0: कंग्रेसको नेतृत्वमा गगन थापा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। आन्तरिक किचलोमा अल्झिएको कंग्रेस गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा 38 सीटमा खुम्चिन पुग्यो। चुनावी नतिजाले सानो बनाएको कंग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोड़मा पुगेको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन्। बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवा निकट नेता मेन विश्वकर्माले बताउनुभयो। विश्वकर्माको भनाई छ, संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक बनाएर जाने विषयमा शेरबहादुर देउवाको सहमति रहन्छ। सोही अनुसार सोमबारको बैठकबाट हामी अघि बढ़िसक्यौं। यता कंग्रेस महामन्त्री गुरूराज घिमिरे भन्नुहुन्छ, केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी 42 जना मध्ये कतिजनालाई अटाउन सकिन्छ त्यसमा हामी सकारात्मक छौं, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ। पार्टी गठनमा जुट्यो देउवा पक्ष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: असार 16 गतिदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। यो अवधिमा सुशासन कायम गर्ने काममा सरकारले केही गति लिएको देखिएको छ। सरकारले शुरूमै 100 दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेको थियो, त्यही अनुसार काम भइरहेको सरकारको दावी छ। यस अवधिमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्र रोकिने समेत बताएका छन्। सरकारले प्रशासनिक सुधार, सुशासन, राजनैतिक नियुक्ति, डिजिटल सेवा, शैक्षिक सुधार लगायत क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ। सरकारले अपेक्षित काम गर्न नसके पनि तल्लो स्तरका जनता केही हुनेमा आशावादी छन्, तर संघीय सरकारसँग स्थानीय सरकार भने केही सशंकित देखिएको छ। केही विषयमा संविधानले दिएको एकल र साझा अधिकार प्रयोगमा संघीय सरकारको दबाव खेप्नु परेको गुनासो स्थानीय सरकारको छ। यसबाट स्थानीय तहको एकल अधिकार हनन हुने हो कि भन्ने चिन्ता स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको 100 दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन भन्ने छ। त्यस्तै सुकुम्बासीहरू दीर्घकालीन योजना कसरी ल्याउन सकेको बताउँछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा उनीहरू आशावादी रहेको पनि बताइएको छ। स्थानीय तहका अधिकारमा हस्तक्षेप शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ, त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा पत्ता नलागेको अर्थात कारण नखुलेको लेखिएका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढ़ेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनुभयो। जापानबाट नेपालमा सब ल्याउनका लागि झण्डै 12 लाख रूपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको सब नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्। त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउनै गरेका छैनन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मध्य प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरू राखिएको भन्दै विपक्षी दलहरूले दुई दिनदेखि प्रदेशसभाको बैठक ठप्प पारेका छन्। सरकारले बजेट संशोधन गरेर नल्याएसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नदिने अडान उनीहरूले लिएका हुन्। विपक्षीहरूले बैठक चल्न नदिएपछि सभामुख राम अशिष यादवले बिहिबारको बैठकबाट अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका छन्। राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बजेटमाथिको छलफल अन्यल सिर्जना भएको छ।
2: चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे नामले परिचित जंगली हात्तीले पछिल्लो 24 वर्षमा 25 जनाको ज्यान लिएको छ। वर्षौंदेखि गाउँ बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिनेदेखि घर भत्काउने, बाली नष्ट गर्ने र सम्पत्तिमा क्षति पुर्याउने ध्रुवे हात्तीको आतंक रोक्न राज्यबाट विभिन्न प्रयास नभएका होइनन्, तर ती प्रभावकारी हुन नसक्दा क्षतिको संख्या बढ़दै गएको छ।
1: मानो रोपेर मुरी फलाउन धान रोप्ने महिना असार सकिने लाग्दा बागमती प्रदेशका अधिकांश किसानका खेतमा रोपाएको छलफल कम देखिन्छ। आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मल अभावले पीड़ा थपेको देखिएको छ। समयमा वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। यति मात्र होइन, सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसान दोहोरो मारमा परिरहेका छन्।
2: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशिला काष्ठका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ।
1: चार दिनदेखि कडाली नदीमा बेपत्ते यात्रुभाग फोर्स गाड़ी खोज तथा उद्धारमा कठिनाईका कारण फेला पार्न सकिएको छैन। दैलेखको चामुण्डा बिन्द्रास सैन्य नगरपालिका साथ सांगेताड स्थित कडाली राजमार्गबाट कडाली नदीमा खसेको गाड़ी नदीको तीव्र भाव र धमिलो पानीका कारण फेला पार्न नसकिएको हो।
2: ब्याङ्क तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र ब्याङ्क आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचना व्यापक परिमार्जन गरेको राष्ट्र ब्याङ्कले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार र पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादको का खुल्ला रहेको स्पष्ट पार्नु भएको हो।
2: नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलता मार्फत अर्थतन्त्र सुदृढ़ बनाउन जोड़ दिइएको छ। कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीले मुलुकको आर्थिक पुनरूत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे।
1: अब शेयर बजार गत सत्ता नेप्से परिसूचक अघिल्लो सत्ता भन्दा 0.15% अर्थात 3.89 अंकमाथि बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2649.51 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2653.40 बिन्दुमा बन्द भएको हो।

0: Es bonus pound.
1: Is the top 10 largest home? Can some of the pizza was my home?
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। पेरूकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विजयसँगै देशमा नयाँ अध्याय शुरू भएको घोषणा गरेकी छन्। पेरूको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले उनको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो। निर्वाचन निकायको घोषणासँगै पेरूको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुंगो लागेको छ। साथै पछिल्लो एक दशकमा पेरूले नवौं राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।
4: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिलको छैठौं विश्वकप जित्ने सपना फेरि अधुरै बनेको छ। फिफा विश्वकप 2026 अन्तिम स्वर अन्तर्गत गैराती भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेका स्टार स्ट्राइकर ले खेलेको अन्त्यतिर 2 गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। ब्राजिलका लागि इन्जुरी समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यो टोलीको हार टार्न भने पर्याप्त भएन। त्यस्तै विश्वकपमै ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्ड बीच महाभिडन्त हुने भएको छ। प्रशिक्षक हाबियर अगिरेको नेतृत्वमा रहेको मेक्सिको एलट्री उच्च फममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टर फाइनलमा पुग्न चाहन्छ। आजको खेलमा मेक्सिको र इंग्ल्याण्ड बीच महाभिडन्त हुँदैछ।
3: अब विचार विश्लेषणको पालो। राज्यको वक्र दृष्टिले आहत भूई वर्ग शीर्षकमा विश्वास नेपालीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। नयाँ सरकार बनेपछि काठमाडौँ किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्यो। सड़क छेउ, नदी किनारा वा जंगल छेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी भूमाफिया वा हुकुमवासी देख्छ। आज आफ्नै देशभित्र असाध्य असुरक्षित महसुस गरिरहेका छन् भूई वर्ग। गरीबी उन्मूलन लक्षित कार्यक्रम तय गरी 6 महिना वा 1 वर्ष वा 2 वर्ष समय तोकेर राज्यले नै उचित वैकल्पिक व्यवस्थापन सहित समस्याको समाधानका लागि पहल थालौं। बरू गरीबको घरवास, ठेलागाडा, टेम्पो उठीवास लगाउने कर्मचारीलाई तिनको व्यवस्थापनमा सहजीकरण गर्ने सहजकर्ता बनाएर अघि बढ़न ध्यान दिउं।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 22 गते सोमबार, जुलाई 6 तारीक सन 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा। वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्गी आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र, कागजमै सीमित गौरवका आयोजना। विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित।
0: देशभर मनसून सक्रिय। आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायाममा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने। ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम। आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास गर्ने।
0: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। आज राति मेक्सिको इंग्ल्याण्ड भिड्दै। अपराजित अस्ट्रेलिया सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तिएको प्रसंग।
1: बजारमा तरकारीको आपूर्ति बढ़ेसँगै अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्य सूची अनुसार असार महिनामा केही बेमौसमी र सीमित आपूर्ति भएका तरकारीको मूल्य मात्रै बढ़ेको छ। मूल्य सूची अनुसार तितो करेला 42.86% र लौका 31.82%, परवल 25-28%, रातो मूला 20%, ब्रोकाउली 19.22% र रातो बन्दा 18.18% सस्तिएका छन्। वर्षायाममा उत्पादन बढ़ेर बजारमा पर्याप्त आपूर्ति हुँदा ती तरकारीको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
3: अफ सिजन हो, तरकारीको मूल्य त अब सामान्यतया माथि जाने सिजन हो, होइन? तैपनि अब यो गोलभेडाको चाहिँ असाध्य कम भएको थियो अघिल्लो हप्ता, यो अब अलिकति सुध्रिएको जस्तो देखिएको छ, होइन? अब यो बर्सातमा चाहिँ अब यो यति बेला चाहिँ अब सामानहरू चाहिँ आइरहेको छ, होइन? र अब यति बेला चाहिँ अब तत्काल बेचेन भने सड्ने गल्ने त्यो किसिमको सम्भावनाहरू पनि रहन्छ, र अनि त्यसपछि किसानहरूले पनि तयार भएको उसलाई चाहिँ टिपिहाल्नुपर्ने अवस्था हुन्छ कि म भोलिको लागि भोलि टिप्छु भनेर राख्न सक्ने अवस्था हुँदैन। पानी पर्दा साथ चाहिँ त्यो तातो चिसोले पानी पर्दाखेरि बिग्रिने सम्भावना हुन्छ, होइन? अब बजारमा सामान नर्मल्ली आइरहेछ अहिले।
1: अर्कोतर्फ हरियो फर्सी 47.73%, मकै बोडी 41.91%, हरियो लसुन 35.90%, नासपाती 26.32% र मटर कोसा 12%ले महँगिएका छन्। ती वस्तुको बजारमा आपूर्ति घट्नु र मौसमी माग बढ्नु मूल्य वृद्धिको प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो।
0: देशभर मनसूनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष गरी पहाड़ी र हिमाली क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का बादल लागिरहेको छ। यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको छ। यस्तै कोशी प्रदेशको तराई, मधेश तथा बागमती प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नदी नाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा खेतीपातीमा संलग्नलाई मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आवश्यक काम गर्न पनि मौसमविदले सुझाव दिएका छन्। यसैबीच बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
4: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: यसैबीच बर्खामास भए पनि लगातार झरी नपरेको र ठूलो भल बाढ़ी समेत नआएकाले निर्माण व्यवसायद्वारा कलभट र पुलको काम जारी छ। विस्तारका क्रममा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गमा बर्खाको समयमा पनि काम जारी रहेको हो। बर्खामास भए पनि लगातार झरी नपरेको कारण भल बाढ़ी समेत नआएको कारण निर्माण व्यवसायले यस्तो काम गरेको उल्लेख रहेको छ।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपियाँ पनि नपाएको गुनासो गरेका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरेका 778 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका हुन्। सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरू मध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएकाले खुकी खेतीमाका लागि अनुदान दिने निर्णय नभएको प्रश्न पारेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्रीलाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णयमा पुगिने समेत बताउनुभयो।
6: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको भन अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
0: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14.03 सरकारी तथा सार्वजनिक रोका राख्ने काम शुरू गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र कागजमै सीमित गौरवका योजना विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
11: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
13: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनैतिक दलहरूको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ। नियमावलीले विद्यालय खोल्न अनुमति स्वीकृत र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ। प्रधानाध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्री परिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष थायी सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्। थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन, तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको लेखिएको छ। जापानका लागि कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा आयल निगमका कर्मचारीलाई 40,72,00,000 भत्ता शीर्षकमा अजित अधिकारीले खबर लेख्नु भएको छ। सस्ता घाटामा रहेको भन्दै उपभोक्तालाई थोरै पनि राहत नदिने आयल निगम कर्मचारीलाई भने बिरामी नै नभए पनि औषधि उपचारदेखि घर रंगाउनी सम्मका 14 शीर्षकमा बाँडिएको भत्ता बाँडिएको छ। त्यस्तै निर्देशिका नै बनाएर केयूका पूर्व पदाधिकारीलाई अनुचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षकमा खबर छ भने भित्रपृष्ठमा मधेसको सौर्य ऊर्जा आयोजना अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। क्यानाडाको स्काई पावर कम्पनीले मधेस सरकारसँग 250 मेगावटका सौर्य आयोजनामा लगानी गर्ने सम्झौता गरे पनि प्राधिकरणले सहमति नदिँदा कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्तै कम बिगो भएका मुद्दामा विवादको दिन पनि सुनाई गरिने विधाको दिन पनि सुनवाई गरिने शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै चुनदेवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नागरिकको आर्थिक पृष्ठमा बवई नदीको नदीजन्य वस्तुमा अनियमितता शीर्षकमा निर्मल घिमिरेले बर्दियाबाट लेख्नु भएको खबर छापिएको छ। बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूको कार्यकालमा बवई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका 5 वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असूल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुंगा गिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार 1 घन मिटरको भ्याट सहितको रकम 319 पर्छ भने भ्याट बाहेक 228 रूपियाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको 6% दरले राजस्व लिँदा करोड़ौं नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्याउका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर मा गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याउ उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रूपियाँ आमदानी भएको थियो। यस वर्ष स्याउ खेती 4,325 हेक्टरमा 4,445 हेक्टर पुगेको छ। फल दिने क्षेत्र 2,000 हेक्टरबाट 2,125 हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ। 19,150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुंगिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबल हुनै सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्योलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको एनवाईएफ काठमाण्डको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवी उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुंगिएन शीर्षकमा अजवी पौड्यालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेस द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशीतै वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 जना वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 जनालाई हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाई बनाऊ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनर्वाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरूङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरूङले सीमामा हुने तस्करी नियन्त्रण जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह संसदीय कूटनीतिक शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेशसभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कै के कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको कानेपोखरी पाँच चिसाङ बस्तीका 43 वर्षीय रमेश राईको सिरानी मुनि 1 बिघा 10 कट्ठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढ़ेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। बाबी नाम गरिएको अत्यन्त वेग सहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 बजे त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बग्ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ। हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्ति आएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेको समेत बताइएको छ। र चीन र रूसले यसै महिनादेखि संयुक्त नौसैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएअनुसार दुवै देशका नौसैनिक बलले चीनको पूर्वी शान हुवाङ प्रान्त स्थित छिन दाओ बन्दरगाह शहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले 5 पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1 पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड नेपाली समयअनुसार बिहान 7:45 आज आम्ने सामने हुँदैछन्। दुवै टोली जीत निकाल्दै अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। आज राति 12:45 पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत प्रतिद्वन्दी बीचको खेललाई अन्तिम 8 चरणकै सबैभन्दा आकर्षक र महत्वपूर्ण प्रतिस्पर्धा मध्ये एक मानिएको छ। त्यसपछि भोलि बिहान 6:45 अमेरिका र बेल्जियम बीच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। र अस्ट्रेलियाले आईसीसी महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। आज राति भएको खेलमा इंग्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 7 बल बाँकी छँदै 3 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
1: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्ष कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: साझा खबरमा अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा. हालै सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषिमा आबद्ध रहेको देखाएको छ. पुरूष जति वैदेशिक रोजगारीमा जाने गर्दा महिलाहरू घरधन्दासँगै व्यवसायिक खेतीमा लाग्नेको संख्या बढ़दो छ. तर उत्पादित वस्तु बजारसम्म पुर्याएर विक्री वितरण गर्न, विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरूषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ. हामीले काठमाण्डुको शंखरापुरका इस्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौं.
4: महिला र पुरूषको दाहसभ्य हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ. किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ. त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ. त्यो माथि बारीको काम जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर. अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो. अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिहाल्छु छु. तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ. त्यही भएर चाहिँ पहिलाको तुलनामा
5: अहिले अब भारी बोकेर जानु परेन. साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट.
4: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी एक घण्टा डेढ घण्टै लाग्छ. अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ.
5: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउन जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
4: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै. हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ. कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो. जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ.
5: त्यो चाहिँ खास के कारणले, जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
4: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो. उनीहरूले
5: एउटा काम भन्नाले कस्तो काम?
4: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न. तर
5: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त. अब इस्कुस बेचेर, तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो भने त बजार होइन र?
4: हामी
5: त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
4: पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा.
5: अहिले चाहिँ अलिक कस्तो छ?
4: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै. अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो. अब
5: अहिले पनि त्यो क्रम जारी नै छ?
4: अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो.
5: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि.
4: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ. जस पुरुष र महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो.
6: किसान अस्मिता खातीसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक.
3: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो. जुम्लाका किसानलाई स्याउको भरोसा. वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्य आमदानी. व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा.
6: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित गौरवका आयोजना. विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने. बर्दिया र कैलालीका 700 बढी उखु किसान अनुदानबाट वञ्चित.
3: देशभर मनसून सक्रिय. आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने, ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
6: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम, आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा, चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने।
3: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा, केही बेरमा मेक्सिको इंग्ल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन।
6: साझा खबरको अन्त्यमा अब कार्टुन। कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको लिएका छौं। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही थान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधा भन्दा बढ़ी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पीच गरेर देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230, 9767564429, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट, सिन्धुली।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको

0: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद।
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद।
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद।
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद।
0: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद।
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद।
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
1: गाली बेइज्जती सम्बन्धी विवाद।
0: लुटपिट सम्बन्धी विवाद।
1: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के कि नि, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
5: सम्पर्क नम्बर 0475904662, 98692965998।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: होइन यी घुडा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
12: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
12: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल sesinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

इमेल scsinf106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692599998।
13: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
9: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
13: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639925535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
14: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
15: अहिले बिहानको 8 बजे
0: हजुरको रेडियो 102.1 MHz।
4: 2,00,000 किलोग्राम भन्दा धेरै दाना नष्ट गरिसकेको छ। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरेको थियो। त्यस यता यसपालि सबैभन्दा गम्भीर किसिमले यो संक्रमण काठमाडौँ उपत्यकामा देखा परेको विज्ञहरू बताउँछन्। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गर्छौं। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
16: हस् नमस्कार, धन्यवाद पनि।
4: बर्ड फ्लू कस्तो खालको समस्या हो त?
16: बर्ड फ्लू भनेको यो भाइरसबाट सर्ने रोग हो। बर्ड फ्लू अथवा यो यिनीहरूलाई चाहिँ वैज्ञानिक नाम चाहिँ यो रोगको वैज्ञानिक नाम एभियन इन्फ्लुएन्जा भन्छ। हामीले सर्वसाधारणले सर्वसाधारणको भाषामा भन्दाखेरि बर्ड फ्लू भनेको चिकित्सा विज्ञानका किताबहरूमा इन्फ्लुएन्जा मात्रै लेखेको छ। इन्फ्लुएन्जा भने तीन किसिमको हुन्छ, ए इन्फ्लुएन्जा, बी इन्फ्लुएन्जा, सी। इन्फ्लुएन्जा सी भनेको सामान्य रुवाखोकीको रूपमा परिणत भइसकेको छ। अनगिन्ती भाइरसहरू छन् यसको, कति भाइरस छन् भन्ने थाहा पनि छैन। अनि बी चाहिँ अलिक कडै छ, कहिले काहीँ ठुलै आउटब्रेकहरू धेरै मान्छेलाई बिरामी पार्ने गरेको छ। ए सबभन्दा खतरनाक हो। एमा पनि अनि चाहिँ अनि यो बर्ड फ्लू भनेको एभित्रै पर्छ। यसलाई चाहिँ अनि चाहिँ हाइली इन्फेक्सियस डिजिज, अति उच्च सरुवा रोग भनेर यसलाई चाहिँ यो अब 2019को आउटब्रेक कोरोना भयो। त्यो चाहिँ 1919 जुन चाहिँ स्पेनिस फ्लू आएको थियो, स्पेनिस फ्लू चाहिँ 100 वर्षपछि फेरि अनि चाहिँ ठुलो आउटब्रेक हुन्छ भनेर चाहिँ यो 2019 हुन्छ भनेर खास गरी अमेरिकी सरकार यूएसएआईडीले होइन यो 2019 त खतरा छ है, पिएन इन्फ्लुएन्जा अथवा चाहिँ यो चाहिँ बर्ड फ्लू फैलिन्छ भनेर चाहिँ उनीहरूले चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेको तयारीको कुराहरू गरेको थियो। त्यसैले अब विशेष गरी भन्नुपर्दा यो इन्फ्लुएन्जा अथवा फ्लू यो बर्ड फ्लूको भाइरस चराबाटै आउँछ, प्राकृतिक रूपमा चराहरूबाट। अब यहाँ हाम्रो अनुमान अनुसार यो चाहिँ हामी त यो माइग्रेटोरी बर्ड्स भन्छ, जाडो लाग्न थालेपछि उत्तरी साइबेरिया, उत्तरी अनि चाहिँ यो चाहिँ युरोप, कोरिया, जापानदेखिसम्म चराहरू नेपालतिर आउने रहेछन् होइन। चराहरू नेपाल आउने, जाडोभरि नेपालमा बस्ने, नेपालको तराईतिर गएर पहिला अब चाहिँ काठमाडौँ उपत्यका जस्तो यस्तो अलिक कम चिसो ठाउँमा आएर बस्ने, फेरि दोस्रो फेजमा अलिक तल झर्ने, चुरेको डाँडाहरूमा झर्ने, अनि त्यसपछि तराईको तालहरू भएको ठाउँमा बस्ने, अब कति चाहिँ भारतमा पनि जाने रहेछन्। त्यस्तै किसिमले अब उतातिरबाट पनि आउँछन्, इन्डोनेसिया, श्रीलङ्कातिरबाट पनि चराहरू चाहिँ, अनि यो चाहिँ थाइल्यान्ड, म्यानमारतिरको बाट पनि, अरू विभिन्न कारणहरूले चाहिँ यतातिर चाहिँ नेपालमा आउने चलन रहेछ।
4: भनेको यसपालि देखिएको बर्ड फ्लू चाहिँ बाहिरबाट चराचुरुङ्गीले ल्याएको हो कि अथवा हाम्रो स्थानीय चराहरूबाट नै भएको भन्ने हाम्रो अहिलेसम्म कुनै त्यस्तो प्रारम्भिक
16: अध्ययनले देखाएको छैन। त्यो गर्नलाई त के गर्नु पर्थ्यो भने हामीले अब चाहिँ जुन चराहरू जुन यो जाडोमा आउने चराहरू छन् ती चराहरूको कहीँ मृत्यु भएको देखियो अथवा देखियो भने तिनीहरूको पोस्टमार्टम गरेर त्यो कुन भाइरस रहेछ, के कारणले मरेको, कुन रोगले मरेको भनेर पत्ता लगाउन सकेको भए अहिलेको चाहिँसँग चाहिँ अनि अलिकति त्यसको सम्बन्ध चाहिँ अनि निष्कर्षमा निकाल्न सकिन्थ्यो। तर त्यो बेला चाहिँ अनि चाहिँ त्यस्तो गरिएन। अहिलेसम्म मैले थाहा पाए अनुसार कोशी टक्कुमा मरेको भयो यो चाहिँ अनि चरामा, अनि उत्तरी भेगबाट आएको हाम्रो चाहिँ भनौँ न उत्तरी साइबेरिया, चीन, मन्चुरिया भन्छ यतातिरबाट आएको चरामा बर्ड फ्लूको भाइरस भेटिएको छ अलि वर्ष अगाडि, 15-20 वर्ष अगाडि। त्यसो भए हुनाले त्यसैको आधारमा भनेको यो चाहिँ एउटा चाहिँ नियमित प्रक्रियाको रूपमा लानु पर्थ्यो है। यो चरा जस्तो काठमाडौँमा काग मर्यो त्यसको चाहिँ त्यो जाँच हुनु पर्थ्यो, काठमाडौँमा परेर मर्यो के कारणले मर्यो भने जाँच हुनु पर्थ्यो, त्यो फ्लूको भाइरस हो भने अलिक गम्भीर हुनु पर्थ्यो। त्यसैले अब यो अनुसन्धानको राम्रोसँग नभएको कारणले अहिले यो चाहिँ भन्न सकिँदैन। तर सामान्यतया भन्दाखेरि जंगली चराबाट अब यो बिचको चरा हो, अब जस्तो काग, जस्तो काग अब चाहिँ यो घरेलु चरा हो कि जंगली चरा हो भन्नु भन्न गाह्रो छ। यो अर्ध घरेलु भन्न पनि
4: बाहिरसँग
16: यिनीहरूमा आउने, यिनीहरूबाट चाहिँ घरमा अनि चाहिँ पालिराखेको, घरमा बसिरहेको चराहरूमा सर्ने, त्यो मार्फत चाहिँ मानिसहरूमा सर्ने हुन्छ एउटा अर्को किसिमको, अनि उसमा चाहिँ प्रक्रियामा ती मार्फत त्यो जंगली चराहरू चाहिँ आएर भैँसीको ढाडमा बस्ने, अनि चाहिँ सुँगुरको ढाडमा बस्ने, अनि त्यहाँ गर्दा गर्दै सुँगुरमा सर्ने अनि सुँगुरबाट मान्छेमा सर्यो अनि अब 2011 चाहिँ अनि जुन चाहिँ 2009 बर्ड फ्लू आयो बर्ड फ्लूको त्यो चाहिँ फैलियो त्यसबाट हाम्रो चाहिँ मेक्सिकोबाट त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्फ्लुएन्जा भाइरस नै भन्यौँ तर यसमा नि एनवान भन्यौँ हामीले त्यसलाई चाहिँ मेक्सिको भाइरस चाहिँ भनेनौँ त्यसलाई चाहिँ अनि चाहिँ त्यो चाहिँ अनि उनी भन्यो त्यो स्वाइन फ्लू भन्थ्यो स्वाइन फ्लू स्वाइन भनेको यो उसको नाम चाहिँ वैज्ञानिक नाम चाहिँ स्वाइन पिगरको त्यो स्वाइन फ्लू भनिँदाखेरि यो चाहिँ यो पाल्ने जतिहरू चाहिँ कृषकहरू चाहिँ उफ्रे किन स्वाइन फ्लू भनेको भनेर चाहिँ होइन त्यसैले चाहिँ अनि अहिले चाहिँ त्यसलाई चाहिँ अनि नभनेर अब H1N1 भाइरस स्प्रेड फ्रम ट्रान्समिटेड फ्रम मेक्सिको भन्ने गरेको छ त्यसरी अब यो चाहिँ अनि धेरै किसिमको छ एनवान पनि अहिले अब H2N3 H1N1 अनि H2N2 भन्ने यस्तो सबै छ
4: अहिले धेरै प्रकारको छ तर अहिले देखेको चाहिँ कुन प्रकारको हो भनेर त्यस्तो कुनै बाहिर आइसकेको छ कि छैन
16: उहाँहरूले अहिले चाहिँ त्यसरी चाहिँ यो 11 जिल्लामा फैलिएको कुन टाइपको भाइरस हो भनेर राम्रोसँग चाहिँ बताउनु भएको छैन अब यो चाहिँ हाम्रो पशु सेवा विभागले पशु सेवा विभागको आफ्नै प्रयोगशाला छ उच्च स्तरीय प्रयोगशाला छ त्यसमा यसको टेस्ट हुन्छ र उहाँहरूले त्यो टेस्ट गरेर यो चाहिँ अब हाम्रो यो चाहिँ H5N1 हो कि होइन H5N3 हो कि यो भनेर चाहिँ बताउनु भएको छ
4: भनेको चैतमा सुरु भएको यसपालि
16: अलिअलि चैतमा सुरु भएको
4: त्यहाँबाट अहिलेसम्म आउँदा त धेरै 3-4 महिना भइसक्दा त कस्तो खालको हो भनेर ल्याउन ढिलाइ भएन
16: बताइसक्नु पर्थ्यो यहाँ कहिले काहीँ के गर्छ भने यहाँ हेर्दाखेरि चाहिँ त्यो शङ्का लाग्यो भने विदेशी ल्याबमा पठाउनुपर्छ विदेशी ल्याबले अनि चाहिँ त्यो जाँच गरेर पठाउँदाखेरि कहिले काहीँ टाइम लिन्छ
4: भनेको विगतमा नि यसरी ढिला नै
16: कहिले काहीँ हुने गरेको थियो तर अहिले चाहिँ अलिकति धेरै नै ढिलो यदि चाँडै हुँदैन थियो भेटनेरीको त चाँडै नै हुने गरेको थियो
4: जस्तो कागबाट यसपालि कुखुरा फार्ममा चाहिँ फैलिएको हो भनेर पशु सेवा विभागले भन्यो यसपालिको बर्ड फ्लू चाहिँ विशेष गरेर कागले नै फैलायो भन्ने कुराहरू पनि आयो भनेपछि हामीले कागबाट फैलिएको बर्ड फ्लूलाई चाहिँ हामीले रोक्न चाहिँ अलिक गाह्रै हो यो
16: गाह्रो नि अब जस्तो काठमाडौँमा यतिको धेरै चरा छन् कुनै कुनै सहरमा जानुभयो भने त चराको नाममा एउटा भङ्गेरा पनि देखिँदैन पुरै चरा बिहिन्छ बेङ्कक जानुभयो भने चरा बिहिन्छ अनि त्यसपछि अनि जकार्तामा जानुभयो इन्डोनेसियामा चरै एउटै चरा छैन त्यसरी त्यसो भए हुनाले अनि यो कागबाट फैलियो परेवामा फैलियो भने काठमाडौँको फेरि संस्कृति पनि के छ भने काठमाडौँको संस्कृति उनीहरूलाई मार्ने होइन कि
4: पूजा गर्ने
16: उनीहरूलाई चाहिँ अनि संरक्षण गर्ने होइन अब कहिलेकाहीँ समय अनुसार हेरेर पूजा गर्ने होइन हाम्रो परेवाको पनि पूजै हुन्छ होइन चढाउँछन् लगेर मन्दिरहरूमा कागको त काग तिहारै छ त्यसैले अनि चाहिँ यो यसको चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो छ
4: कागबाट जुन यो रोग चाहिँ फैलिएको छ यो कागबाट कुखुरा फार्मसम्म चाहिँ कसरी सर्दो रहेछ
16: अनि त यसो अब त कुखुरा फार्ममा या त कुखुरा बाहिर निकालेको बेलामा चाहिँ कहिले काहीँ यो कागहरू पनि मिसिन जान्छ यसले खाइदिएको दाना साना राखिदिएकोमा यसले पनि गएर चोरेर खान त खोज्छ नि त्यो खोज्दाखेरि चाहिँ अनि चाहिँ रियाल स्याल लाग्ने होइन जुठो लाग्ने गरेर त्यसबाट चाहिँ तिनीहरूमा सर्ने हो नजिकै पनि आएर काका गरेर गर्ने पनि हुन्छ मान्छेको जस्तै नाकबाटै यिनीहरूको चाहिँ त्यो निक्लिरहेको हुन्छ पानी रियाल स्यालहरू त्यसैले त्यसो गर्दाखेरि कुनै किसिमले यो भाइरस चाहिँ त्यो अरू फार्मभित्रको उसमा जान्छ दोस्रो अब त्यो फार्म बाहिर चाहिँ आएर यसले दिसा पिसाब गरिदियो फार्मभित्र जाने मान्छेहरूले चाहिँ अनि चाहिँ पुरा त्यो सेफ्टी प्रिकसन लिएनन् जसले फार्ममा काम गर्छन् उनीहरूले पनि हरेक दिन यो चाहिँ टाउकोमा क्याप लाउनु पर्थ्यो अनि PPE लाउनु पर्थ्यो है फिजिकल त्यो प्रोटेक्सन इक्विपमेन्टहरू लगाएर सेतो कपडाहरू लगाएर अनि त्यो चाहिँ फेस सिल्ड लगाएर गम बुटहरू लाउने अनि हातमा पन्जा लगाएर भित्र पसेर सफाई गर्ने राख्ने त्यसहरू रेखदेख गर्ने गर्नु पर्थ्यो त्यस्तो नगरेको त्यो चाहिँ गर्दैनन् कतिपय ठाउँमा चप्पल लगाएको हुन्छ चप्पल लगाएर भित्र बाहिर गइरहेको हुन्छ त्यसै बाहिरको चाहिँ अनि चाहिँ त्यो बिस्ताहरू भित्र फार्मसम्म जाने भएर त्यहीबाट अनि चाहिँ सर्ने सम्भावना नै हुन्छ
4: भनेपछि मानवीय त्रुटिले पनि हुने भयो
16: त्यो भन्दा पनि हामीले चाहिँ सेफ्टी प्रिकसनलाई कुनै ध्यानै दिएनौँ त्यहाँ बाहिरको चाहिँ इन्फेक्सन भित्र चाहिँ यो फार्मभित्र नजाओस् भनेर मानिसहरूलाई त्यो त्यहाँ काम गर्ने मान्छेहरूलाई एजुकेट गर्ने अनि त्यो चाहिँ PPEहरू लगाउने हात धुने मास्क लगाउने यो चाहिँ अनि ग्लोभ्स लगाउने यस्तो कुराहरूमा हामीले पटक्कै ध्यान दिएनन् कुखुरा फार्मका मालिकहरूले त्यो नदिएको कारणले पनि यो चाहिँ यति धेरै ठुलो आउटब्रेक हुन सकेको हो।
4: भनेपछि कुखुरा फार्ममा भएकाहरूलाई पनि तालिमको जरुरी थियो, त्यहाँनिर चुकेर हो कि अथवा कुखुरा फार्ममा भएकाले कि सरकारले नै कुखुरा फार्ममा जुन खालका तालिम दिनुपर्ने त्यहाँ चुकेको अवस्था?
16: कुखुरा फार्ममा काम गर्नेहरू कुखुरा फार्मका मालिकहरूलाई छुट अलिक सर्ट खालको तालिम होइन, त्यहाँ काम गर्नेहरूलाई त अलिअलि दुई दिन तिन दिनको तालिम दिनुपर्थ्यो नि। या चाहिँ सरकारले भने अहिले त तीन लेभलको सरकार छ, अहिले त यसले गर्नै पर्ने काम भनेको नगरपालिकाको, नगरपालिकाले यो चाहिँ अनि चाहिँ यसको गाइडलाइन बनाएर यो गराएर चाहिँ तिमीहरू चाहिँ भित्र बाहिर गर्नु, यो कुखुराको भित्र फार्ममा पस्ने बेलामा यो गर्नु, बाहिर आएपछि यो गर्नु भन्ने एउटा गाइडलाइन जारी गर्नु पर्थ्यो। यिनीहरूलाई चाहिँ तालिम पनि दिनुपर्थ्यो, तालिम दिएर यो चाहिँ सद्य कुखुरा कस्तो हुन्छ अनि यो कुखुराहरू कस्तो हुन्छ, यो चाहिँ बिरामी कुखुरा कस्तो हुन्छ, कस्तो लक्षण देखिन्छ भनेर चाहिँ अलिक सिकाउनु पर्थ्यो। त्यो चाहिँ नसिकाएको कारणले पनि अलिक यो समस्या जटिल भएको हुनसक्छ।
4: अब यहाँले लामो समय यो बर्ड फ्लू सम्बन्धी काम पनि गर्नुभयो होइन, बर्ड फ्लू नियन्त्रणमा प्रत्यक्ष रूपमा निगरानीको क्षेत्रमा नि काम गर्नुभयो। 70 सालमा भक्तपुरमा बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्यो, त्यसपछिको अहिलेको स्थिति भयावह स्थिति हो कि बीचमा पनि त्यस्तो खालका स्थितिहरू
16: खटफुट भइरहेको थियो, तर अहिलेको यो सबभन्दा अलिकति डरलाग्दो किसिमको छ, धेरै ठुलो भयो होइन, धेरै जिल्लामा 11 जिल्लामा यतिका भएको जस्तो मलाई लाग्दैन, अलिकति कम कमै भएको थियो। भक्तपुरमा पनि भएको, भक्तपुरमा त हामीले अब भेटनरीको टोली मात्रै हुँदैन भनेर हामीले पब्लिक हेल्थको टोली पनि गऱ्यौँ। तपाईँलाई खोकी लागेको छ, ज्वरो आएको छ, छाती दुखेको छ भने घर घरमा गएर मान्छेहरूलाई छ भने हामीलाई चाहिँ खबर गर्नुहोला, यो चाहिँ हाम्रो टेलिफोन नम्बर हो, अनि यो चाहिँ बर्ड फ्लू भनेर चाहिँ कुखुरा भएको यो फ्लू फाटफुट मान्छेलाई पनि सर्न सक्छ, मान्छेलाई सर्यो भने मान्छेले चाहिँ बाँच्ने सम्भावना एकदमै कम हुन्छ, त्यसो भए हुनाले तपाईँहरू सतर्क हुनुहोला, अनि यो चाहिँ मास्क लगाएर हिँड्नुहोस्, त्यहाँ वरिपरिका सबैलाई मास्क लगाएर हिँड्ने हात धुने गर्न चाहिँ हामीले सिकायौँ। त्यो सायद त्यही कारणले हो कि अन्त कारणले हो, त्यहाँ चाहिँ कसैलाई पनि भएन, तर 2000 रिटायर भइसकेपछि एकजनालाई बर्ड फ्लू भएर उहाँको चाहिँ दुःखद महिना निधन भयो
4: 2017
16: अनि महिला नै जाँचबुज कमिसनको चाहिँ अनि अध्यक्ष बनाइदियो, त्यो जाँचबुज गरेर प्रतिवेदन हामीले प्रतिवेदन त बनायौँ, प्रतिवेदन लाने बेला सचिव चेन्ज मात्रै चेन्ज के इन्ट्रेस्टै लिन्छन्नु भयो उहाँहरूले, अनि त्यसपछि हामीले चाहिँ प्रतिवेदन त्यतिकै राखेका छौँ। तर फेरि अब के भने सबै मान्छेको पनि मृत्यु भइसकेको, अब त्यो कहाँबाट कसरी आयो भन्ने कुराहरू जम्मै अनि चाहिँ त्यसको खुलासा हुन नसक्ने हुनाले हामीले चाहिँ अलिकति कतिपय त्यो अधुरो प्रतिवेदन होला भनेर पनि त्यसलाई अनि चाहिँ बुझाउनलाई चाहिँ गर्न सकिएन।
4: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो,
16: एकजनाको मृत्यु भएको, अब एकजनाको कतै कतै लेखिया छ, झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको अथवा आइसोलेसनमा भर्ना भएको भन्ने कुराहरू रेकर्ड गरिएको छ।
4: निको भएको पनि,
16: निको भएको
4: भनेपछि एकजना बिरामी भएर निको भयो, एकजना चाहिँ मृत्यु भयो,
16: निमोनिया व्यापक भएन, निमोनिया भएर उहाँको चाहिँ मलाई बचाउन सकिएन।
4: अब अलिकति हामी बर्ड फ्लू मान्छेमा सर्ने सम्भावनाको कुरा गरौँ न, कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ?
16: अब अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिरहेका छौँ नि, हामीले अहिलेको तरिकाको ह्यान्डल गर्यो भने त यो सब सर्छ, धेरैले सर्छ, हेर्नु प्रिभेन्सन गरेर प्रिभेन्सनले नसर्ने हो नि, खोइ अब चाहिँ नेपाल रेडियोले भनेको, नेपाल टिभीले भनेको, अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अहिले अब कुखुरा पाल्नुहुन्छ त्यो त भन्नु पर्यो नि त, मास्क लगाउनुहोस्, पिपिई लगाउनुहोस्, फेस सिल्ड लगाउनुहोस्, टोपी लगाउनुहोस्, गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु, अनि आएपछि पनि सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस्, मुख धुनुहोस्, खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्छ नि, सिकाएको छैन, यो अब धेरै मान्छेलाई थाहै छैन जस्तो छ कि।
4: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियोबाट चाहिँ दिने पनि गराएको, ती चिजहरू चाहिँ अलिक घट्दै गयो,
16: गयो अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कमजोर भयो। दोस्रो अब त्यो तल कुखुरा फार्म छ, माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन्, उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ है, तपाईँलाई चाहिँ सतर्क हुनुलाई बजाइएको छैन है, भनिएको छैन, उनीहरू पनि त्यत्तिकै ताल पऱ्यो भने भित्र जाने गरेका छन्। अनि अब दोस्रो अब यो दोस्रो कुरा चाहिँ भयो, त्यसपछि अब यो जंगली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने त्यहाँ बस्ने गर्ने तिनीहरूलाई अलिकति केही किसिमले हुन्छ, त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्थ्यो, खोज्नु पनि गर्न सकिन्थ्यो, त्यो पनि गरिएको छैन। कुखुरा फार्मबाट लाँदाखेरि राम्रै छ, ठिकै छ, गएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुराहरू चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्ट्रिक्टली भन्नु पर्थ्यो. उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ, तर त्यो भन्नु पर्थ्यो कि यो चाहिँ तपाईँहरू यो चाहिँ अनैतिक काम हो, अर्काको ज्यान लिने काम गर्ने हो, यो काम तपाईँहरूले कुनै पनि हालतमा नगर्नु, ज्यान मुद्दा लाग्ला नि भने नि हुन्थ्यो, उनीहरूलाई बताइदिनु पर्यो नि त. घरमा अब लगेर कुखुराको मासु खानलाई उठाइन, तर कुखुराको मासु किनेर लैसकेपछि प्याक गरेर दिन्छन्, लगेर खोलेर त घरमा जले मासु बनाउने हो, मासु बनाउने कुकको हो घरको, फेरि त हातले समातेर कहिले काहीँ मासु पखालेर पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा
17: सरसफाइमा त्यहाँ पनि
16: त्यहाँबाट. अनि यदि चाहिँ उहाँले हात सात नधोइकन फेरि यता नाकतिर म फेरि छुनुभयो भने फेरि जाने सम्भावना भयो. त्यसो गर्दाखेरि अब यो अब
17: कतिपयले त नधोइकन स्वाद जान्छ भन्दै नधोइकन पकाउने पनि
16: पकाउने गरेका पनि छन्, तर हातले त सुन्छ नि फेरि हातले एकचोटि नछरेको यो मासु चाहिँ हातले नछुटाइकन यस्तो गएर घोप्टो प्याकेट पारेर उसो गरेर हाल्दैन कि हातले सुन्छ दुईचोटि चाहिँ अब चाहिँ होइन साबुन पानी लगाएर अथवा
17: त्यहाँ पनि
16: ह्यान्ड वास लगाएर नधोयो भने चाहिँ रिस्क हुन्छ
17: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन. हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा. हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासेनी. डाक्टर साहब, जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन र को चाहिँ बढी जोखिममा छ भनेर पनि भन्नुभयो होइन. अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन. मासु कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
16: अनि यसो अब त्यो उमालेर तपाईँले अतकल अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थ्यो नि पोच, अनि नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो उहिले उहिले. हामी कहिले काहीँ नानी घरमा गयो भने टक्क एउटा प्लेटमा पोच अर्को हातमा चाहिँ चिया लिएर हुन्थ्यो होइन. त्यो पोच भने त भित्रसम्म त्यो बोइल नभएको हो, हात बोइल जस्तो हो, त्यस्तो चाहिँ खानु हुँदैन. अन्त पुरा बोइल गरेको पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खान लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन. भाइरस जीवित नभएपछि त्यसबाट कुनै अनि चाहिँ संक्रमण हुने मान्छेलाई खतरा हुने हुँदैन. तर त्यही अब त्यो चाहिँ जसले फेरि अन्डा टिपेर भाडा माल्नु हो होइन बास्केटबाट, अनि उहाँले चाहिँ हात धुनु भएन नि समस्या हुन्छ.
17: मजाले पकाएर खायो भने चाहिँ अब माछा मासु र अण्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन. तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अण्डा खान चाहिँ छोडेका छन्, उहाँहरूलाई चाहिँ के
16: हल्ला हल्ला यो चाहिँ हल्ला यो हल्ला चिर्ने काम सरकारको सरकारले गरेर त्यो चाहिँ पहिला पहिला अब चाहिँ त्यस्तो चाहिँ प्रेस कन्फरेन्सै गरिन्थ्यो, त्यहाँ मासु लिएर बाँडिन्थ्यो, अनि महानिर्देशकले सचिवले खाएको देखाउँथ्यो टिभीले, अनि त्यहाँबाट अनि चाहिँ यो गरेर खाएको केही रिस्क छैन भन्थे उनीहरूले. अनि अलिकति अनि अनि ए हुँदैन रहेछ भनेर एक घर दुई घर तिन घर चार घर गर्दा हुँदै खुल्दै जान्थ्यो. अहिले त्यस्तो गरे पनि देखे होइन, त्यस्तो गरिदिएको भए अलिकति अब यो यो खतरा होइन, यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सकिदिनु पर्थ्यो. त्यो नभन्या कारणले अलिकति समस्या रहेछ.
17: भनेपछि बजारमा बिक्री भइरहेका कुखुरा कुखुराजन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त?
16: त्यो एउटा अब अण्डाको त अब कुरा बेग्लै भइहाल्यो होइन, तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको यो चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो चरापन्छी काटेको होइन भने होइन, यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हान नोक्सानी गर्ने कुनै उहाँको इन्टेन्सन छ गरेर हान नोक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको भने त त्यस्तो त अब कुनै अनि चाहिँ अनि खराबी नहुनु पर्यो पकाएर खानु पकाएपछि.
17: भनेपछि यो बर्ड फ्लू बारे फैलने अफवा गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ?
16: होइन यसमा त यस्तै हो नि, अब बर्ड फ्लू फैलियो अब यहाँ फैलियो भने अब एकजना अब त्यहाँ अनि चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँहरूले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने गर्नुभएको छ. त्यसको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ होइन यो सुरक्षित छ तपाईँहरूले खानुहोस् यो चाहिँ यसरी यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ. तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त? यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको महानगरपालिका जिल्ला महानगरपालिका हो नि यो त काठमाडौँको, त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन. हाँस बङ्गुर कुखुरा लौकाट होइन खसी राँगा केही पनि काट्न पाइँदैन तर अब के गर्यो भने त्यो कृषि र कृषि मन्त्रालय पशु पक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन हेर्नुहोस् अब अहिले त्यो मन्त्रालय नै खारेज भयो अब चाहिँ होइन अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिदिएछ भनेपछि त स्वास्थ्य मन्त्रालयले साथै भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसे कम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छीहरू यिनीहरूलाई मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ एउटा पसल त बनाइदिनु पर्यो
17: भनेपछि मन्त्रालयहरू गाविदा त झन् अब अन्यलता भयो र जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन
16: होइन भएन उहाँले गर्दै सक्नु भएन पनि किनभने गर्ने उहाँले इन्ट्रेस्टै राख्नु भएन
17: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुमान लगाउनु
16: गाह्रो छ यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै कसै कहीँ त वाङै हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुईवटा डोका मुनि चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि त्यहीँ राख्ने अनि बिहान भएपछि बाहिर ल्याउने गरिएको छ त्यसैले त असुरक्षित प्राक्टिस हो
17: गाउँघरमा त घर तपाईँले भने जस्तै त्यही सुत्ने त्यही कुखुरा पनि पालिरहेको
16: कसैको चाहिँ त्यही अब त्यो खाटमुनि नै अनि चाहिँ कुखुराहरू राखेको
17: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने
16: सम्भावना त झन् धेरै हो हाम्रो चाहिँ अनि चाहिँ ग्रामीण भेगमा त झन् यो चाहिँ यस्तो सचेतना छँदै छैन
17: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ
16: यसमा त उच्च ज्वरो आउने टाउको दुख्ने छाती दुख्ने सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छ र यो चाहिँ अनि चाहिँ यसको यो यसको जाँचो नबुझेको यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ आइसियूको पनि अब स्पेसल सरुवारोगको आइसियू हुनुपर्छ त्यस्तो यहाँ पहिल्यै अब एकचोटि वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ केको अस्पतालमा बनाउनु खोजेको त्यो बनाउन सकिएन म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिरहेको थियो अहिले बन्यो बनेन मलाई थाहा छैन सायद आइसियू त बन्यो क्यारे तर त्यो खालको आइसियू बन्यो कि बनेन त्यो उच्च सरुवा रोग आइसियू हुने हुन्छ त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले चाहिँ नुहायो अथवा दिसा पिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्थ्यो हावाबाट हावा पनि प्युरिफिकेसनबाट निक्लिन्छ हावामा भएको भाइरस त्योले त्यहाँको मेकानिजमले किल गर्छ अनि तल पनि दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ त्यस्तो खालको आइसियू हुनुपर्छ अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ र त्यो उच्च सरुवा यो कति हो अब चाहिँ भने चाहिँ आइसियूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ त्यो धेरै खतरनाकको मान्छेमा फैलियो भने
17: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
16: त्यो अब चाहिँ बनाउन धेरै समय लाग्यो कुनै के कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले 2 वर्षसम्म चाहिँ राख्यो र त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो फेरि टेकु अस्पतालमा राख्यो फेरि टेकु अस्पतालले पनि सक्दैनौँ भन्यो फेरि अनि त्यहाँबाट अरे पछि फेरि हामी बनाउँछौँ भनेर चाहिँ टेकु अस्पतालले भन्यो ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायोसेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई अनि त्यो ल्याब पनि अनि एक टाका बनाइयो फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकास हुन नसक्दा त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेको छ
17: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
18: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
20: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
19: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
20: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
1: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
19: प्राविधिक शिक्षा आजको आवश्यकता।
20: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
19: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
20: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
19: फोन 01-5121-12-21-00 97418-2096,
20: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौंला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो, जुन चाहिँ पहिला गरिएको थियो अहिले चाहिँ अलिक सुस्त आयो।
2: त्यो अब त्यसमा त अब त्यसलाई दुई तीन किसिमले हेरिएको थियो पहिलाको हिसाबले। त्यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्यै नजिकको चाहियो। एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै बनाएको छ, कि कृषि पशुपन्छी बनाएको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामीले एकताका त अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तीन तीन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य सेवा विभागबाट पनि त्यहाँको महानिर्देशक सहितको के महाशाखा प्रमुखहरू आउनुहुन्थ्यो, ल्याबको प्रमुख आउनुहुन्थ्यो। हाम्रो पनि यतापट्टि ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्ने गरेका थियो। हामीले त्यहाँ दुवैले चाहिँ प्रेजेन्टेसनहरू गर्थ्यौँ। अर्को यता वरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट त नभनौँ एनजिओ ल्याब छ, वरुणले पनि अनि चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको, दुईवटा पोखरा र पोखरा टुरिस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। यो तीन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। यहाँ एचएनएन देखियो, यहाँ के अरे यहाँ यहाँ इन्फ्लुएन्जा ए देखियो, यहाँ इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने
1: गरेको
2: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका थियो हामीले चाहिँ, अनि चाहिँ त्यो चाहिँ गर्ने गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि चाहिँ यो चाहिँ अब यो संयन्त्रले काम गर्नुपर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वन हेल्थ अनि चाहिँ कन्सेप्टमा जानुपर्छ भने दुईवटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
1: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
2: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौँ भन्ने।
1: हाम्रो त अहिले कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि।
2: होइन, त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु देशमा कतै पनि मैले अहिले सुनेको छैन। उहिले चाहिँ चाहेको छु राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू पशु अस्पताल स्वास्थ्य सेवा विभागको मातहतमा थियो, होइन, तपाईँलाई थाहा छैन होला। 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो। त्यसैले अब त्यो बेला हो, अब त्यसपछि चाहिँ अनि यो 7 सालपछि छुट्टिएको, यो छुट्टिएको छुट्टी भएको हो। अब अहिले त्यो प्रचलन पनि छैन त्यसो, अब यो चाहिँ अनि पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन झन्झन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना, त्यो गाभ्ने सम्भावना होइन, तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर अनि चाहिँ दुईटा मन्त्रालयले अनि केही त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको। पशुमा चाहिँ अनि निगरानी गर्ने, सर्वेलेन्स गर्ने भनेर त पशुले गर्नु पर्यो होइन, मान्छेमा गर्ने भनेर त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोजिया, त्यसरी गरेर एकीकृत रूपमा काम गरौँ भन्नु पनि।
1: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसंख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
2: मन्त्रालय होइन, बीचमा त के आएको छैन, बिजुली तथा नहर मन्त्रालय होइन, बिजुली तथा नहर मन्त्रालय अनि स्वास्थ्य तथा स्थानीय स्वशासन मन्त्रालय र छोरी पहिलेदेखि नै यसमा चाहिँ धेरै ल्याउने छोड्ने धेरै गरेका छ।
1: तर जुन आए पनि जसरी आए पनि जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन हैन
2: भएन यो समन्वय भने त एकदमै कुरा हो यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो छ राम्रो थियो पहिला यता चाहिँ स्वास्थ्यमा चाहिँ यो ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो बिचमा अलिकति राम्रो भएको थियो अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ पहिला जति टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पर्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पर्यो नि त भर्ना गर्नु पर्यो आइसियू अनि आइसियू चाहियो जनशक्ति तालिम दिनु पर्यो तालिम दिन पनि पठाइयो जनशक्तिको तालिम दिन दुई हप्ताको तिन तिन हप्ताको तालिम दिन ब्याङ्कक पठाइयो ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्ड फ्लू फैलिएर धेरै मान्छेको मृत्यु भयो पाँच सातजनाको भयो उनीहरूको अनुभव बेसी भनेर त्यहाँ पठाइयो तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि के होला नि अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नु पर्थ्यो त्यो मेहनत भयो त्यो
1: चाहिँ सिस्टम छ हस्तान्तरण गर्ने
2: भएन प्लानै भएन
1: प्लानै भयो
2: प्लानै राम्रो भएन अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अनि चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति धेरथोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्रै थियो
1: त्यो विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन
2: पुरानो योजना अनुसार त्यही हामीले आइसियू बनाउने त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने ल्याबको स्थापना गर्ने होइन जनशक्तिहरूलाई तालिम दिने औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर म सँगसम्म चाहिँ करिब करिब एक लाख डोज जति चाहिँ हामीले चाहिँ ल्याएर राख्ने गरेका थियौँ किनेर ल्याएर होइन अब यो भने इमर्जेन्सी औषधि हो अब यो चाहिँ चाहिएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन एउटा मान्छे पनि मर्नु हुँदैन कि औषधि नभएको भनेर किसिमले भनेर चाहिँ हामीले चाहिँ ल्याएर राखेका थियौँ कत्रो कत्रो ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोगियो पहिला होइन इन्फ्लुएन्जाबाट ज्यान त जोगियो तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले चाहिँ अलिकति
1: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको
2: छैन
1: अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त
2: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पुरै यो त राजधानी हो हेर्नुहोस् यहाँ मान्छेको आवाज जावत धेरै छ आवाज जावत धेरै छ अन्तर्राष्ट्रिय यतिका फ्लाइटहरू आउँछन् यहाँ त हामी त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामीले त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी होइन एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न इन्टरनेसनल होइन यो नेसनल कन्सर्न त्यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन अब त्यसो गरेपछि त्यसमै इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नुपर्थ्यो कि त्यो होइन इमर्जेन्सी लागू गर्दा नकारात्मक कुरा पनि हुन्छ तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन् मान्छेमा चाहिँ सतर्कता हुन्छ यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू छर्किने भाइरस एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला त्यो गर्नुपर्थ्यो नि
1: के गर्नुपर्थ्यो यो बेला जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फर्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला
2: अहिले त मैले देख्दाखेरि त यो त यो हाम्रो चाहिँ संकटकाल लाउनु पर्थ्यो स्वास्थ्य संकटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नु पर्थ्यो त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन फर्म मालिकहरूले यो चाहिँ पशु पन्छीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो ए यो त झोक्राएको छ झोक्राएको किन ल्यान ल्याइस् भन्थ्यो होला होइन झोक्राएको अनि किन बिक्री गरेको किन ल्यान लागेको ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला त्यो यसको त धेरै फाइदा हुन्थ्यो नि, यो त अब अलिकति झिला भइसक्यो त धेरै.
1: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि?
2: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य छ, पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो. त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग भयो. श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने. यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि. पिपी त बाटोमा लाएर हिँड्नु पर्दैन, यो चाहिँ फार्मभित्र होटेलभित्र कुखुराको फार्मभित्र मात्रै कुखुरा हो. त्यसरी यस्तो यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतन सचेतना बढेर जान्थ्यो होइन. तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर अब त्यसपछि एउटा मान्छेमा सर्यो, फेरि त्यो मान्छेबाट अर्को मान्छेमा, अर्को मान्छे अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अनि चाहिँ समस्या हुन्छ. सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अनि चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन्, अनि रेसिस्टेन्ट बढेर जान्छ र अलि मृत्यु दर कम हुँदै जान्छ.
1: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन, त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त?
2: त्यो हो नि, मान्छेमा नसरीसम्म चाहिँ अब चाहिँ स्वास्थ्य मन्त्रालय अनि चाहिँ भएन होइन. स्वास्थ्य मन्त्रालय चाहिँ धेरै अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ. मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै छ अनि हामी यसको बारेमा अनि चाहिँ अनि काम गरौँला भन्ने होला. त्यस्तो होइन, यो त प्रिभेन्सन हो. यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन. बर्ड फ्लूको इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास भन्ने. त्यो टामी फ्लू भन्नेलाई चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ. त्यो बाहेक त अरू त छन् छैन. त्यसो भए हुनाले हामी त्यो हामीले दिने भने अब मेन अनि चाहिँ प्राथमिकता भनेको हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो. एजुकेसनको पाटोमा जानको लागि पनि हामीले चाहिँ पारिस्वास्थ्य यो चाहिँ संकटकाल लगाएको हो.
1: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नुपर्छ? यो
2: संघीय सरकारले त तीनटा काम गर्ने हो, तीन किसिमले गर्ने हो. जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ अनि कुखुरा फार्मको चाहिँ अनि सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम दिने कुराहरू उहाँले गर्नुपर्छ होइन, स्थानीय सरकारले गर्नुपर्छ. त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनि चाहिँ अनुगमन पनि गर्नु पर्यो. कुखुरा बिरामी छन् कि छैनन्, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ चाहिँ एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ला नि एउटा त. त्यसो भए हुनाले त्यस्तो खालको एउटा चाहिँ अनि चाहिँ मेकानिजम त्यहाँबाट गर्नु पर्थ्यो. दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्न नपाइने भन्ने एउटा नियम लागू गर्न सक्थ्यो कि. यसरी चाहिँ अनि चाहिँ अनि अब यहाँ माथिकोले त कानुन भयो, नीतिगत कुराहरू भयो होइन, पैसा उपलब्ध गराउने कुराहरू भयो, त्यो सबै चाहिँ अनि चाहिँ माथि स्वास्थ्य मन्त्रालयले हेर्नुपर्छ.
1: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
2: पहिलेदेखि होइन, त्यो त यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ यसको लागि होइन, ऐनभन्दा तलको कुराहरू पास गरेर हुँदैन. त्यो बर्ड फ्लू अर्डर भनेको त त्यो मन्त्री परिषदले बनाएको अर्डर हो. त्यसमा अब कसैले अब चाहिँ अनि चाहिँ जाने जाने चाहिँ गलत काम गर्यो भने त्यसमा हामीले भन्न त अहिले एउटा नयाँ उसमा मुलुकी ऐनमा नयाँ एउटा उसमा धेरै चिज लेखेको छ. त्यसमा चाहिँ अनि चाहिँ लास्टमा ल्याएर जोडिएको छ अब यो चाहिँ अनि चाहिँ जाना जानी रोग नसार्नु भनेर लेखेको छ. जाना जानी रोग सारेमा 5,00,000 रुपियाँसम्म जरिवाना हुन सक्नेछ भनेर लेखेको छ होइन. मुलुकी ऐनको कुन चाहिँ दफा हो, एउटा दफा छ चाहिँ, तर त्यसमा 4-5 सेक्सन छन्, यो गर्नुहुन्न, यो गर्नुहुन्न, यो गर्नुहुन्न भन्ने लेखेको छ. तर भए तापनि अनि त्यस्तो भएर मात्र भन्न मात्रै हुन्न, यो चाहिँ अरू चाहिँ वैज्ञानिक तथ्यकात्री हिसाब किताबले अनि यो बनाउनुपर्छ. हरेक अनि चाहिँ पालिकाले न यो चाहिँ अनि बर्ड फ्लूको प्रिभेन्सन अनि यो प्रिभेन्सनको कार्यविधिहरू तयार गर्ने, योजनाहरू बनाउने होइन, यो कुराहरू गर्नुपर्छ भन्ने कुरा ऐनबाटै लेखियो भने मात्रै प्रभावकारी हुन्छ, नत्र हुँदैन. अमेरिकन एसोसिएसन, अमेरिकन बार एसोसिएसन छ, उसले भन्छ नो हेल्थ प्रोग्राम विदाउट पब्लिक हेल्थ, विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रमहरू कुनै पनि सफल हुँदैन, यो चाहिँ अनि चाहिँ बेकार हो भन्नु भन्दैन, सुरु गरेको छ अहिले. त्यही भनौँ संयुक्त राष्ट्रसङ्घले पनि स्वास्थ्यलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्छौ भने ऐनै चाहिन्छ, पब्लिक हेल्थ ल चाहिन्छ. त्यही हिसाबले पनि अनि हाम्रो पब्लिक हेल्थ पास गरेर तलको त्यो गरेपछि उनीहरूले सोधिराख्नु पनि परेन, चिठी लेख्नु पनि परेन, केही पनि गर्नु परेन, ऐनमा जे लेखिदिएको छ खुरखुर काम गर्यो।
1: पालिकाले गर्ने कि संघले बनाउने त
2: होइन, पालिकाले संघले विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रमहरू कुनै पनि सफल हुँदैन, यो चाहिँ अनि बेकार हो भनेर शुरू गरेका छ अहिले, केही भनौँ संयुक्त राष्ट्र संघले पनि स्वास्थ्यलाई

0: चलाउन सक्छ।
1: भनेपछि सङ्घबाट एउटा हुनु पर्यो,
0: एउटा फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो, त्यस अनुसार अनि त्यसपछि उनीहरूले गरिहाल्छ।
1: भनेपछि यो कानून अभावले नै यसमा सुस्तता देखिएको हो त?
0: कानून अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको, नत्र यो त कति चार पाँचदेखि नै अलिअलि अलिअलि गरेर त चलिरहेको छ नि, पाँचदेखि कतिदेखि त चलिरहेको छ।
1: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भनौँ न, विगतका बर्ड फ्लू प्रकोपबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ चाहिँ
0: यसो हो। यो यो नेपालभित्र बर्ड फ्लू आउनमा त्यो बाहिरबाट ल्याउने चराहरू पनि उत्तिकै महत्वपूर्ण छन्। हाम्रो ओपन बोर्डर जस्तै छ, उत्तर पनि तिर पनि दक्षिणतिर पनि, अनि अब कुखुरा चाहिँ त्यो बाटो सिमानाबाट भित्र ल्याइहाल्छ नेपालभित्र, अन्डा पनि ल्याउँछ, त्यो पनि एउटा सोर्स हो बर्ड फ्लू। अर्को चाहिँ मैले भने अनि यो चाहिँ उखु जाडोमा बसाइसक्ने पन्छीहरू हो, त्यसैले अब यो सम्बन्धी एउटा चाहिँ स्पष्ट खालको हाम्रो चाहिँ अनि नीतिगत स्पष्टता हुनुपर्छ। हामी अब त्यो बाहिरबाट चरा चाहिँ नल्याउने हो भने चाहिँ हामी आत्मनिर्भर भइसक्यो भने वी डोन्ट निड चिकन सिक्स भनेर भन्न सक्नु पर्यो नि त। त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भने ल्याइदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन। दोस्रो चाहिँ यही हो, निगरानीको सिस्टम हुनु चाहिँ पर्छ। कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै, जसरी मान्छेलाई चाहिँ मर्यो भने चाहिँ मरेको व्यवसायी रूपमा मरेको मान्छे भेटियो भने कसैले मारेको हो भनेर इन्भेस्टिगेसन हुन्छ। त्यो किसिमले त्यो चरा किन मरेको भनेर चाहिँ इन्भेस्टिगेसन हुनुपर्थ्यो। कागहरू कुखुरा भयो हाँस भयो त्यसपछि, अनि चाहिँ हाम्रो परेवा पनि धेरै छन् यस्तो चराहरूको बारेमा अलिकति चाहिँ अनि ख्याल गर्नु पर्थ्यो।
1: जस्तो कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू देखिएको पोल्ट्री फार्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन, अब त्यो वरपर नै भएर जान पनि डराउँछन् मान्छेहरू, अब त्यो एरिया भएर बस्ने कि नबस्ने भन्नेहरू पनि छन्। उहाँहरूलाई चाहिँ सुझाव दिनु पर्दाखेरि के नागरिक त्यस्तो विधि सतर्क हुनु जरुरी छ?
0: अब उहाँहरूले त एउटा अब त्यो कम्पाउन्डमा साह्रै डराउनु हो भने मास्क लगाएर हिँड्नुहोस्, गग लाउनुहोस्, अनि त्यसपछि पन्जा लगाएर त्यहाँ कम्पाउन्ड सफा गर्ने ऊ गर्ने कामहरू गर्नु, भित्र त अब यो आउने सम्भावना भएन गरे कागहरू, त्यति गर्दाखेरि पुग्छ होला जस्तो लाग्छ। अब त्यो मास्क खोलेर बाहिर हुँदैन, नहिँड्नुहोस् त्यहाँ वरिपरि अब कागधेरै छ।
1: यो चाहिँ त्यो भित्रै काम गर्ने कामदारको हिसाबले कुरा हार्नुभयो?
0: होइन, त्यही घर अहिले घरकै परिवारकै मान्छेहरूको हिसाबले परिवारका सदस्यहरूले नै अब ढोकाबाट बाहिर मूल ढोकाबाट बाहिर निक्लेर मास्क लाउनु पर्यो।
1: त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित हुनु,
0: त्यसरी आतंकित हुनुपर्ने त त्यो जरुरी छैन। एउटा काग अब कतै मर्न सक्छ, अब त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो। त्यो काग किन मरेको हो भने चाहिँ बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि हुनु पर्यो नि।
1: भनेपछि यो जस्तो अब काग मरेको, अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, त्यसले मानिसमा सर्ने सम्भावना?
0: त्यसलाई त खाल्डो खनेर काट्नुपर्छ पनि, कति फिटको खाल्डो मलाई त्यहाँ एक्जेक्टली थाहा छैन, कमसेकम तीन चार फिट पाँच फिटको गहिरो खाल्डो खनेर त्यसलाई माटो पनि पुर्नुपर्छ।
1: भनेपछि समुदाय पनि अलिक सतर्क हुन्छ,
0: समुदाय पनि सतर्क हुनु, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिने, बाटोमा फालिदिने गर्नु हुँदैन, त्यहीँ आफ्नै छेउमा वा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुरिदियो भने आफूलाई पनि त्यो चाहिँ सजिलो हुन्छ, अनि त्यसपछि अरूलाई पनि त्यसले चाहिँ कुनै हानि नोक्सानी गर्दैन।
1: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
0: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट सम्बुट लगाउने, कमसेकम त्यो चाहिँ अनि मास्क लगाउने, अनि यो हाम्रो गग लगाउने, अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स लाउने गर्नु होला, होइन पन्जा लाउने गर्नु। तर अब बिरामी जस्तो भयो भने त पिपिई नै लाउनु पर्छ, यदि त्यो बिरामी देखिएको छ होइन, झोक्राएको छ, ऱ्याल काटिरहेको छ, खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ हामी चाहिँ अलिकति फुल सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु चाहिँ अनि यदि यकिन गरेर मात्रै खानु पर्यो, अब सकभर त भेटनरी डाक्टरले जाँच गरेको कानुन बमोजिम त्यो त छ, अब कानुन त मासुको त्यो चाहिँ मासु जाँच ऐन भनेर कति वर्ष भयो होला त्यो चाहिँ त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म झकझकाएको झकझकाइ गऱ्यौँ कृषि विभागले, अनि त्यो मासु जाँच ऐन चाहिँ यही बेला पारेर लागू गर्नु पर्यो त्यो मासु जाँच। मलाई लाग्छ अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, उनीहरूले रोजगारी पनि पाउँथे, नभए उनीहरूको त पार्ट टाइम राखिदिए पनि हुन्छ कि, अब यो लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ अनि सर्टिफिकेट दिएर पठाऊ यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर।

0: भन्ने पनि गर्न सकिन्थ्यो होला.
1: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यही नै गएर
0: जाँच गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरे पनि हुनुभयो. तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ, विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन. त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, कहिले कहिले उहाँले अलिकति हाइजिन मेन्टेन गर्नु भएन भने उहाँले चाहिँ त्यो चाहिँ मासु चाहिँ भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो साबुनले, साबुन पानीले धोएर अनि त्यसपछि चाहिँ मजाले त्यसलाई कन्टिन्यू गर्नु पर्यो. त्यसो गर्दाखेरि खास ठुलो उयो हुँदैन. खाने मान्छेलाई त बेसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खासै केही हुँदैन.
1: भनेपछि यो बेला चाहिँ सिटी लाएर अथवा बेसरी पकाएर मात्रै खाऊ, अरू प्रकारले चाहिँ कम
0: प्रकारले त्यो कतिलाई बनाउने झन् थोरै पाउने इभन मोमोमा पनि अनि खतरा हुनसक्छ, मोमो पुरा पाकेको हुँदैन जस्तो लाग्छ
1: यो बेला चाहिँ. यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो. र अर्को चाहिँ अलिकति सावधानी, जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ, जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ, उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
0: अब त्यो अब अलपत्रै थियो यस्तो उसमा राखेर होइन, त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्याङ गरेर ल्याइरहेको हुन्छ. उनीहरूको त्यो सास चाहिँ मान्छेको त्यो मोटरसाइकलको नाकतिर गइरहेको छ, यस्तो गराएर ध्यान गरेको छ हात पनि. त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नुपर्छ क्या, उहाँले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ. अब कसरी आफूतिर तिनीहरूको श्वास रेहाल दिसा पिसाब नपर्ने गरी चाहिँ अनि चाहिँ लैजानलाई अनि गर्नु पर्यो, अथवा गाडी नै प्रयोग गर्नु त्यसमा लाने चाहिँ भएन. गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ, क्लोरिन हालेर क्लोरिनको झोलले सट्टै पखालिदियो भने भइगयो. त्यस्तो त्यो बानी पनि अलि चाहिँ अनि चाहिँ अलि परिवर्तन गर्नुपर्ने देखिन्छ.
1: अब सरकारलाई नै सुझाव दिनु पर्दाखेरि यो बर्सो नियन्त्रण रोकथाम र भनौँ न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुँदागत रूपमा के सुझाव दिनुहुन्छ?
0: सरकारको त यो बर्ड फ्लू प्रिभेन्सन एण्ड कन्ट्रोल प्लान हुनुपर्छ नि होइन, कन्ट्रोल प्लान हुनुपर्छ. त्यसपछि त्यसमा एक ठोला, त्यसपछि अनि चाहिँ यो अब हाम्रो चाहिँ अनि यो हेल्थको अनि चाहिँ हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि त्यसपछि एनिमल हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि कोअर्डिनेसनको कुरा होला, सर्भेलेन्सको कुराहरू, जोइन्ट सर्भेलेन्स गर्ने कुराहरू होला होइन. अब कुखुरा फार्ममा बर्ड फ्लू फैलियो भने वरिको बस्तीमा के छ भनेर त पब्लिक हेल्थ जानु पर्यो नि त. पब्लिक हेल्थको डाक्टर सहितको टोली गएर, डाक्टर पब्लिक हेल्थ अफिसर ल्याबोरेटरी टेक्निसियनहरू गएर हेर्नु पर्यो नि त्यहाँ त मान्छेहरू बिरामी छन् कि छैनन् भने. अब ट्रिटमेन्ट गर्नु पर्यो भने कहाँ ट्रिटमेन्ट गर्ने, के गर्ने होइन, त्यो कुराहरू चाहिएला होइन. अब तालिम दिनुपर्ने हो अनि लजिस्टिक चाहियो, अब त्यसको औषधि चाहिएला, बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला होइन. अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पिपिई नहुन सक्छ, पिपिईको ल्याएर हामीले चाहिँ सञ्चित गर्नु पर्यो होइन. मास्कहरूको छ अनि मास्क पनि N95 मास्कको हुन्छ, त्यसले पनि हुन्छ कि हुँदैन भने हान अहिले फेरि होइन, यो अर्डिनेरी यो सर्जिकल मास्क मात्रैले होइन, N95 मास्क भन्ने छ. यस्तो कुराहरू छ, त्यो एकछिन लाएर धेरै बेर लाएर चाहिँ बस्नु पनि सकिँदैन होइन. बिरामीलाई हेर लगायो, बिरामीलाई अनि हेऱ्यो, अनि चाहिँ बाहिर निस्केपछि फेरि फालेर अर्डिनेरी मास्क लगाउने हो. त्यसको एक ताका चाहिँ $10 थियो हेर्नुहोस् एउटाको, अहिले अलिकति घट्यो कि. त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ पहिलेदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो,
1: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
0: पनि अनि चाहिँ त्यो त्यसको लागि युज हुने पर्टिकुलर औषधिहरू पनि हामीले ल्याएर राख्नु पर्छ.
1: डाक्टर साहब, धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यसबारेमा चाहिँ जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
0: हस्, मेरो पनि धेरै धेरै धन्यवाद, आफूले जानेको कुराहरू राख्ने अवसर दिनुभयो.
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी. आज हामीले बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ. प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
11: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
11: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
11: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
11: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
12: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
11: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
12: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
11: मिति 2083 साल असार 28 गते आइतबार।
12: समय बिहान 10 बजेदेखि।
11: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
12: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
11: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
12: आवश्यक कागजात,
11: सदस्यता परिचय पत्र,
12: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
11: र तोकिएको नवीकरण शुल्क।
12: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
11: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
12: सदस्य मृत्यु,
11: नगद राहत रु 20,000 रुपियाँ।
12: दुर्घटना स्वास्थ्य उपचार,
11: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
12: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
11: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
12: अपाङ्गता,
11: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 0485-40-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।
13: अहिले बिहानको 9 बज्यो।
14: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको स्याफिम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 31 औं बैठक आज बस्दै, राष्ट्रसभाको बैठक पनि आज बस्दै, नौ मन्त्रीले संसदका प्रश्नको जवाब दिने, हात्ती आक्रमणका पीड़ितलाई राहत तथा समस्याको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता, देशभरका सरकारी वकिल कार्यालयहरूलाई नवयुवा आन्दोलनका फौजदारी मुद्दाको पेशी रोक्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन, बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी, रूस युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोन वार्ता, र ब्राजिल फिफा विश्वकपको अन्तिम 16 बाहिरीसँग चर्चित ब्राजिलियन खेलाड़ी नेमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाघ्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दे है के?
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 31 औं बैठक आज बस्दैछ। संसद सचिवालयले बिहान 11 बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजन गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजन गरेको कार्यसूची अनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेश हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले शुरूमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुनेछ भने त्यस लगत्तै संसदमा विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। आजको बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 विचार गरियोस् भनी छुट्टा छुट्टै प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको 21 अधिवेशनको 27 बैठक आज बस्दैछ। संसद सचिवालयले अपरान्न 12:15 बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विभिन्न 9 मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाब दिने कार्यक्रम छ। आजको व्यवस्थापन कार्य अन्तर्गत विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिनेछन्। यस अन्तर्गत युवा श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको विनियोजन शीर्षकमा संसदले उठाएका प्रश्नको जवाब दिइनेछ। यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नको पनि मन्त्रीले संसदमा जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटबारे उठेका प्रश्नको पनि जवाब दिने कार्यक्रम तय भएको छ। यसका साथै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीले संसदमा उठेका प्रश्नको प्रष्टीकरण दिने संसद सचिवालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने बताउनु भएको छ। आवश्यक प्रक्रिया पूरा गरी राहत रकम यही 25 गतिभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्दको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनु भएको छ। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ़दै गएको उल्लेख गर्दै सुरक्षित र बलिय आवास निर्माण आवश्यक रहेको बताउनु भएको छ। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती वा सुरक्षित संरचना निर्माणको योजनामा समेत जोड़ दिनुभएको छ। स्थानीय बासिन्दाले निकुञ्ज मध्यवर्ती क्षेत्र बफर जोन र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानूनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खस्कदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले त्यसभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्य दिशा निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय ब्याङ्कको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विशेष सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनु भएको छ। देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार भएका खण्डमा धेरै सहज हुने उहाँको भनाइ थियो। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्ला दिनमा देखा परेको आर्थिक शिथिलतालाई ख्याल गरेर नीति तय हुनुपर्ने बताउनुभयो। महानिधियोक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयहरूमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्ने एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महानिधियोक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन बुझाएसम्म यी मुद्दाको सुनाई हुने छैन। यसले गएको भदौ 23 र 24 गतिका घटनासँग जोड़िएर विभिन्न अदालत तथा मुद्दा हेर्नु निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पर्नेछ। भदौ 24 गतिको घटनामा संलग्न भएको अभियोगमा झण्डै 950 जना विरूद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महानिदेशक हुनुहुन्छ। उहाँ भालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने छौं। तपाईँ भने रेडियो सुन्ने गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
9: रानेसाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम बस हजुरको समाचारमा पुनः स्वागत छ। बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रूसी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको, पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सड़क खुलाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँतर्फ र पूर्वतर्फ आवाजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्स्याङ र मंगलटारमा रोकेको छ। गैराती कम मात्रै वर्षा भएको छ। पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि दुई रात लगातार मध्यमदेखि ठूलो वर्षा भएको थियो। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा, कोशी प्रदेशको तराई तथा मध्य प्रदेश का एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरि राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको छ। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनैतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभएको। साथै उहाँले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख छ। र समाचारको अन्त्यमा केही खेल समाचार। ब्राजिलका स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ। सन् 2026 फिफा विश्वकपको अन्तिम 16 चरणमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताउनु भएको हो। अमेरिकाको न्यू जर्सीमा रहेको मेट्रो लाइफ स्टेडियममा खेल सकिए लगतै भावुक बनेका नेमार मैदानमै आँसु झार्दै ढलेका थिए। टोलीका खेलाड़ी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए। नेमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। त्यसै त उनले राष्ट्रिय टोलीका लागि 130 खेल्दै 80 गोल गरेका छन्। यससँगै उनी महान खेलाड़ी पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बने। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने ब्राजिली खेलाड़ीको सूचीमा उनी दोस्रो स्थानमा छन्। नर्वे विरूद्ध इन्जुरी समयमा पेनाल्टी मार्फत गरेको गोलसँगै नेमार विश्वकपका 4 फरक संस्करणमा गोल गर्ने पेलेपछि दोस्रो ब्राजिली पुरूष खेलाड़ी समेत बनेका छन्। तर उनको त्यो गोल ब्राजिललाई पराजयबाट जोगाउन भने पर्याप्त हुन सकेन। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटोलिए नेमारको योगदानको प्रशंसा गर्दै अब टोलीलाई नयाँ पुस्तासहित अगाडि बढ़ाइने बताउनु भएको छ। उनले हार पीड़ादायी भए पनि त्यसबाट सिकेर नयाँ अध्याय शुरू गरिने बताउनुभयो। विश्व फुटबलका उत्कृष्ट खेलाड़ीमध्ये एक मानिने नेमारले आफ्नो करियरमा ब्राजिललाई ओलम्पिक स्वर्ण पदक, फिफा कन्फेडरेशन कपको उपाधि लगायत अनेक महत्वपूर्ण सफलता दिलाउनु भएको थियो। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रह्यो। नेमारको सन्यास घोषणासँगै ब्राजिलियन फुटबलको एक गौरवपूर्ण युगको औपचारिक अन्त्य भएको छ। र महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्नुभयो। लिज फिल्डले 35 बलमा 48 रन बनाउनु भयो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले विश्वभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइबर ब्रन्ट र कप्तान म्याट साइभर ब्रन्ड 58 रन अभिजित रहन भए फ्रिया केम्पले अभिजित 44 रन जोड्नु भएको छ। लुसी ह्यामिल्टनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिनुभयो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा साथै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 31 बैठक आज बस्दै, राष्ट्रिय सभाको बैठक पनि आज बस्दै, 9 मन्त्रीले संसदका प्रश्नको जवाब दिने, हात्ती आक्रमणका पीड़ितलाई राहत तथा समस्याको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता, देशभरका सरकारी वकिल कार्यालयहरूलाई नवयुवा आन्दोलनका फौजदारी मुद्दाको पेशी रोक्न महानिदेशक कार्यालयको निर्देशन, बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी, रूस युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोन वार्ता, र ब्राजिल फिफा विश्वकपको अन्तिम 16 बाहिरीसँगै चर्चित ब्राजिलियन खेलाड़ी नेमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: garbanon nuk lagi rat, cement josta pata chayne, kaba telyavne ula, phir yo manchali ma testo ram rajur ko pasal che ka ula batit.
1: Kaka, timlai etini tha chayna? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर संजित मल्ल ठकुरी, सम्पर्क नम्बर 98545-8375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज, किसानको साथी।
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 048-545-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्ति नगर, बानेश्वर, काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
11: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-900।
11: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
11: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: भैयाने दात दुखेर मर्न लागे म हेर्दे त मेरो दाँतमा के भछ
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484503005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ
4: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
5: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
4: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
7: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
8: हजुर रामेछाप मेटसप एण्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
6: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मेटसप एण्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप
2: तुरन्तै त्यहाँ गएर लिएर
8: हजुर रामेछाप मेटसप एण्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ

0: विषाद युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात।
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

अहिले बिहानको 10 बज्यो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजीसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। आज सोमबारको बसाई तपाईँको रोजाईका मिठहरू माइला मनसुने लोकगीतहरू बज्छ। तपाईँले रोज्नु भएको गीत मार्फत मात्र एकजना साथीलाई सम्झन पाउनुहुनेछ भने तपाईँले त्यसको लागि 048 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ, साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम हजुरको याप तामाकोसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पनि पठाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टलाई पनि स्थान दिन्छौं, तर छोटो मिठोमा मात्र वाचन हुन्छ र भोलि मंगलबार तपाईँको 1 घण्टासम्म कमेन्ट वाचन हुन्छ। तपाईँलाई थाहा छ तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई हामीले खास कार्यक्रमको बारेमा सबै भनिराख्नुपर्छ होला जस्तो लाग्दैन। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ अर्थात पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ हामीले फोके तपाईँलाई जानकारी गराउनु पर्ने हुन्छ र हामीले जानकारी पनि गराइसकेका छौं भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। तपाईँ फटाफट फोन डायल गर्दै आफूलाई मनपर्ने मिठा गीत रोजेर पार्न सक्नुहुन्छ आजको बसाईमा भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठा अनि रमाइलो गीत। त्यसपछि तपाईँका रोजाईका मिठा गीत लिएर आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में हमें राख्यौ एकदम मीठो नि रमाइलो सारे गीत राख्य कार्यक्रम लघुशैली को शुरूआत कर सकता छौ। अब म नेपालो तपाईको रहेको छु, तपाईकी रोजाइका मेचा र बाइला लोकगीतहरू बज्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार, गुड मर्निङ।
0: नमस्कार, गुड मर्निङ। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रसनालु बाट भन्नुभयो? के छ हाम्रो करिश्माजीको खबर? मेरो पनि एकदम ठिक छ। खानपिन खाइसक्नु भएको हो कि बाँकी छ?
1: बाँकी नै छ दिदी,
0: हाम्रो भइसकेको छ। है त, मेरो चाहिँ भयो है करिश्माजी। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन, ल ठिक छ। आज चाहिँ तपाईँकै रोजाइको गीत बज्नेछ। हामी अब आज चाहिँ छोटो मिठोमा मात्रै कुरा गर्छौ, गीतहरू बजाउँछौ, किनकि तपाईँको रोजाइको गीत राख्नुपर्ने हुन्छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ? फेरि एकचोटि भन्नुहोस् न, हजुरको आवाजै कटेर आएको छ। तिम्रो हाँसो ज्यान मारा भन्ने ल हामी यो गीत कार्यक्रममा राख्नेछौ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झन पाउनुहुन्छ।
1: ओके, श्रीमाजीको लागि, प्राविधिक मित्रको लागि, एकजना स्पेसल रूपमा भन्नुपर्दा
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिश्मा मगरजी, उहाँले एकदमै मिठो अनि रमाइलो गीत रोजन पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ, किनकि एउटा मात्रै साथीको गीत रोजाइको गीत बजिरहँदाखेरि चाहिँ अन्य साथीहरू पनि प्रतीक्षा गरिराख्नु भएको हुन्छ। त्यही भएर सुनाउन मन त हामीलाई तपाईँको एकजनाले रोज्नु भएको गीतै बजाउन मन छ, तर धेरै साथीलाई समेटौँ भन्ने हाम्रो उद्देश्य हो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्कार दिदी।
0: नमस्कार, हजुर नमस्कार। के छ रमिला आजको खबर? सन्चै आरामै हुनुहुन्छ? म एकदम सन्चै आरामै छु। खानपिन भयो अथवा बाँकी नै छ?
2: मेरो
0: बाँकी नै छ। ल, अब बाँकी नै छ। अनि यतिखेरसम्म किन खानु भएन त?
2: यस्तै हो नि दिदी, गाउँ घरमा काटक कुटुक काम गर्नु पर्यो नि।
0: काटक कुटुक काम गर्नुहुन्छ?
2: हजुर।
0: ल, त्यस्तो काटाकुटु काम चाहिँ के होला? काटाकुटु काम भने त मैले आज पहिलोचोटि सुने त रमिलाजी, मलाई अनौठो लाग्यो। भन्नुहोस् न, काटाकुटु भने चाहिँ अलिअलि कुनै यो जाति विशेषको भाषा अन्तर्गतको शब्द पर्यो कि के हो त्यो? तामाङ भाषामा हो यो भन्नुभयो त? अनि तपाईँको भाषा मैले बुझ्दिनँ कि, त्यही भएर भनिहाल्नुभयो, ठिकै छ, अब बुझेँ है त। काटाकुटुक भनेको चाहिँ तामाङ भाषामा अलिअलि काम छ भन्ने बुझौँ होइन?
2: त्यो त हो दिदी, तर ठाउँ अनुसार सबै मान्छेको भाषा हुन्छ, तर त्यस्तो भन्छ क्या यताजी अलिअलि।
0: ल, अलिअलि भन्नुहुन्छ, अब जे भने रमिलाजीले त्यो बोल्नुहुन्छ होइन, त्यो शब्द यसरी बुझौँ न।
2: हजुर हजुर, ठाउँ अनुसार भाषा अर्कै अर्कै हुन्छ क्या।
0: ठिक छ, ठाउँ अनुसार, परिवेश अनुसार, जाति एउटै भए तापनि ठाउँ र परिवेश, त्यो हावा पानी वातावरणले गर्दा पनि होला सायद, बोलीचालीको लगजले होला, जसको पनि सायद लाग्छ, फरक नै हुन्छ। हामीले एउटै कुरा, एउटै खानेकुराको नाम भन्यो भने पनि हाम्रो रमिलाजीले भन्नुभयो जस्तो, जे होस् केही शब्दहरू फरक नै हुन्छ। ल ठिक छ, अब यहाँसँग केही फरक खालको कुरा पनि गर्न पाएँ, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। आज म धेरै कुरा गर्दिनँ किनकि रमाइलो गीतहरू बजाउनु पर्ने हुन्छ। हाम्रो करिश्माजीले गीत रोज्नु भएको छ, तिम्रो हाँसो ज्यानमा र यस्तै खालको बोलको गीत रहेको छ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
2: विशेष मेसेज त सुन्दै हुनुहुन्छ होला खाँदा देवीबाट मम्मीको लागि भन्दै छुटिन्छु ल दिदी
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला अझै उहाँले आफ्नो मम्मीलाई सम्झना सन्देश छोडेर छुटिसक्नु भएको छ यति बेला चाहिँ हामी क्रिसमसले रोज्नु भएको एकदमै मिठो अर्जुन सापकोटा अनि साथीहरूको आवाजमा रहेको यो तिम्रो हाँसो ज्यान मारा छ अरे वा भन्ने बोलको गीत कार्यक्रममा बस्छ त्यसपछि हामीहरूको साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रमको शुरूआतमा भन्दा नै हाम्रो करिश्माजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो। तिम्रो हाउस ज्यानमाचार्य बाबाले बोलको गीत रोज्नु भएको थियो। सोही गीत कार्यक्रममा बजिसकेको सिटी क्लबको साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? शर्मिलाजी के छ, सन्चै आरामै हुनुहुन्छ? म एकदम सन्चै आरामै छु। अनि खानपिन भयो कि बाँकी छ?
1: मेरो खाना चाहिँ आज नै भइसक्यो भन्नुपर्छ, अनि दिदी हजुरको नि भइसक्यो होला।
0: मेरो भइसकेको छ, नआउने कुरै हुँदैन। अनि आज त फेरि खाना खानु भएछ त हाम्रो शर्मिलाजीले?
1: हजुर।
0: अनि आज कता जानुहुन्छ? घर आएपछि काम गर्ने बस्ने, रेडियो चाहिँ कतिको सुन्नुहुन्छ?
1: रेडियो त समयले साथ दिएसम्म सुन्ने गर्छु भन्नुपर्छ।
0: ल, रेडियो सुन्नको लागि समय मिल्यो भने सुन्नुहुन्छ?
1: हजुर, समय मिलाएर सुन्नुपर्छ।
0: अहिले चाहिँ यो कार्यक्रम सुन्न समय मिलेको छ कि छैन?
1: हजुर, मिलेको छ भन्नुपर्छ।
0: छ, घरमा बस्दै सुन्दै हुनुहुन्छ? मौसम कस्तो छ?
1: मौसम चाहिँ मन्द मन्द घाम लागेको छ भन्नुपर्छ। अनि दिदी लगायत रामी साथीहरूको के छ?
0: मेरो एकदम ठिक छ, यता पनि त्यस्तै। अब राति चाहिँ मजाले पानी पर्यो, मौसम शीतल छ। अब आज घाम लाग्छ कि पानी पर्छ भन्ने अहिलेसम्म केही टुङ्गो छैन है शर्मिलाजी?
1: हजुर।
0: हामी कार्यक्रमतर्फै लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई चाहिँ रामजी खान र टिका पनि आवाजमा राखेको, जुन केही ज्योति सुन केही संसार बने जस्तै हुन्थ्यो भने राखिन न।
0: ल, जुन केही ज्योति
1: संसार बने जस्तै हुन्थ्यो भने
0: उनकै संसार। ल हुन्छ, हामी गीत राख्छौँ। आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस्।
1: हस् हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि अनि प्राविधमा रहने दाईको लागि,
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगर, सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँले आफूलाई मनपर्ने गीत जुनकै ज्योति मैले बोलेको गीत रोजिसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ 0840 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। हामी कार्यक्रम लोककोसेलीको बसाईमा छौं। आजको बसाई तपाईँको रोचाई मिठा गीत बज्छ र कार्यक्रम लोककोसेली चाहिँ साताको साथै दिन आउने गर्छ। तपाईँले फरक बार फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। सोमबारको बसाई तपाईँको लागि विशेष रहन्छ किनकि तपाईँले आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुन्छ, साथसाथै आफ्नो विशेष एकजना साथीलाई पनि सम्झन पाउनुहुन्छ। अन्त्य दिन तपाईँले धेरै साथीलाई सम्झनुहुन्छ, साताको दुई दिन तपाईँले धेरै साथीलाई सम्झने क्रममा भने विशेष एक दिन चाहिँ तपाईँको आफ्नो विशेष साथीलाई मात्र तपाईँले सम्झन पाउनुहुन्छ। आजको बसा यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। यो आवाज कताबाट होला, कुन ठाउँदेखि हो? दोलखादेखि बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस्। तपाईँको नाम भन्नुहोस् न। हाम्रो अञ्जलीजी किन सानो सुले बोल्दै हुनुहुन्छ? के लागेको छ भन्नुभयो?
2: थोरै थोरै ज्वरो आइरहेको छ,
0: त्यही भएर बिस्तारै बोल्नु भएको? ल, थोरै थोरै ज्वरो आएको छ भन्नुहुन्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना, साथै खानपिनमा पनि ध्यान दिनुहोला, विशेष गरी अब पानीमा पानी पिउने क्रममा पनि ध्यान दिनुहोस् है। ल, कार्यक्रम सुन्नु भएको छ कि छैन त? ल, अघि लागेन तर अहिले लाग्यो। अघि लागेन अहिले लाग्नुमा केही गुनासो छ हाम्रो अञ्जलीजीसँग? ठिक छ, नत्र अघि फोन लागेन अहिले लाग्नुमा केही गुनासो थियो भने भन्नुहोस्, म सुन्थे भनेर के अञ्जलीजी। केही छैन, ल ठिक छ। हाम्रो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, आफ्नो एकजना साथीलाई सम्झनुहोस् न।
2: लामो सुरुमा भन्नु पर्यो तपाईँको लागि अनि विक्रम तामाङको लागि यति नै भन्नुपर्छ है दिदी.
0: ल अहिलेको लागि हामी छोड्छौँ. नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अञ्जली मगरजी. उहाँले पनि आफ्नो विशेष एकजना साथीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. यति बेला शर्मिलाजीले रोज्नु भएको गीत रहेको छ, जुन कि ज्योति भने बोलेको गीत चाहिँ. गीतमा आवाज राम थापा, राम तामाङ, त्यसै गरी विष्णु बुढा थोकी अनि धेरै साथीहरू रहेको छ. यो गीत कार्यक्रममा बोल्छ. त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 5 75, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
8: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
6: सीता थापा,
8: प्रकाश कचवाल,
6: राजेन्द्र कुमार कार्की,
8: कुमार कार्की,
6: अमृत सुनवार,
8: उत्तम पौडेल,
6: सन्ध्या सानु,
8: राम कुमार पौडेल,
6: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
8: कार्यक्रम हुने मिति, समय र स्थान:
6: मिति 2083 साल असार 26 गते,
8: समय दिउँसो 1 बजे,
6: स्थान मन्थली पार्क इन रामेछाप।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 98 23 042 165, 98 61 29 95 51।
6: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दिए त।
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
10: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
10: 048-540-239
11: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
11: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: कार्यक्रममा राखेँ उहाँले गृहिणी छन् रमाइलो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं भने विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसाय हामीले तपाईँको रुचाइका मिठा गीतहरू राखिरहेका छौं। 048-40-0026 तपाईँले सहभागिता जनाउन पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ विश्रामको समयमा चाहिँ धेरै धेरै होल्डमा बस्नु पर्यो भनेर गइसक्नु भयो जस्तो छ। ठिकै छ, तपाईँ पनि आउन सक्नुहुन्छ। तपाईँकै रोजाइका मिठा गीत बज्ने दिन छ, उहाँ साथीको फोन कटेर केही छैन किनकि तपाईँले गीत रोज्न पाउनुहुन्छ, होइन पालो तपाईँको रहेको छ। यति बेला हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीले सुन्नु भएको छ, साथसाथै हामीलाई कमेन्टहरू पनि प्राप्त भएको छ। म तपाईँका कमेन्टहरूलाई पनि स्थान दिन्छु यति बेला। मिलन घायल मोटोजी लेख्नुहुन्छ कमेन्ट मार्फत, नमस्कार दिदी, अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि, म चेता दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ आशिका तामाङजीले भने। नमस्ते है, म चाहिँ आशिका तामाङ उदयपुरबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बिर्जाङ लिम्बुजीले पनि हजुर नमस्ते, शिवारो साथीहरूलाई सम्झाउनु पर्दा अब बस्ने गीत मार्फत डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई साथै मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी छत्र आयुष छेत्रीजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते नमस्कार, के छ खबर, आरामै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। बबिता मगरजीले पनि नमस्ते जोहरली, हजुर म कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। सरिना सरिका छेत्रीजीले पनि लेख्नुहुन्छ, दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँले मेरो घर बैतडी हो भन्दै हुनुहुन्छ, अब बज्ने गीत मलाई चिने नचिने सबै सबैको लागि समर्पण गरे ल भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। रमिता श्रेष्ठजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, म कार्यक्रम सुन्दैछु है, रमिता श्रेष्ठ हो, अब बज्ने गीत चाहिँ मलाई रमिता श्रेष्ठ भनेर चिने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। रामचे घिमिरेजीले पनि नमस्कार सुन्दैछु चितवनबाट भन्दै हुनुहुन्छ। हिराबहादुर लगायतीले पनि नमस्ते हजुर, मैता बुटोलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बुधवीर तामाङजीले पनि हेलो दर्शन नमस्ते नमस्कार है, म धेरै दिनपछि आए बुधवीर तामाङ हो, काभ्रे पलाञ्चोकबाट भन्नुभएको छ, यति लामो समय कता रहनु भएको थियो हाम्रो बुधजी। अब बज्ने गीत मार्फत सम्झनु पर्दा सुमिला शेर्पा, लभली टिकस श्रेष्ठ, टिकाराम सरवार, पूजा खाङ, रामलाल सुमन, भूमिका राई, पूज्य संस्कृति लामा, पवित्र तामाङ, पवित्र लगायत सबैको लागि अब बुझ्ने मिठो गीत भन्दै हुनुहुन्छ। बुधवीरजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी सबिन श्रेष्ठजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, के छ खबर, सुन्दै हुनुहुन्छ, खाना भयो त भन्दै हुनुहुन्छ, अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि, म यता गुलुन्चुरबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला जनक रोजाली मगरजी, उहाँ पनि लेख्नुहुन्छ, गुड मर्निङ दिदी, अब बज्ने गीत मार्फत सबै साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको बसाईमा देवेन किशोर रञ्जनजी, उहाँ पनि लेख्नुहुन्छ, सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो, शुभ बिहानी प्रभातकालीन दर्शन नमस्ते हजुर, मेरो सम्झना साथै तपाईँको आजको दिन हाँसे खुशी र उमङ्गका साथ बितोस, शुभ दिनको कामना, सबै साथीलाई उस्तै दुरुस्तै मोदो फुट्ने गरी सम्झना छ, देवेन किशोर अन्जान दोहा कतार भनेर लेख्नु भएको छ। देवेनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: दाङदेखि
0: के भन्नुभयो? प्रवीण श्रेष्ठ।
1: हजुर हजुर,
0: के छ हाम्रो प्रवीणजीको खबर?
1: दिदी मेरो सबै ठिक छ, अनि कुनै चाहिँ के छ हजुर र रामेछापतिरको खबरहरू?
0: हाम्रो साथसाथै रामेछापतिरको पनि एकदम खबर ठिकठाक छ भन्नुपर्छ, कि पछाडि रेडियो खोलिराख्नु भएको छ हाम्रो प्रवीणजीले।
1: सबिन
0: भन्नुभयो?
1: हजुर हजुर, दिदी मैले भर्खरै साथीले पठाउनु भएको थियो, त्यही भएर म त यसो ड्युटीको सिलसिलामा खास सुन्न पाइँदैन दिदी, त्यही भएर अहिले आज भर्खर सुनेको थिएँ कल लाग्यो लागि पनि
0: पहिलोचोटि फोन गर्दै हुनुहुन्छ।
1: हजुर हजुर।
0: ल यहाँलाई त्यसो भए कार्यक्रममा धेरै धेरै स्वागत छ। अब यहाँको बाँकी दिनमा पनि फोन लाग्दैछ, पूर्ण विश्वासका साथ हामीलाई फोन डायल गर्नुहोस्, पक्कै ढुक्क भएर लाग्नेछ। यतापट सबिनजी ल खानपिन खानुभयो कि बाँकी छ? साथसाथै दाङमा रहेर चाहिँ हजुरको रेडियो कसरी सुन्दै हुन्छ त यहाँले?
1: दिदी खास ताँ मैले फेसबुक लाइभबाट सुनिरहेको छु। मेरो घर चाहिँ यहाँ होइन, खास धनुषा गोदा किस्तानी हो कि, म चाहिँ जागिरको सिलसिलामा मैले खास यहाँ आइसकेको छु, त्यही भएर मैले फेसबुक लाइभबाट सुन्छु।
0: ल यहाँलाई त्यसो भए कार्यक्रममा धेरै धेरै स्वागत छ। अब यहाँको बाँकी दिनमा पनि फोन लाग्दैछ, पूर्ण विश्वासका साथ हामीलाई फोन डायल गर्नुहोस्, पक्कै ढुक्क भएर लाग्नेछ। यतापट सबिनजी

0: بدره؟
1: لطیف چاملشون به اونو قرد کنچه گیت سون هنچه تا
0: دیدی یه داری کتیم رو که تیسا بانگی چن دیدی؟
1: کیه پیری تو دیگیت گو بلوانوش نا
0: داری کتیم رو کسا که وانچن دیدی یه مال خسیر لب دیدی
1: جامده کسی گاونو بایگو تا چن؟
0: داید کار نامی میلی گیتیم سامن یا اس کو چن دیدی یه ورا نبای آتی گیتی یا ارگین دونگ را میلن لائی کر
1: उर्गेन दोमुले त लोकगीत गाउनु हुन्न नि फेरि सबिन्छे लोकगीत रोज्नु पर्ने हुन्छ यो कार्यक्रममा
0: लोकगीत होइन झाडीको भनेको होइन
1: उर्गेन दोमजीले चाहिँ लोकगीत गाउनु भएको चाहिँ अहिलेसम्म मैले थाहा पाएको छुइनँ होइन त्यही भएर चाहिँ
0: लोकगीत
1: ल त्यसो भए हामी अर्को साथीको रोजाइको गीत राख्नेछौँ यहाँले आफ्नो एकजना साथीलाई सम्झनुहोस् हजुर
0: यो मेरो साथी सिन्धुली गोलन्जरको साथी हुनुहुन्छ बबिता मगरलाई भन्ने
1: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सबिन श्रेष्ठ जिदाङदेखि हुनुहुन्थ्यो उहाँले गीत चाहिँ रोज्नु भएन हामी अर्को साथीलाई गीत रोज्न दिनेछौँ किनकि आज तपाईँको रोजाइको गीत बज्नेछ त्यही भएर हाम्रै रोजाइको गीत आए तपाईँले कार्यक्रमको शुरूआतमा साथसाथै अन्य कार्यक्रमहरूमा पनि सुन्दै आइराख्नु भएको छ आज पालो तपाईँको रहेको छ हाम्रो सबिनजीले गीत रोज्नु भएको छैन आजको साथीले पहिलो साथीले चाहिँ गीत रोज्न पाउनुहुन्थ्यो आज दोस्रो साथीले गीत रोज्न पाउनुहुन्छ है यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु हेलो
2: नमस्कार दिदी
1: नमस्कार हजुर नमस्कार युवा यति देखियो कता देखियो मैले फेरि पनि नाम बिर्सेँ करिना जी मलाई हुके जस्तो लाग्यो करिश्मा र करिना कस्तो झुकिन्छ कि हेर्नुहोस् न करिश्मा करिनाजे अनि के छ हाम्रो करिनाजेको खबर
2: मेरो खबर एकदम त्यस्तो राम्रो रमाइलो बिन्दास अनि दिदी पापाको के छ
1: मेरो पनि एकदम ठिकठाक जग्गा छ हाम्रो बिन्दास भोपाल छ यहाँले जे भन्नुभन्दै छ मेरो पनि मेरो भइसक्यो कार्यक्रम सुन्नु भयो कि छैन हाम्रो करिनाजीले
2: दिदी मैले सुरुदेखि सुन्दैछु नि खाइसके भन्नुभएको थियो न के भन्नुहुन्छ भनेर सोधेको कि
1: त्यसो भए अहिले करिनाजीले कुरा सपार्नु भयो जस्तो लाग्यो
2: अहिले के दिदी
1: ल ठिक छ हामीलाई सुन्नु भएको छ सुरुवातदेखि नै अब यहाँले पनि कार्यक्रम सुरुदेखि सुन्नुभयो तर फोन अन्त्यतिर लाग्यो अब सुरुमा नलागेको फोन अन्त्यतिर लागेको छ कि भनेर मन छ हाम्रो अर्को साथीले पनि त्यस्तै भन्दै हुनुहुन्थ्यो अघि
2: दिदी मैले सुरुमा कल ट्राई गरेको थिइनँ अघि त्यो विज्ञापन बद्दादेखि ट्राई गरेको थिएँ केही गुनासो छैन दिदी
1: छैन सुरु भयो नि अन्त्य भयो नि फोन लाग्नु नै ठुलो कुरा हो
2: हजुर हजुर फोन लाग्यो एकदम खुसी छु भन्नुपर्छ
1: ल ठिक छ खुसी रहनुहोस् सधैँभरि हाम्रो करिनाजीलाई यो खुसी देख्न पाइरहँ र मैले देख्न त पाएको छुइनँ तर यो खुसी छु भन्ने शब्द सधैँभरि सुन्न पाइरहँ ल मैले अब करिनाजीलाई चाहिँ अब आवाजबाट करिनाजी हो भन्न चाहिँ अहिलेसम्म चिन्न सकिरहेको छुइनँ के कारणले हो है चिन्नुहुन्न मलाई भन्नुहुन्छ के गर्ने कहिलेकाहीँ यस्तै हुन्छ हामीलाई हिजो सन्देशजीले पनि त्यस्तै भन्दै हुनुहुन्थ्यो है नवीनजीले पनि करिनाजीले पनि त्यस्तै भन्नुभएको छ मेरो दिमाग यस्तै छ के गर्नु करिनाजी ठिक छ भोलि भोलि म चिन्ने प्रयास गर्छु है करिनाजी आज कुन चाहिँ गीत सुन्नुहुन्छ ल भन्नुहोस् के भन्नुभयो फेरि एकचोटि भन्नुहोस् न माछि बस्यो खोलीमा माया बस्यो मिठो बोलीमा ल अब यहाँले भन्नुभएको गीत सम्भवतः हाम्रो सन्द्रजीले बजाउनुहुन्छ होला मैले चाहिँ आवाज अस्पष्ट सुन्दैछु ठिकै छ बज्छ है भन्दै हुनुहुन्छ सन्द्रजीले एकजना साथीलाई सम्झाउनुहोस्
2: हजुर प्राविधिक प्राविधिक मित्र अब सुरुमा फोन गर्नु बहिनी करिश्मा मगरलाई
1: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना मगरजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले एकदमै मिठो निर मायालु गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ सम्भवतः कार्यक्रमको समय लगभग सकिसकेको छ त्यही भएर हामी अब एकजना साथीलाई सोही गीतमा समर्थन जनाउँछौ त्यसपछि चाहिँ कार्यक्रमबाट बिदा हुन्छौँ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
3: हेलो दिदी नमस्ते नमस्कार साथमा मिठो सम्झना छ है

0: नमस्ते, नमस्कार छ यहाँलाई पनि बिचुमाया सम्झनाको साथमा स्वागत छ कार्यक्रममा। कहाँदेखि को बोल्दै हुनुहुन्छ? प्रतिभा भन्नुभयो?
1: हजुर,
0: एकचोटि फेरि शुभ नाम भन्नुहोस् न। प्रतिभा भन्नुभयो नाम चाहिँ? डुल्मा भन्नुभयो? डुल्मा चाहिँ के छ खबर? यो अलिकति नेटवर्कले धोका दिइरहेको जस्तो छ, मैले आवाज राम्रोसँग सुन्न सकिनँ। ठिकै छ, अनि के छ हाम्रो डुल्माजीको खबर?
1: मेरो एकदम ठिकठाक छ दिदी। हजुर, अनि हजुर के छ? फोन गरेको फोनै लाग्दैन दिदी, एकदम गाह्रो छ नि दिदी।
0: गाह्रो छ, मसँग के छ गुनासो ल पोख्नुहोस्, म सुन्छु।
1: केही गुनासो छन् दिदी? एकदम होइन, फोन प्रेस गर्छु लाग्दै लाग्दैन, हिजो गरेको थियो कति प्रेस गरेको लाग्दै लागेन, अनि आज के लाग्छ कि भने आशा लागिहाले एकदम खुसी लागिरहेको छ।
0: ल भनेपछि डोलमाजेको समस्या गुनासो भने चाहिँ फोन लागेन भन्दै मात्र हो? आज बोल्न पाइयो नि त, तपाईँको चाहिँ कार्यक्रममा बोल्ने ठुलो रहर इच्छा थियो, त्यो तपाईँको त्यो रहर इच्छा पूरा भयो त डोलमा चाहिँ। मेरो खाना भइसकेको छ। हाम्रो डोल्मा चाहिँ खासमा के गर्नुहुन्छ?
1: म खासमा के गर्दिनँ दिदी, एक्जाम दिएर बसिरहेको छु।
0: कतिको एक्जाम दिनुभयो?
1: अस्ति एसीको ब्याक रिजल्ट लागेको थियो, अनि त्यो रिटर्न ल्याएर अहिले बसिरहेको छु। अब रिजल्ट आउँछ होला सायद, ए अन्तिम पनि आउँछ होला जस्तो लागिरहेको छ।
0: हाम्रो डोल्मा चाहिँ एसईमा कति विषय लाग्यो त? एउटा लागेछ, कटाउनुहुन्छ चिन्ता नगर्नुहोस्। अब सुरुवातमै दिँदाखेरि कटेको भए ढुक्क हुन्थे, अलिकति तपाईँलाई दुःख भयो है? ठिक छ, कट्छ भन्ने मनले इच्छाले चाहिँ हो, तर हामीले अब परीक्षामा चाहिँ लेख्नु नै पर्ने हुन्छ डुल्मा चाहिँ, त्यही भएर अलिकति यहाँको अब लेख्ने क्रममा समय पुगेन कि कुनै प्रश्न छुटेको थियो कि होइन, त्यो भएर होला यहाँलाई लाग्यो। अब यो दोस्रो पटक दिँदाखेरि त कुनै प्रश्नहरू छोड्नु भएको त छैन नि, समय पूर्ण रूपमा पुगेरै लेख्नुभयो?
1: छैन दिदी, छैन, समय पुगेको छ, सबै लेखेको नै छु भन्नुपर्छ।
0: ल अब लेख्दा लेख्दै पनि के चाहिँ भयो त, कवि चेक गर्न कुनै तलमाथि भयो कि? तपाईँको मनमा के लाग्छ, म यति धेरै लेखेको थिएँ, मैले यति चाहिँ लेखेको थिएँ, अर्थात कपी चेक गर्ने बेलामा चाहिँ तलमाथि भयो कि भन्ने, कि तपाईँलाई त्यस्तो लाग्छ?
1: आफूले गिफ्ट गरेको देखिँदा चाहिँ पास भएको जस्तो लागिरहेको थियो अस्तितिर, म्याथमा फेल हुन्छ कि जस्तो लागिरहेको थियो, तर म्याथ चाहिँ फेरि कटिन्छ कि दिदी, आफूले सोचेको दिदी चाहिँ कति गर्ने पनि अर्कै चाहिँ कटिन छ, तर पनि के छ अब भइहाल्यो है दिदी।
0: ल भइहाल्यो भनेर यहाँले परीक्षा नै दिइसक्नु भएको छ, यहाँको परीक्षाको रिजल्ट अब राम्रो आउँछ, खुसीले आनन्दले चिन्ता नगरी बस्नुहोस् है। ल खासमा हाम्रो डोलमाजुले लागेको चाहिँ कुन चाहिँ विषय हो?
1: अङ्ग्रेजी लाग्यो नि दिदी, यसपालि अङ्ग्रेजी डुबाए नि।
0: ल अब तपाईँ डुब्नु भएको थियो, अब उफ्रिनुहुन्छ, माथि माथि पानीमा तैरिनुहुन्छ, परीक्षा दिइसक्नु भएको छ, ढुक्कले बस्नुहोस् है। ल कार्यक्रममा आउनुभयो, आफ्नो केही गुनासो समस्या दुःख हामीलाई पनि सुनाउनु भयो। अब मलाई विषय लाग्यो भन्ने कुराले चिन्तित भएर नबस्नुहोस्, अब पक्कै पनि पढ्ने विद्यार्थी कुनै न कुनै विषय लाग्छ, साथै त्यो हुँदाखेरि अब आफूले अपेक्षा गरे अनुसार रिजल्ट नआउँदा मान्छेलाई चिन्ता त हुन्छ, तर पनि अब यहाँले दोस्रो पटकको परीक्षा पनि दिइसक्नु भएको छ, यहाँको अब चाहिँ राम्रो अङ्क ल्याएर पास हुनुहुन्छ आरामले ढुक्कसँगले, साथसाथै अब त्योभन्दा माथि पढ्नको लागि प्लस टू जोइन गर्नको लागि तयारी अवस्थामा बस्नु होला है त डोल्माजी। ल लाग्छ, चिन्ता नगर्नुहोस्। र दोस्रो पटकको परीक्षाको रिजल्ट आएपछि हामीलाई पनि फोन गरेर सुनाउनु होला, हामी यहीँबाट लड्डु खान्छौँ भयो है। हजुर म एकदम सन्चै आरामै छु। डोलमाजीसँग बोल्न पाइयो, मिठो आवाज सुन्न पाइयो, समस्या दुःखहरू पनि सुन्न पाइयो। अब खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। हाम्रो साथीले गीत रोज्नु भएको छ एउटा मिठो गीत, यहाँले आफ्नो एकजना साथीलाई सम्झनुहोस् न।
1: खसुन छ तिमी मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, हजुरको लागि सधैँभरि तिमी मिठो आवाज सुनिरहन पाऊ। त्यसै गरी प्राविधिकमा रहनुहुने हजुरको आवाज रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने दिदीको लागि, त्यसै गरी मिलाएर साथी निम्जिकी श्रेताको लागि भन्दै छुटेर गएस्ते।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा आशीर्वादजी। अब त्यो समय सकिसकेको छ, साथीको बिचो रोजाईको गीत पनि बजाउनु पर्ने हुन्छ। त्यतिबेला केही कमेन्ट प्राप्त छन्, कमेन्ट वाचन गर्दै म पनि विदा हुन्छु। त्यतिबेला रीता परियारजी लेख्नुहुन्छ, दिदी नमस्ते है, म सिन्धुलीबाट रीता परियार कार्यक्रम सुन्दैछु, मेरो मम्मी बाबा भाइ लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। अविनाश आयुजीले पनि नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, यता सिन्धुलीबाट अविनाश आयु हो, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। राजीव राईले पनि नमस्ते, म कार्यक्रम सुन्दै अनि हिँड्दैछु यता सुलुखुम्बुबाट भन्दै हुनुहुन्छ। नयाँ साथी बनाउनको लागि उहाँले नम्बर भनिदिनुहोस् है भन्नुभएको छ। हाम्रो राजीव राई सोलुखुम्बुबाट हुनुहुन्छ, उहाँलाई यदि तपाईँले साथी बनाउन चाहनुहुन्छ भने म उहाँको नम्बर भन्दैछु। साथसाथै तपाईँले फेसबुक लाइभमा चाहिँ राजीव राईलाई सर्च गरेर अर्थात हजुरको रेडियोको फेसबुक पेजमा पनि उहाँको कमेन्ट प्राप्त छ, उहाँले पठाउनु भएको नम्बर लिएर तपाईँले सम्पर्क पनि गर्न सक्नुहुन्छ र म कार्यक्रममा पनि भन्नेछु। राजीव राई सोलुखुम्बुबाट हुनुहुन्छ, उहाँको साथी बनाउनु को लागि चाहिँ नम्बर छोड्नु भएको छ 97098 7001, साथै 97627017 चाहिँ फोन गरेर साथी बनाउन सक्नुहुन्छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी राई राई भन्ने आइडी छ, उहाँले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुने, साथ दिनुहुने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, साथै सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो करिनाजीले रोज्नु भएको एकदमै मिठो अनि रमाइलो गीत तपाईँको माझमा छोड्दै जगको लागि भने कार्यक्रम लोककोशेलीको वसाईबाट म तपाईँकी साथी ललिता आई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। सरकारको 100 दिनको कामको विषयमा जनभावनाको विस्तृत परीक्षण प्रस्तुत गर्दै उच्च संस्थागत अनुमोदन र व्यापक आर्थिक चिन्ताबीचको ठूलो अन्तरलाई उजागर गरेको छ। नागरिकहरूको सरकारको सुशासन र सेवा प्रवाहबाट उत्साहित छन्, तर महँगी र रोजगारीको अभावले उनीहरूमा गहिरो असन्तुष्टि छाएको छ। सरकारको समग्र कार्य सम्पादन प्रति 3/4 उत्तरदाता सकारात्मक रहे पनि रोजगारी सिर्जना गर्न सरकारले गरिरहेको प्रयास महँगी नियन्त्रण प्रति भने आम सर्वसाधारण असन्तुष्ट रहेका छन्। नागरिकहरूले राज्यको रूपमा देश सुधारिएको देखिएका छन्, तर आफै घरको भान्सा र आर्थिक सन्तुलनमा पनि अझै सकस भोगिरहेका छन्। जब व्यक्तिको आफ्नै परिवार खल्ती र दैनिक जीवनको विषय आउँछ, तब तथ्याङ्कहरू निराशाजनक देखिन्छ। महँगी नियन्त्रणमा सरकारको प्रयासप्रति केवल 22.58% मात्र सन्तुष्ट छन् भने 94.98% आधा भन्दा बढ़ी नागरिक असन्तुष्ट रहेका छन्। सरकारले डिजिटल सेवा प्रवाह भ्रष्टाचार नियन्त्रणमा जति नै ठूलो अंक हासिल गरे पनि बजारको मूल्य वृद्धि नियन्त्रण गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न सकेन भने यो अमसष्टिगत आशा मिलाउने धेरै समय लाग्ने छैन। आम सर्वसाधारण सरकारी एवं सार्वजनिक जग्गा अतिक्रमण हुनुहुँदैन भन्ने नीतिको पक्षमा रहेका छन्, तर त्यस्ता जग्गा आश्रित गरीब तथा सीमान्तकृत नागरिकको योजनाबद्ध व्यवस्थापन नगरीको प्रति बेखुब रहेका छन्। नागरिकले सरकारको मुख्य सफलताको रूपमा भ्रष्टाचार नियन्त्रण सार्वजनिक सेवा प्रभाव सेवाको गुणस्तर सुधारलाई बताएका छन् भने सुकुम्बासी समस्या व्यवस्थापन रोजगारी सिर्जनाको अभाव र जेएनजी सहित पीड़ितका लागि न्यायको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले वर्तमानमा गरिरहेको लोकतान्त्रिक अभ्यासप्रति बहुमत हिंसाले समर्थन गरे पनि भविष्यप्रति चाहिँ विश्वस्त छैनन्। सरकारको खबरदारी र निगरानी गर्ने भूमिकामा 42.6% नागरिकले जेएनजी युवा नेता र अभियन्ताहरूलाई रोजेका छन् भने 20.2% नागरिक समाजलाई छनौट गरेका छन् र प्रतिपक्षी दलहरूलाई केवल 15.6% मात्र यो भूमिकामा पत्याएका छन् भने आम नागरिकले सड़कका नागरिक अभियान मीडिया र सामाजिक सञ्जालका आवाजहरूलाई वास्तविक प्रतिपक्षी मान्न थालेका छन्। यसले समग्रमा देशमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको देखिएको छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू सैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइने। अस्पतालमा आईसीयूका सैया प्राय खाली नहुने भएकोले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन भन्ने उद्देश्यले प्रतिक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरेको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवा पारदर्शिता निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरेको जानकारी दिनुभएको छ। अस्पतालको आकस्मिक सेवा इमर्जेन्सी काउन्टरबाट आईसीयूमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिने यस्तो व्यवस्थाले आईसीयूमा सैया खाली भए नभएको जानकारी सहज रूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ। यस व्यवस्थाले आईसीयू सैयाको उपलब्धता सम्बन्धी जानकारी सहज बनाउनको साथै चिकित्सालय
प्राथमिकता र निर्धारित प्रक्रिया अनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डाक्टर सापकोटाले बताउनु भएको छ। वीरगंजमा डोजर अभियान पुनः सुचारू स्थानीयको अवरोधपछि रोकिएको वीरगंजको मुख्य सड़क क्षेत्र पाँचनगर सड़क सीमाभित्र परेका घर तथा संरचना डोजर चलाउने अभियान सोमबार बिहान पूर्ण सञ्चालन भएको छ। स्थानीयको अवरोधपछि रोकिएको वीरगंजको मुख्य सड़क क्षेत्रमा सड़क सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान सोमबार आज बिहान पूर्ण सञ्चालन भएको हो। सड़क डिभिजन कार्यालय हेटौडाले शुक्रबार दिउँसो करिब 1 बजेदेखि त्रिभुवन राजमार्ग अन्तर्गत वीरगंजको मुख्य सड़क क्षेत्रमा सड़क सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान शुरू गरेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि साँझ करिब 5 बजे बहुअरी क्षेत्रका स्थानीय डोजर सञ्चालनमा अवरोध गरेपछि अभियान रोकिएको थियो। स्थानीयले वीरगंज महानगरपालिकासँग आवश्यक समन्वय नगरी सड़क विस्तारको काम अघि बढ़ाएको तथा यस विषयमा सरकारवाला निकायबीच छलफल गरिरहेको तत्काल डोजर चलाउन नदिने अडान लिएको थियो। तर सोमबार बिहान 6:30 बजेदेखि पूर्ण कामलाई निरन्तरता दिएको डिभिजन कार्यालय हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकेका फोकल पर्सन दुर्गा प्रसाद ले जानकारी दिनुभएको छ। बिहानदेखि 3 वटा डोजर प्रयोग गरिएको छ। अभियान महानगरपालिकाको उत्तरी क्षेत्रबाट शुरू गरी क्रमश दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालक र सहचालक फरार भएका छन्। गै राति 2:30 बजे रेसुङ्गाबाट तमघास आउँदै गरेको लु 1J1528 नम्बरको जीप दुर्घटना हुँदा तमघासका 16 वर्षीय सुदेव नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभएको छ। तमघासकै बस्ने 17 वर्षीय अर्जुन बुढाथोकी, 18 वर्षीय गणेश परियार र 18 वर्षीय आयुष गैरे घाइते भएका छन्। उनीहरूको क्रमशः प्युठान, नौबिहानी, बागलुङको भीम गिटे र गुल्मी तमघासकै हुन्। फरार चालक र सहचालक निरन्तरमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कुल्मीले जनाएको छ। प्रहरीसँग प्राप्त प्रारम्भिक सूचना अनुसार उनीहरू 8:30-9 बजे आसपासमा रेसुङ्गा निस्केका थिए। आज र भोलि पर्सि देशका केही भाग ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलामा बाढ़ीको जोखिम रहने बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रूकुम, पश्चिम सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, सामरडोटी, बैतडी, डटेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढ़ीको आकस्मिक जोखिम रहेको छ। यसै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। सह आयोजक देश मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिको घरेलु मैदान अब्जेका रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डका लागि जुड बेलिङहमले 2 तथा कप्तान ह्यारी केन केनले 1 गोल प्राप्त गर्नुभएको छ। मेक्सिकोका जुलियन क्विनुसेस र राहुल जिमिनेजले 1-1 गोल प्राप्त गर्नुभएको छ। इंग्ल्याण्डले पहिलो हाफमा 2-1 अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुवै पक्ष थप 1-1 गोल रहेका छन्। 14 मिनटमा घर जारेल क्वान्स
रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्याण्ड 10 खेलाड़ीमा सीमित रहेको थियो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। यसअघि अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम 16 बाहिरिसकेको छ। खराब मौसमका कारण मेक्सिको र इंग्ल्याण्ड बीचको खेल 1 घण्टा ढिला शुरू भएको थियो। इंग्ल्याण्डको अब क्वार्टर फाइनलमा नर्वेसँग खेल्नेछन्। हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 6 82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 8 92, र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841 82 96 10।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मानहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्री राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग आराम रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि प्रविधिको पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ अनि साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 0840 40 00 26 रहेको छ 0840 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ पनि मन चाहे साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि मन चाहे तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु बिहानको समय छ 11:22 गइसकेको छ यो समयमा हामी तपाईँको माझमा रहेर रमाला रमाला नेपाली पप गीतहरू होइन राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु साथमा कुराकानी गर्छौँ होइन साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौँ सो त्यो भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु नम्बर 0840 40 00 26 रहेको छ आउनुहोला पनि भन्न चाहन्छु के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ होइन जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँको माझमा छौँ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु नम्बर 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ 0840 40 00 26 को माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु साथसाथै मेसेजहरू पनि पठाउनुहोला पनि भन्न चाहन्छु भन्ने यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि हामी आउनेछौँ यति बेलाको समयमा चाहिँ एउटा मिठो गीत रहन्छ तपाईँको माझमा राख्न चाहन्छौँ मिठो गीत छ रोमान्टिक गीत छ राख्ने कोसिस यति बेलाको समयमा तपाईँको माझमा गरिरहेको छु यति बेलाको समयमा तपाईँको माझमा जुन किरी होइन यो गीत राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्ने गर्नलाई फोन मेसेज गर्दै गर्नलाई त

0: कहरो होला नि मनले म सबिसिङको आवाजमा कि तपाईँको माझमा राखेँ। मिठो थियो, रोमान्टिक थियो, होइन सेन्टिमेन्टल भावनाहरू समेटिएका थिए। यो तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। आवाजमा म सुटुराज महा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला त्यस किताब देशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनौटी साथ हेर्नलाई भन्न चाहन्छु। शस्त्र मेसेजहरू पनि पठाउन सक्नुहुन्छ अनि सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ भन्न चाहे। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार
1: दादा, नमस्ते नमस्कार। अनि मिठो माया मिठो सम्झना, साथमा चिसो चिसो मौसमको न्यानो अभिवादन है।
0: नमस्ते नमस्कार, साथमा अभिवादन। चिसो ठिक ठिकै छ, चिसो त्यति गरेर पनि छ। ठिक छ, के छ कामको बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु जनसभा आज डोलमा के पर्दा।
0: डोलमा?
1: हजुर
0: डोलमा के छ खबर, के गर्दै हुनुहुन्छ? खाना भयो?
1: खाना भइसक्यो दादा मेरो, म एकदम सँगमा सारे खेती चलिरहेको छु होइन, कोदो गरिरहेको छु भन्नुपर्छ।
0: कोदो गर्दै हुनुहुन्छ? कार्यक्रम पनि सुनेर साथ दिनलाई पनि मिल्न चाहे। ठिक छ, खुसी लाग्छ, माया गरिदिनुहुन्छ। कार्यक्रममा सहभागी भइदिनु विशेष रूपमा धन्यवाद। मौसम छ, पानी परेको छ होला, अघि पानी पर्यो होला त्यही भएर हुन सक्छ। भनिसकेपछि रमाइलो छ मौसम पनि,
1: एकदम रमाइलो छ दादा। अनि हजुरलाई पनि हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। पपालिन्दाशन मनोज साई, ठिक छ, खुसी लाग्यो। एउटा मिठो गीत राख्छौँ, सबै आफन्तलाई सम्झिनुहोस् न।
1: हुन्छ, यति मिठो भेटमा कार्यक्रम सञ्चालन हुने फर्स्ट अफ अल हजुरको लागि, त्यसै गरी प्राविधिकमा रहनुहुने दिदीको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, केही साथीको नाम दिनु पर्दा चाहिँ निन्दुकी शेर्पा, छिमबुटी सेनाङ्गी शेर्पा, नाडुमा शेर्पा, एलिसा खत्री, एलिना खत्री लगायत सम्पूर्ण मलाई डोलमा भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने हजुरको रेडियोलाई माया गर्ने सम्पूर्ण लागि भनेर छुटेर गए दादा नमस्ते भाइ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 4840 4026 माध्यमबाट आउन सक्नुहुन्छ, 4840 4026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् भन्न चाहन्छु। आउनुहोला, नम्बर 4840 4026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउनुहोला भन्न चाहन्छु। अनि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ, यात्रामा निस्कने होइन सोच बनाइराख्नु भएको छ भने मौसमको बाटोको बारेमा जानकारी लिएर मात्र होइन यात्रामा निस्कनुहोला भन्न चाहन्छु। के थाहा मौसममा परिवर्तन भइराखेको छ, के हुन्छ कसो हुन्छ थाहा हुन्न, सो त्यसमा ध्यान दिनुहोला भन्न चाहन्छु। अनि साथसाथै आउन सक्नुहुन्छ, नम्बर चाहिँ 4840 4026 रहेको छ, 4840 4026 रहेको छ। यति बेला कोही हुनुहुन्छ? ठिक छ, हुनुहुन्न। यति बेला अर्को एउटा मिठो गीत तपाईँको माझमा राख्छु। आज म मिठा मिठा रमाइलो गीतहरू तपाईँको माझमा राख्ने कोसिस गरिरहेको छु। त्यो केसमा ओम प्रकाश कोइरालाको आवाजमा गीत छ।

0: रमाइला रमाइला नेपाली फोक गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। साथमा आउन सक्नुहुन्छ नम्बर 0440 40 00 26 रहेको छ, साथै म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। एक बेला कोही हुनुहुन्छ है, भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम
1: मेरो एकदम ठिक छ। अनिता हजुरको के छ त्यता राम्रो
0: ठिक छ? राम्रो छ, रमाइलो छ। रामी छेकको पनि बबाल पनि आइसकेको छ, साथसाथै मेरो पनि बबाल पनि आइसकेको छ। खान पनि भयो?
1: मेरो खाना भइसक्यो दाइ हजुर, हजुरको
0: मेरो पनि भइसक्यो खाना। हजुर यो उपस्थित भएको छु, रेडियो सुन्नुहुन्छ?
1: मैले आज चाहिँ रेडियो सुन्न पाएको छैन दाइ, भन्नुपर्छ।
0: ओके ल, ठिक छ त्यसो भए। ओके, खुसी लाग्यो जो कुराकानी धेरै पछि हो हाम्रो। ओके ल, ठिक छ, सम्झिँदै गर्नु होला, माया सिना मार्नु होला पनि भन्न चाहन्छु। एउटा मिठो गीत राख्छौँ साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
1: पठापल्टको लागि, टेलिफोनको मन्त्र दिदीको लागि, ललिता दिदीको लागि, साथीहरूले केही भन्नुपर्छ, सुषमा तामाङको लागि, सुशीली तामाङको लागि र सञ्जिता तामाङको लागि, विशेष साथी भन्दै छुट्टिन्छु। नमस्ते गर
0: हस्त, धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0440 40 00 26 रहेको छ, 0440 40 00 26 माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे। नम्बर 0440 40 00 26 रहेको छ। रमाइलो रमाइलो नेपाली पप गीतहरू राखेर अगाडि बढिरहेका छौँ पनि भन्न चाहन्छु। यो समय छ यति बेला 11:36 सिकेको छ, काम गर्दै हुनुहुन्छ होला न त कार्यालयतिर रहेर, अथवा भनौँ न यति बेला खेतीपाती गर्दै हुनुहुन्छ होला। मानव रोपेर मुरी उब्जाउने बेला रहेको छ, पानीले पनि कुनै ठाउँमा साथ दिइराखेको छ होला, कुनै ठाउँमा साथ दिइराखेको छैन होला, पानी पर्न सकेको छैन होला, होइन? ठिक छ, जस बिस्तारै बिस्तारै काम गर्नुपर्छ पनि भन्न चाहे, अनि हामीलाई पनि सुनेर साथ दिनु होला। यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि हामी व्यावसायिक विश्रामतर्फ जान्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला। यति बेलाको समयमा तपाईँको माझमा मिठो गीत छ, पनि बाटो हेरेर गीत रहेको छ, यो गीत राख्छ, त्यसपछि

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हाथ खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956-043-230, 9967-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
8: न्यून लागत र सजिलो खेती। एक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि

0: कुरा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

पठाउन सक्नुहुन्छ। किनभने सायद तपाईँले पठाउनु भएका मेसेजहरू पनि भाषण हुनेछन्, साथमा आज रमाइला रमाइला नेपाली पप गीतहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। यति बेला हुनुहुन्छ हिराबहादुर लगाई हुनुहुन्छ कार्यक्रम सुन्दै छु है बुटोलबाट। मौसम सफा छ, अहिले त राम्रो छ, सुन्दैछु सबभन्दा सम्झना छ भन्नुहुन्छ। जुना प्रजाली मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। मिलन घालमुट हुनुहुन्छ, दुहा कतारबाट कार्यक्रम मजाले सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सुरेन्द्र बानिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु नेपालगञ्ज बाँकी घरको आज भरतपुर चितवनको मिलन चोक देखि भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला फेरि अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, मिठो गीत छ। यति बेलाको समयमा तपाईँको माझमा मनका कुरा

यो सटन सुटकम आर्ट सेल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टेकअप दिपकमा। राज नमस्ते, राजमा छु, प्राकृतिक पाटमा हुनुहुन्छ, ललिता छु, उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ, तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि मिल्न चाहन्छु, साथमा मेसेजहरू पनि।

मनका कुरा यो चाहिँ तपाईँको माझमा राखे पूर्ण राईको आवाज थियो। मिठा मिठा रमाइला गीतहरू राख्दै अगाडि बढिरहेको छु भने साथमा तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गरिरहेको छु। लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ, त्यो म्यासेजहरू छन् म वाचन गरिहाल्छु। हुनुहुन्छ यति बेला म्यासेज पठाउनु भएको छ शुक्रराज रसाइली निर्देश हुनुहुन्छ, पाँच थरहरूले हामी सात घर भइहाल्छ, फिल्म चार डब्लु चोकबाट भन्दनुहुन्छ, कार्यक्रम मजाले सुन्दैछ भन्दनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि सम्झनु पर्दाखेरि जीवन सहयात्री कमला रसाइली, प्रेमकला आचार्य डिकेन्द्र सम्भान्थे, अरुणा सम्भान्थे, गोपाल भाइ सटपटे, अनि त्यस्तै गरेर मनिषा शेर्पा, गगन्त रथमेश, सुमी लिम्बू, त्यस्तै सन्चमाया केरुङ, त्यस्तै गरेर तारा शङ्कर, विनोद दाहाल सुवेदी, मनमाया तिमुल सुना, रामकृष्ण एकलयात्री, पाँच थरी समनिम राई लगायत सबै सम्झना माया छ भन्नुहुन्छ। हाफिज युनिस बाबा हुनुहुन्छ, दादु सिन्ध पाकिस्तान भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अप्सरा खड्का हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, रामी छापकन माटी घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि भन्नुहोस् त है। होइन त्यस्तै गरेर अप्सरा खड्का हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, रामी छापको नमाडी घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ भने, ह्याप्पी बर्थडे टु यु डियर ब्युटिफुल दिजु शर्मिला विसिङ्खे भन्नुहुन्छ। त्यस्तै देवेन किशोरञ्जन हुनुहुन्छ, मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सरिका छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, खाना खानुभयो भन्नुहुन्छ, बैतडीको पुर्चौडी हो, हाल चाहिँ इन्डियाको हिमाचल प्रदेशबाट सुन्दैछु, कार्यक्रम रमाइलो लाग्छ भन्नुहुन्छ, सम्पूर्णलाई अब सुनाउन चाहन्छु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। सुजन ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मिडिया प्रेमी राई, अनुसारले पनि कार्यक्रममा चाहिँ सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। प्राप्त म्यासेजहरू तृष्णा विश्वकर्म हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रोल्पबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अब चाहिँ प्राप्त सबै म्यासेजहरू मैले वाचन गरिसकेँ जस्तो पनि लाग्यो। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर र साथ दिनुभयो भन्नेदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। कार्यक्रम के कस्तो लाग्यो, नम्बर 0440 40026 माध्यमबाट तपाईँले होइन सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, सम्झना सबैमा हजुर भन्नुहुन्छ है, म्यासेज पठाउनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद पनि हुन चाहे। अनि त्यस्तै गरेर प्राविधिक बाटोमा रहेर साथ दिनुभयो ललिता हायु, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुटिन चाहन्छु। अन्तिममा तपाईँको माझमा राख्दै राख्दै होइन छुटिन चाहन्छौँ हामी यति बेलाको समयमा तपाईँको माझमा एबेस थापाको कसरी बल गीत राख्दै राख्दै आजको बसाइबाट छुट्यौँ। हवस् त, नमस्कार।

0: Ajut.
1: अहिले 12 बजे
0: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: का लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहु विरूद्ध इरानी नागरिकको तीव्र आक्रोश र विश्वकपमा इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रहरूमा बाढ़ीको आकस्मिक जोखिम छ। यस्तै भोलि र पर्सी कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका तेज चितवन बेलहाटीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेटघाट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा भए राहत रकम यही 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाई छ। मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्दको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनुभयो। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ़दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढ़ेको उहाँको भनाई छ। स्थानीय बासिन्दाहरूले निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानूनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग, उन्नत बिउ, सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30-35 अर्ब रूपियाँ भन्दा बढ़ेको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, रैथाने बिउ संरक्षण, उन्नत बिउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल, बिउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज पनि सामान्य घट्यो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराउँस रोपियो लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज पश्चिमका नदी खोलाहरूमा बाढ़ीको जोखिम, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो 400 रूपियाँले घटेको सुनको भाव आज 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रूपियाँ थियो। यस्तै आज चाँदी पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रूपियाँ थियो। म्याग्दी जिल्लाको मालेका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष भेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरूवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरण मैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमहरूका अनुसार जुलुस शुरू भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सड़क, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इंग्ल्याण्ड र नर्वेले अन्तिम आठमा स्थान बनाएका छन्। यी दुई टोलीबीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएका खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1:15 पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम, 3 ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीड़ितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्दको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10,00,000 मेट्रिक टन धान अपुग, खामेरीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहू विरूद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: number one banana. Hey, poshak dana number one. Namma sabe bhanna chum.
1: Honey.
2: Prithi ma kanti ne nera ayo. Nacho aba chum chum chum chum.
3: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0485410043 9863023422।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
10: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
7: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
8: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
11: तन्नै पैसो कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
1: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
14: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
15: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
16: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
17: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-99।
16: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
18: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
16: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
18: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
16: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
18: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
16: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
18: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
16: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
18: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
16: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
18: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
16: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
18: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
16: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
18: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
16: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ,
3: आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
18: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
0: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
1: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
0: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डडेलोबाट वन जोगाऊ
0: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
0: हजुर रामेछाप मेटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मेटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255 048-45-106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
9: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
9: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
0: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
9: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 9863-29-25-35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
10: र
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
6: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
6: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
6: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
6: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
6: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
11: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
11: थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230, 97-67-65-24-29।
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आइया
1: ए काकी, तपाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 43 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0845 41 106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क,
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
3: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आगलागी प्राकृतिक प्रकोप,
5: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
5: मिति 2083 साल असार 28 गते आइतबार,
3: समय बिहान 10 बजेदेखि।
5: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230, 97-67-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिया स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्किएकै गिरिराज चल्ला 150 मा?
1: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
6: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन। तपाईँले यो खबर हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो दोस्रो त्रैमासिकको तुलनामा 0.58% बिन्दुले बढ़ी हो। त्रैमासिक कुल ग्राहस्त उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासिकको तुलनामा 3.51% वृद्धि भएको कार्यालयले अनुमान छ। चालू आवको तेस्रो त्रैमासमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्शन, व्यापार सेवा लगायतको क्रियाकलापहरूमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। कुल 18 औद्योगिक वर्गीकरण मध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धि दर रहेको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान गुवालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धि दर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ। यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले चासो व्यक्त गरेको छ। लाइसेन्स बनाउने कामका लागि आएका एक सेवाग्राहीसँग वाद विवाद भएपछि कार्यालय प्रमुख चिन्तन आचार्यसहितका कर्मचारीहरू कुटपिटमा उत्रिएका हुन्। कार्यालय प्रमुखको कार्यकक्षभित्रै सेवाग्राही कुटिएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने माग समेत गरिरहेका छन्। सुन चाँदीको भाउ आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबारको दिन हिजो 400 रूपियाँले घटेको सुनको भाउ आज तोलामा 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ 2,90,300 रूपियाँ थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ 4,605 रूपियाँ थियो। जलवायु परिवर्तनको कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग, उन्नत बिउ, सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब 60 लाख मेट्रिक टनमा सीमित हुँदा हरेक वर्ष करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30 देखि 35 अर्ब रूपियाँ भन्दा बढ़ीको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनको कारण खडेरी, अनियमित वर्षा, बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, वैधानिक बिउ संरक्षण, उन्नत बिउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल, बिउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सकिने बताएका छन्। आज भोलि र पर्सि देशका केही ठाउँहरूमा ठूलो पानी पर्ने भएकोले नदी खोलाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रूकुम पश्चिम, सल्यान, जाँदरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, रेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढ़ीको आकस्मिक जोखिम छ। यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मध्य प्रदेश भएर बहने नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँहरूमा ठूलो वर्षाको पनि सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मध्य प्रदेशको साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाड़ी र तराईका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ।
बैतडीको मेलौडी नगरपालिका एक सिटाङमा घर भत्किँदा तीनजना घाइते भएका छन्। आइतबार बिहान करिब 4:05 समयमा सुने पार्केको दुई तले घरको तल्लो भाग भत्किँदा घरभित्र रहेका तीनजना घाइते भएका हुन्। घाइते हुनेमा सुने पार्केकी 18 वर्षीय छोरी मनिषा, 12 वर्षीय छोरी चाँदनी र 22 वर्षीय बुहारी प्रिया पार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमल सिन्हाका अनुसार घाइते मध्ये प्रियाको अवस्था मध्यम रहेको छ भने अन्य दुईजनाको अवस्था सामान्य रहेको छ। घाइते तीनैजनालाई उपचारको लागि केशरपुर स्वास्थ्य चौकी मेलौली पठाइएको त्यहाँको प्रहरीले जनाएको छ। पर्सा प्रहरीले 102 किलो 336 ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार राति करिब 11 बजे जगन्नाथपुर गाउँपालिका 2 स्थित भित्री सड़क हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार रोकी खानतलासी गर्दा गाँजा बरामद भएको छ। भारतको बिहार राज्य बेतिया नवलपुरका 32 वर्षीय गुड्डू वर्माले चलाएको बिहार 01CU 3544 नम्बरको रातो रंगको स्पोर्ट कारबाट 10 वटा प्याकेटमा लुकाएर राखिएको 102 किलो 336 ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीले जानकारी दिनुभएको छ। गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएको छ। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखेर परिवारका सदस्यसहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाब अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। फेब्रुअरी 28 इजरायल र संयुक्त राज्य अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उनको निधन भएको थियो। इरानी राज्य संचार माध्यमका अनुसार जुलुस शुरू भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकहरूलाई सहभागी गराइएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम 16 रोमाञ्चक खेलपछि इंग्ल्याण्ड र नर्वेले अन्तिम आफ्नो स्थान बनाएका छन्। अब दुई टोलीबीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएको खेलमा इंग्ल्याण्डले सहआयोजक मेक्सिकोलाई 3-2 अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको छ। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। इंग्ल्याण्डको जितमा जुट बेलिङहमले उत्कृष्ट प्रदर्शन गर्दै 2 गोल गर्नुभएको छ भने कप्तान ह्यारिकेनले 1 गोल गर्नुभएको छ। घरेलु समर्थकहरूको साथ पाएको मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जेमिनेजले 1-1 गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यस हारसँगै मेक्सिकोको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। यस्तै ब्राजिलसँगको खेलमा नर्वेका स्टार स्ट्राइकर आर्लिङ हलान्डले 2 गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याउनु भएको छ। ब्राजिलका लागि अतिरिक्त समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यसले हार टार्न पर्याप्त भएन। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनलमा पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ, जुन ब्राजिली फुटबलका लागि ठूलो निराशाको क्षण बनेको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गर्नुभएको छ। लामो समयदेखि विश्वकप उपाधिको सपना पछ्याइरहेका नेमारको राष्ट्रिय टोलीसँगको यात्रा यस हारसँगै अन्त्य भएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230, 9767-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4430-310, 9851-4141-98 र 9841-25-59-57। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 98 48 76 48 03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: हावाहुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
7: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
7: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
7: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावाहुरी चलेको बेला के नगर्ने
7: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
7: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
6: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
6: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
6: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुर को रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, वाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 5214।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
3: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44
7: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाउने निर्णय भएको थियो। तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यसै लजमा राखेका सुकुम्बासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पछि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 अर्ब रूपियाँबाट बढ़ेर 64.65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी, कलकत्ता र गोकुलपुर बजारमा घड़ी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रूपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सड़क किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर, चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेपास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेपास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैन्य कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्ताएको छ। यसैबीच क्षेपास्त्र परीक्षणले जापान सहित देशहरूमा चिन्ता बढ़ाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको डालर संघशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के कोप विजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यसै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 38 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
7: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: काली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै।
1: हजुरको रेडियो 102.1 मेगा।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
14: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
15: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
14: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
10: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
16: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
15: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
15: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
15: र तोकिएको नवीकरण शुल्क।
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
15: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
5: सदस्य मृत्यु,
15: नगद राहत रु 20,000 रुपियाँ,
5: दुर्घटना स्वास्थ्य उपचार,
15: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
15: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
5: अपाङ्गता,
15: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
15: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
5: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
15: मिति 2083 साल असार 28 गते आइतबार,
5: समय बिहान 10 बजेदेखि,
15: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप,
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: हजुरको रेडियो 102.1 मेगा।
17: Oh, nacho!

0: ले माया को आत्मा कत दिने हो कि मेरो जीवन निराशा मा सबैले देख्छ म बाहिर रूप हाँसेको तर कसैले देखेको छ मेरो मन गएको आफ्नो देखा आफैमा लुकेको छ यो बेता संसारलाई किन देखाउनु छ आज हामी सबै यहाँ नाच्न आएको साथी भाइ सबैजना रमाइलो गर्न आएको म किन पोख्दैछु आफ्नो मनका भावना सबैको यो साँझ रमाइलो गर्ने चाहना त्यसैले म भन्छु सबैलाई आऊ साथी भाइ साथ दिउ सबै मलाई हामी सबैजना मनो टुर मिलाए K-Ray, what do you say? Kati jana kechi you hate today K-Ray, what do you say?
1: Kalo, kalo, rock

अहिले मरुदैछु सुमेको अधरमा होला छाडिदियो जो बाटोमा किन गाह्रो हुनु वही छ मायालु दिन बिताउन नआउने मेरो सपनीमा सताउन तिमीसँग बिताएका समय पनि बिर्सिन मनमालु खाउ नै सक्छु न त तिमीलाई भन्नै सक्छु तिमीलाई कति चाहन्छु भने तिमीलाई नै

0: correct. Just so can you sing her, ask no style. But I'm here for the love, don't need no child. It started with a look, moved around a hop. Usko old the Gibral trail, then I could not back down. This fellow disco my Michael G. Dio. Metal musical, dark and funny, but yo. My knock, stock it in, Uslo, Akatario. Usle, Akatari, but she, metal, just barrio. Ta, ta, my light, Jimmy, la, my man, barrio. Honey, in the game of love, Uslo, hi, Jana, hario. Here it comes again. It's the freestyle rhythm, throw away the pen. I walk through a table and I ask her name. Mine's spinning in the music, it was all the same. So who's to blame if I buy you a drink? Last mano, him by now, that's what I think. Kimbo Sati Koko, Rakina, Tunu, Porta. She's got a man, okay, Garza.
1: I like the way you dance and the things you say. But will you call me tomorrow if I go your way?
0: Girl, we got to live in the now, the present, the moment. If you mean what you say, you really got to show it.
2: Zurko Awaz, Hazur Kai Saath, Yoho. हजुरको रेडियो 102.1 मेगाहर्ज
3: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
4: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
5: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
6: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
7: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
8: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
7: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
9: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
10: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
9: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि
10: त्यसो भए ध्यान दिएर सुन्ने
11: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
10: सुन्नु भए त
9: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
6: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
12: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
13: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
12: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
12: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
13: सम्पर्क नम्बर 0845410043 98360423422।

0: पैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
0: सीता थापा,
1: प्रकाश कटवाल,
0: राजेन्द्र कुमार कार्की, अमृत सुनवार,
1: उत्तम पौडेल,
0: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
0: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान,
0: मिति 2083 साल असार 26 गते,
1: समय दिउँसो 1 बजे,
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम जिल्ला अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम 2083 आयोजना हुने भएको छ। तदर्थ समितिका संयोजक कल्पना सुनवारका अनुसार कार्यक्रम 2083 साल असार 27 गते मन्थली नगरपालिका 1 स्थित 3 लाल पार्क मन्थलीमा सञ्चालन हुनेछ। अधिवेशनसँगै लोक तथा दोहोरी गीतको संरक्षण प्रवर्धन र नयाँ प्रतिभाको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ। कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोकप्रिय कलाकार राधिका हमाल लगायत राष्ट्रिय स्तरका दर्जनौं चर्चित कलाकारहरूको विशेष उपस्थिति तथा सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। रामेछाप जिल्लाको माकुण्डा गाउँपालिका वडा नम्बर 6 गुप्तेश्वरले ज्येष्ठ नागरिक र बाल बालिकाहरूलाई सम्मान गरेको छ। वडाभित्रका 70 वर्षभन्दा माथि उमेरका 150 जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपड़ा हस्तान्तरण गरिएको छ। आइतबार ओडाका अध्यक्ष भरतराज खड्काले चालू आर्थिक वर्ष 2082-83 कुल 2 लाख बजेटबाट खरिद गरिएका 150 वटा फाइबरको सिरक हस्तान्तरण गर्नुभएको हो। ओडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई खादामाला लगाएर सिरक प्रदान गरेको छ। त्यस्तै ओडाले चालू आर्थिक वर्षको बजेटमा ओडाभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गर्ने योजना अनुसार आज ओडाभित्रका 8, 5 र 12 कक्षामा गरी 3 वटा विद्यालयका 1-1 जना विपन्न छात्र छात्रासहित 5 जना विद्यार्थीहरूलाई शैक्षिक र स्वास्थ्य सामग्री प्रदान गरिएको बताइएको छ। बाल बालिकाहरूलाई प्रति विद्यार्थी 15 वटा कपी, ब्रश, साबुन लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको छ। निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि हिजो अवरूद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। अहिले गाड़ी चलिरहेको छ। शनिबार पानी परेर रोशी खोलाको पानीको सतह बढ़ेको थियो। आइतबार अपरान्नदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चा खोलामा बाढ़ी आएर डाइभर्सन बगाएको थियो। डाइभर्सन बगाएसँगै सड़क अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियमित रूपमा बन्द रहने रातिको समयमा बन्द भए पनि बिहानैदेखि सबै सवारी साधनहरू सामान्य रूपमा चलिरहेका छन्। सूर्य उत्थानशीला आयोजना प्रदेश आयोजना व्यवस्थापन इकाई सिन्धुलीले हिजो सिन्धुलीमाढीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम मार्फत सञ्चालन भएको विद्यालय संरक्षण शिक्षा अभियान कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकला प्रतियोगिता गरिएको कार्यालयले जनाएको छ। प्रतियोगितामा प्रतिस्पर्धीहरूले चुरे संरक्षणमा विद्यार्थीको भूमिका विषय आफ्नो तर्क प्रस्तुत गरेका थिए। कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिकाका जम्मा 13 वटा विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए, जसमा जनजागृति मावि विमानकी प्रमेशा काफले प्रथम हुनुभएको छ भने भवानी मावि भूमिस्थानकी प्रश्ना काफले द्वितीय हुनुभएको छ। त्यस्तै नवज्योति मावि चिहानीका बाँसुका फुयालले तृतीय स्थान हासिल गर्दा चन्द्रवती मावि बेलघारीकी स्वाभाविक र जनजागरण मावि कि खुशी अधिकारीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः 10,000, 8,000 र 6,000 नगद तथा प्रमाणपत्र वितरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ उखलढुङ्गाले चालू आर्थिक वर्षमा सञ्चालन गरेको कार्यक्रमहरूको अन्तर निकाय संयुक्त अनुगमन गरेको छ। इकाइले चालू आर्थिक वर्ष 2082-83 सञ्चालन गरेको बाख्रा जोन र आलु जोन अन्तर्गतको कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनको क्रममा बाख्रा जोन अन्तर्गत निर्माण गरिएका उन्नत प्रविधियुक्त बाख्राको खोर, बाख्रा पालन तथा आलु जोन अन्तर्गत निर्माण भएका आलु भण्डारण घर, राष्ट्रिक स्टोर, रैथाने बाली प्रवर्धन अन्तर्गत रैथाने बाली संकलन तथा बिक्री केन्द्रहरूको निरीक्षण गरिएको कार्यक्रमका कार्यान्वयन इकाईका प्रमुख हेमबहादुर आले मगरले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईको संघ जगतमा भएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी टुभराज पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु बाबु महर्जन, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरूको सहभागिता रहेको थियो।
र खोटाङको जन्ते ढुङ्गा गाउँपालिका पाँच चिसापानी बजारमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन अलपत्र परेको छ। निर्माण कम्पनीको गैर जिम्मेवारीका कारण 3 वर्षदेखि सकिनुपर्ने अस्पताल अलपत्र परेको छ। 20,71,590 रूपियाँको लागतमा 2079 असार 28 गते भित्र सक्ने गरी ड्रागन रियर जेबीले 2078 असार 25 गते सम्झौता गरेको थियो, तर अहिलेसम्म 33% मात्रै भौतिक प्रगति भएको जन्ते ढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खिमबहादुर खड्काले जानकारी दिनुभएको छ। निर्माण कम्पनीले अहिलेसम्म 6,49,06,000 भुक्तानी लिएको छ। यो अस्पताल भवन देशभरका 396 सहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ उद्घाटन गर्नुभएको हो। उक्त भवनको 2 ब्लक मध्ये एउटा पनि पूरा नभएको बताइएको छ। पटक पटक म्याप थप गरिए पनि कामको प्रगति भने नभएको बताइएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिक हिसाब प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। हार्दिक निमन्त्रणा।
2: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
0: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
2: अमृत सुनवार,
0: उत्तम पौडेल,
2: सन्ध्या सानु,
0: राम कुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
2: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: सम्पर्क नम्बर
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम कार्यवालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि गरी 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँगै रहन्छौ 5 बजेसम्म। यो 45 मिनटको समय आज चाहिँ सोमबारको बसाइ छ। तपाईँकी आवाजमा मिठा रमाइला मनसुने लोक भाकाहरू सुन्छौं भने तपाईँले त्यसको लागि 048-40-0026 सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको या हप्तामा कोसिफएम 95.5 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुन्छ। साथै तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले सुन्दै आइराख्नु भएको छ। आज सोमबार तपाईँकै आवाजमा भाका सुन्ने दिन रहेको छ। तपाईँलाई थाहा छ तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ भने थाहा छ र तपाईँ पहिलोचोटि कार्यक्रम सुन्नु भएको छ भने पनि मैले जानकारी गराइसकेको छु भन्दै यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकी साथी ललिता आयो। तपाईँ फोन डायल गर्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो एउटा भाका राखेर कार्यक्रमको शुरूआत गर्छौं। छम्के गुलेली भन्ने बोलको भाका रहेको छ। कम्बली कान्त भेजवालको आवाजमा रहेको भाका बज्छ। त्यसपछि हामी तपाईँकी आवाजमा भाका सुन्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा बजिसकेको शैतमे मिठो भागा चम्के गुलेली वनमूलको भागा कमलिकान्त भेटवालको आवाजमा रहेको थियो। यस्तै विचारमा माइला मनसुने लोक भागाहरू कार्यक्रमको समय अवधिभर बस्छ र तपाईँले पनि यस्तै भागा आफ्नै आवाजमा सुन्न अनि सुनाउन सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्। 0140 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार हजुर।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: धेरै भयो फोन सम्पर्क नभएको, त्यही भएर बिर्सिनु भयो होला।
0: यता हाम्रो सिन्धुलीदेखि रामजी हुनुहुन्छ। ल, के छ हाम्रो रामजीको खबर सुनाउनुहोस् न।
1: ठिकै छ, बारीको छेउमा बसेर चाहिँ बाँदर रुँदैछु अनि घाम लागेको छ, एकदम चर्को घाम लागिरहेको छ।
0: चर्को घाम लागेको छ भनेपछि बाँदरले धेरै दुःख दिएको छ। अहिलेसम्म मकै पाकिन
1: छैन नि हजुर, कहाँ पाक्नु?
0: खेतको कि बारीको रुँदै हुनुहुन्छ यति बेला?
1: बारीको
0: भनेपछि त बारीमा त पाक्ने बेलै भएको छैन है?
1: होइन, भदौ लाग्छ।
0: ल, ठिक छ, अब अझै पनि धेरै समय खेतमा बाँदर कुर्नु पर्नेछ। के छ अरू नयाँ खबर सुनाउनुहोस्, धेरै पछि आउनु भएको छ।
1: सब ठिकै छ, सुन्छु, तपाईँलाई त सुनिरहन्छु, मलाई फोन गर्न त्यति समय नभएर मात्रै
0: हो र सुन्न चाहिँ सधैँ सुन्नुहुन्छ हामीलाई?
1: एकदम एकदम, कतिखेर बोली सुन्नु जस्तो लाग्छ।
0: हो र, त्यस्तो पनि हुन्छ र हाम्रो रामजीलाई?
1: हुन्छ नि त, आफ्नो चेलीबेटी गाउँको,
0: त्यही त चेलीबेटी भनेर पनि धेरै याद आउँछ होइन?
1: हजुर, अनि तपाईँको त्यो एकदम सुमधुर बोलीले नै कस्तो कस्तो, तपाईँको जुन मेलोडी हुन्छ नि बोलीमा बोल्ने अलि मिठास, त्यो चाहिँ तपाईँको चाहिँ एउटा आफ्नो कला जुन हो त्यो पर्फर्मेन्स गर्दाखेरि चाहिँ एकदम सही तरिकाले गर्नुहुन्छ, त्यही खुसी लाग्छ।
0: हाम्रो रामजीले मलाई चाहिँ फुरेको पारेर म यहाँ त्यही भुइँमा टेक्ने खुट्टा मासतिर टेक्दैछु कि क्या जस्तो पो भएन आएको छ।
1: मैले अरूले पनि त्यही भन्छन् कि तपाईँको लागि नै अब त्यो तपाईँलाई त्यस्तो फुर्ख पाएर माथि उठाउन खोज्यो भने तपाईँको आफ्नो कला नै त्यस्तो थियो, बोल्ने जुन एउटा शैली, त्यो बोल्न त हामी पनि हौँ नै, तर भए पनि हामीसँग त्यस्तो मेलोडी हुँदैन क्या, यस्तो मेलोडी पूर्ण ढङ्गबाट चाहिँ एकदम मनै छुने गरी चाहिँ कार्यक्रम चलाउनुहुन्छ, त्यही गरेर चाहिँ लाग्छ अनि सुनिरहनु मन लाग्छ, समाचार सुन्दा होस् अथवा कार्यक्रम चलाउँदा होस्।
0: ल, अब रामजीले कार्यक्रमको शुरूआतमै तारिफ गरेपछि त अब म धेरै खुसी पनि हुनु पर्यो होइन?
1: हजुर हजुर।
0: ल, खुसी त म सधैँ बाह्र हुन्छु किनकि धेरै पछि झन् हाम्रो रामजीको आवाज सुन्न पाइएको छ। खाजा भयो अथवा बाँकी नै छ भन्नुहोस् न?
1: खाजा भएर बारीतिर आठौँमा बसेर बाँदर हेरिरहेको छु अनि फोन त अघि नै गरेको थिएँ मैले, अब त्यो कमलाकान्तको गीतमा स्वर मिसाउनु पनि भयो अलिअलि तपाईँले।
0: ल, ठिक छ, भनेपछि हाम्रो रामजीले हामी यहाँ बसेर गीत गाइरहेको पनि सुन्दै हुनुहुन्थ्यो।
1: हजुर हजुर।
0: ल, ठिक छ, त्यसो भए अब मेरो आवाज त सुनिसक्नु भयो यहाँले, गीत गाए चाहिँ मैले यहाँ बसेर होइन, अब मेरो आवाज यहाँले मात्र सुन्नुभयो तर यहाँको आवाज अन्य साथीले पनि सुन्नु पर्यो। गीत गाउनु छ, कुन चाहिँ गीत गाउनुहुन्छ?
1: एउटा पूर्वेली राजगुरुङ र सिन्धु मल्लले गाएको गीत, छोटो गाएको गीत पनि बजाइदिनुको लागि अनुरोध गर्छु है त।
0: गीतको बोल के होला?
1: म गाएरै सुनाउँछु।
0: ल, हुन्छ। ल,
1: कसम खान्थ्यो आफैलाई थाकेर, कसम खान्थ्यो आफैलाई भाकेर, आज गयो नौ डाँडै काट घामै छायाले, न मर्नु न बाँच्नु पार्यो मायाले, घामै छायाले, न मर्नु न बाँच्नु पारो मायाले। यो गीत बजाइदिनु हुनुको लागि अनुरोध गर्छु र हजुरको रेडियो होल टिमलाई चाहिँ सदा आहार यस्तै तरिकाबाट चाहिँ राम्रो राम्रो पुराना संस्कारका गीतहरू, पुराना संरचनाहरू, पुराना लोक संस्कारहरूलाई चाहिँ समेट अब के भन्छ लेखपाठ कुना कन्दरामा बसेका चाहिँ जति पनि मध्यस्थ जिज्ञासुहरू छन् ती जिज्ञासु परिपूर्ति गरिदिने उनीहरूलाई अनुरोध गर्दै म टेलिफोन मार्फत बोल्छु। हवस् त फेरि भेटौँला, नमस्कार।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राम कालीकोटीजी, त सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँले मिठो गीत गाउनुभयो, गाउँमै छायाले, साथै उहाँले सोही गीत पनि बजाइदिनुहोस् भन्नुभएको छ हाम्रो श्री राजुले। म बजाउँछु भन्दै हुनुहुन्छ, यो गीत एकैछिनमा कार्यक्रममा पनि बज्छ। जितेन भाइको आवाजमा रहेको गीत रहेको छ, मिठो बाटा कार्यक्रममा बज्छु। त्यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। उहाँले हो नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी के छ, बिहानदेखि अहिले समय सन्चै आएर नै हुनुहुन्छ नि?
2: हजुर सन्चै भन्नुपर्छ। अनि दिदी सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ बिहानदेखि अहिलेसम्म। साथसाथै खाजा भएको बाँकी छ त?
2: मेरो खाजा चाहिँ अघि नै भइसक्यो भन्नुपर्छ। अनि दिदीको भयो कि बाँकी छ?
0: आज मैले खाएन नि शर्मिलाजी, खोइ त मलाई बिर्सनु भएछ, एक्लै एक्लै खाइदिनु भएछ।
2: नै होइन, फोनै लागेन त्यसैले भन्नुपर्छ है दिदी।
0: हो र?
2: हजुर
0: ठिक छ। हामीलाई जे होस् खाजा खाने बेलामा सम्झनु त भएको थियो, याद त आएको थियो, दिदीहरूले खाजा खानुभयो कि भएन, दाईहरूले खाजा खानुभयो कि भएन, होला म यहाँ मिठो मिठो खाजा खाँदैछु भन्ने त्यो याद चाहिँ आयो। बाडुल्की त लागेको थियो मलाई, कसले सम्झनु भएछ भन्दै भनेर त मैले भनेको थिएँ। धेरै साथी हुनुहुन्छ, कसले चाहिँ सम्झनु भयो होला भन्ने लागिरहेको थियो। साथसाथै अब नयाँ धेरै साथीहरूको छ भन्ने पनि थियो, अब को साथीले सम्झनु भयो, नाम लिएर साथ दिए भएन भन्ने पनि लाग्यो कि शर्मिला चाहिँ। ल अब खाजा खाइसक्नु भएको छ, कार्यक्रम चाहिँ अहिले चाहिँ सुन्नु भएको छ कि छैन?
2: मैले अहिले चाहिँ सुन्न पाएको छैन दिदी।
0: कता हुनुहुन्छ त?
2: म जङ्गलतिर छु।
0: जङ्गलमा हुनुहुन्छ, दाउराको लागि, घाँसको लागि अथवा गोठालोको लागि?
2: गोठालो गर्दैछु भन्नुपर्छ।
0: ल गोठालोको लागि हुन्छ। घाम चाहिँ कतिको लागेको छ, गर्मी छ कि छैन?
2: घाम त खा लागेको छैन, शीतल शीतल नै छ भन्नुपर्छ दिदी।
0: ल अब शीतल छ, मौसम मजाले जङ्गलतिर हुनुहुन्छ, अब शीतल हुँदा त जङ्गलतिर यो प्राकृतिक हावा सँगसँगै उतै बसौँ रमाउँ जस्तो पनि लाग्छ होइन शर्मिला चाहिँ?
2: हजुर
0: साँझ पर्छ, फेरि घर फर्किनु पर्यो है। ल रमाइलो मिठो कुराकानीको साथमा हामी मिठो भाका पनि सुन्छौँ। शर्मिलाजीले आज हामीलाई कुन भाका सुनाउनुहुन्छ? ल हल्का मात्रै गाउनुहुन्छ, कुन चाहिँ हल्का गीत गाउनुहुन्छ हामी सुन्छौँ, त्यसपछि भन्छौँ। ल सुरुवात गर्नुहोस्।

0: Ε, τι νέο να σα δείτε.
1: Κοίμα, σώρα μιλάζει, δώσουν να περάσουν να τρυπάνω βαγή και άλλο.
0: Άλλη, τι διάτρη, και δώσουν τα γασάνε, τότε σε λίγο να
1: δώσουν. Εδώ πρώτα σύρουγμα, τα βάγει να δώσουν μπαίνα. Τώρα, αν το τηλεφώνω, να δείτε πότε δώσουν, νομασκάρ, βοήθεια και κοσάει. Λατσίστε μίτσα νιρομάι λεγίτ γάμνου βαϊό για να βίσες τον ιδάτ δέκτη γουρτσού. Κάρι καμψούν δε γουρνούρς αιλε κουλάγης γιάνε. Σουρτούν αε. Αυστά νομάστε βακρές των παρκομάνων. Τις ώρα μιλά θάπαμ βαγουρτσού. Βαλή μίτσο γίτ γάρε. Κάρι καμπράτα σουρτήρα γοϊστάκνο βαϊ γουρτσού. Πάλο το βαϊ γουρτσού. तपाईं उकाली उराली बेगबेसी दाउदी हुनुहुन्छ साथी भन्छन् चौतारी पनि गरिराख्नु भएको छ होला यो असारको महिना चटारको महिना छ कतिपय मित्र काम सकेर यो समय खाजा खाने क्रममा पनि समय निकालेर हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ धेरै साथी व्यस्त हुनुहुन्छ व्यस्तको समय निकाल्दा पनि हामीलाई सुन्ने फोन गर्ने प्रयास चाहिँ जारी राख्नु भएको छ होला भन्दै पनि लाग्छ यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर आवाज चाहिँ कता देखियो मलाई चिन्न गाह्रो पर्यो
2: एकचोटि झटाएर हान्नुहोस् त
1: झटाएर हान्दा कता कता आवाज चाहिँ सुनेको तर मलाई यो झटाएर कहिले काहीँ ठाउँमै नलाग्दाखेरि चाहिँ अप्ठ्यारो पर्छ
2: सन्देश तरङ्गी भन्नुपर्छ है दिदी
1: सन्देश जी सन्देश जी हिजो मात्र हाम्रो नवीनजीले भन्नुभएको थियो सम्झिने प्रयास गर्नुहोस् सम्झिनुहोस् भन्नुहुन्थ्यो मैले फेरि बिर्सेछु हेर्नुहोस् न
2: हजुर एकदमै
1: दाइले सम्झिनुहोस् भन्नुहुन्छ यहाँ दिदीले बिर्सेर हैरान हेर्नुहोस् न
2: ठिक छ कुनै बेला सम्झिनु न
1: ए के छ तपाईँको खबर सुनाउनुहोस् न
2: ठिक छ दिदी मेरो त एकदम ठिक छ भन्नुपर्छ है दिदी हजुर बिहानभरि मकै रुङ्यो अहिले यात्रामा छु भन्नुपर्छ है दिदी हजुर
1: अहिले चाहिँ यात्रामा हुनुहुन्छ
2: हजुर हजुर
1: कहाँदेखि कहाँसम्म कुन ठाउँ जाँदै हुनुहुन्छ
2: खुर्कोट बजार भन्नुपर्छ है दिदी हजुर ससुरालीतिर भन्नुपर्छ
1: ओहो यो असारको बेलामा ससुरालीतिर जानुभएको छ यो बेला त ससुरालीमा भन्ने बोलको गीत सुन्न मन लाग्यो त सन्देश
2: ससुरालीमा छलछलमै दिल बस्यो कान्छी सालीमा भन्थे त्यस्तै आयो दिदी
1: पक्कै पनि कान्छी साली हुनुहुन्छ कि भन्नुहुन्न
2: नै हुनुहुन्न मेरो मात्र एउटा छोरी हो उहाँ ससुरालीपट्टिको
1: ल साली भने पनि जे भने पनि होइन आफ्नै बाली मात्रै
2: हजुर
1: ल ठिक छ अब ससुराली जानुभएको छ ससुरालीको विषयमा त मैले केही कुरा गरिनँ अब ससुरालीको विषयमा मलाई त्यति धेरै थाहा छैन है सन्देश फेरि
2: हजुर मलाई नै थाहा छैन अब म अस्तचोटि हो भन्नुपर्छ है दिदी हजुर
1: कुनचोटि भन्नुभयो
2: फर्स्टचोटि भन्नुपर्छ है फर्स्टचोटि जाँदैछु भनेर
1: भनेपछि आज ससुराली पहिलो पटक जाँदै हुनुहुन्छ
2: हजुर नवीन दादा अघि हिँड्दै हुनुहुन्छ रेडियो सुन्दै त्यसपछि म पछि छु भन्नुपर्छ है दिदी हजुर
1: ल ठिक छ अब विशेष नै छ जस्तो छ आज चाहिँ
2: हजुर एकदमै विशेष अब आज जाने अटो गाडीहरू बोलाएको छ अब अलिकता हिँडेपछि आउँछ अनि त्यसपछि जाने भन्नुपर्छ है दिदी हजुर
1: ल यो ससुराले जानु पहिलो पटक जानुको उद्देश्य मैले बुझिसकेँ सन्देश ठिक छ यहाँलाई शुभकामना व्यक्त गर्छु ल अब यहाँको जीवन सुखमय रहोस् है अब साथसाथै यहाँलाई फेरि पनि शुभकामना व्यक्त गरेँ है त मैले
2: दिदी हजुरलाई पनि
1: ल अब ससुराली जाँदै गर्दाखेरि हिँड्दै हुनुहुन्छ भोक लागेको छ कि छैन खाजा खाइवरी जानुभयो कि नखाइकन जानुभयो
2: होइन दिदी हजुर नजिकै छ अनि त्यही भएर भर्खरै 4 बजे हिँडेको भर्खरै यति बेर भयो दिदी पुगिन्छ 5-6 बजेतिर
1: ल नजिकै छ त्यहाँबाट खासै टाढा छैन खुर्कोट जानु होला यहाँलाई साथै यात्रा सफलताको पनि शुभकामना भन्दैछु सन्देश
2: हजुर
1: ल मिठो भाका गाउनुहोस् न त
2: आज चाहिँ नगाउँ होला भन्नुपर्छ है दिदी हजुर अन्य समयमा मिल्दैन र दिदी हजुर
1: किन आज अब जाँदै गर्दाखेरि गीत गाउँदाखेरि किन त्यसको अप्ठ्यारो पर्छ र झन् आज नयाँ काम केही नयाँ सुरुवात भइरहेको छ नयाँ सुरुवातमा नयाँ गीत गाइदिनुहोस् न
2: होइन दिदी हजुर आज कस्तो हल्का गाह्रो भइरहेको छ घाँटी दुख्ने समस्या नि भइरहेको छ दिदी हजुर त्यही भएर
1: ल ठिकै छ त्यसो भए यहाँले गीत गाउन चाहनु भएन ठिक छ राम्रोसँग जानु होला अनि बसँग गीत गाउनु होला अहिलेको लागि हामी सुटौँ है त हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गे, सिन्धुलीदेखि हुनुहुन्थ्यो. उहाँले आज म गीत गाउँदिन भन्दै हुनुहुन्थ्यो, घाँटीमा चाहिँ समस्या छ है भन्दै पनि हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. पक्कै तपाईँलाई पनि गीत गाउन मन छ होला, गीत गाउन मन हुने साथीले मिठा पुराना लोकभाका गाउन सक्नुहुन्छ. तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ 0840 40 0026 को नम्बर. हामी कार्यक्रम उकाली उरालीको विषयमा छौं. तपाईँले यो कार्यक्रम हप्ताको स्वदिन मात्र सुन्न सक्नुहुन्छ, आइतबारदेखि शुक्रबारसम्म. आज चाहिँ तपाईँकी आवाजमा भाका सुनिरहेका छौं. यति बेला कोही साथी हुनुहुन्छ भने हामी साथीको आवाजमा भाका सुन्छौं, त्यसपछि चाहिँ हामी मिठो गीततर्फ लाग्छौं. कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. हेलो
3: हेलो, नमस्ते. नमस्कार.
1: नमस्ते. नमस्कार हजुर. आवाज कहाँदेखि, कुन ठाउँदेखि होला?
3: हजुर, म सिन्धुली सिकलबाट आगर बोल्दैछु है त.
1: आर्यनजी
3: हजुर,
1: के छ खबर?
3: एकदम राम्रो, एकदम ठिकै छ. अब धानहरू रोपाई सिद्धिन खोज्यो, अब एकदम राम्रो छ भन्नुपर्छ है.
1: ल, धान रोपाई सकिसकेको छ, साथसाथै फिकलतिरको खबर पनि ठिकै छ.
3: हजुर, एकदमै राम्रै छ भन्नुपर्छ.
1: आरएनजीको मात्रै धान रोपाई सकियो कि गाउँ बस्तीतिरै, फिकल गाउँपालिकातिरै धान रोपाई सकियो त?
3: गाउँपालिकातिर भन्दा नि हाम्रो लगभग गाउँमाथि लगभग सकिएको जस्तै हो, गाउँपालिकातिर चाहिँ खासै गइयो होइन.
1: ठिक छ, जियो फिकलको बस्ती लगभग सकियो नै भनौँ.
3: हजुर हजुर, हाम्रो गाउँ टोलमा चाहिँ लगभग फाइनल फाइनलै जस्तो है त.
1: ल ठिक छ, मिठो हाँस्नुहुन्छ है हाम्रो आर्यनजी पनि.
3: खोइ आउनु त खोइ,
1: यो हाँसोमा कतिजना फिदा आउनु भएको छ
3: खोइ, अहिलेसम्म त थाहा छैन. अब
1: लुकी छिपी त होला, लुकी छिपी त होला, हाम्रो आर्यनजीलाई चाहिँ थाहा नभएको होला है.
3: हजुर हजुर, लुकी छिपी हुनु होला, अब मलाई चाहिँ थाहा छैन है त.
1: ल, अब सायद यो आवाजमा को को फिदा हुनुभयो भन्दा फिदा हुने साथीहरू सुन्दै हुनुहुन्छ होला, त्यति बेला म पनि थिएँ भन्दै हुनुहुन्छ होला.
3: हुनुहुन्न प्राय कसैले त्यसो भन्नुहुन्न होला जस्तो लाग्छ मलाई.
1: होइन, आफूले आफूलाई कसैले भन्दैन, तर अरूले भन्दाखेरि चाहिँ हो कि भने जस्तो पनि लाग्छ कि.
3: हजुर हजुर.
1: ल, खाजा खानुभयो, बाँकी चाहिँ के छ?
3: हजुर, खाजा खाइसकेको, बाख्रा जङ्गलतिर थियो, बाख्रा जङ्गलतिर लागेर रोडमा बसिरहेको थियो, अनि यसो कार्यक्रम सुन्नेकै लाइभ मार्फत आइरहेको रहेछ, अब रेडियोमा पनि सुनिँदैन, अनि यसो फोन ट्राई गर्दै बसै गर्नुपर्छ है त.
1: ल, अब यहाँ चाहिँ जङ्गलतिर हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ. अब समग्रमा अब यो बर्खाको हिलोमा काम गर्नुपर्ने कामहरू लगभग सकिसकेको छ भन्दै हुनुहुन्छ. अब धान रोपाई सकियो लगतै फेरि अब केही समयमा त धान फेरि गोड्ने बेला पनि हुन्छ होइन?
3: हजुर हजुर.
1: अन्त कामै काम, जता हेर्यो उतै काम, छिनछिनमा काम आइलाग्छ. अब काम कहिल्यै सकिँदैन, यो काम भनौँ त्यो काम भनौँ, क्रमशः दिनदिनै कामहरू हामीले गर्नै पर्छ, गरिराख्नुपर्छ, हाम्रो दिनचर्या त्यसै गरी बितिरहेको छ है.
3: हजुर हजुर, त्यस्तै गरी नै भन्नुभएको छ.
1: ल ठिक छ. हिजो आज भेटाहरूतिरको हलफल कस्तो छ भन्नुहोस् न?
3: हजुर, एकदम राम्रै छ भन्नुपर्छ, अब एकदम हुँदैछ, एकदम झन् नयाँ नयाँ भन्दैछ, अब कामहरू एकदम राम्रै छ भन्नुपर्छ है.
1: भ्युटारमा अहिले नयाँ चाहिँ के हुँदैछ भन्नुहोस् न?
3: नयाँहरू अहिले जुन अब अलिक ठुल्ठुलो बजेटहरू परेर चाहिँ अब मन्दिरहरू स्थापना हुँदैछ, उता महाकाली मन्दिरहरू अब भइराखेको छ भन्नुपर्छ है.
1: विकास हुँदैछ त्यसो भए.
3: हजुर हजुर.
1: ल ठिक छ, त्यो विकास पूर्ण भइसकेपछि हामी पनि आर्यनजीको गाउँमा फिकलमा हामी भेटाहरू घुम्न, हेर्न र रमाइलो गर्न, साथसाथै फोटो खिच्न पनि आउँछौँ.
3: हजुर, आज आउनु पर्दाखेरि हजुर आज जहिले आउँदा नै हुन्छ, र अब जुन नयाँ वर्षको बेलामा चाहिँ एकदम महोत्सव मेला महोत्सव पनि हुन्छ, त्यो बेलामा चाहिँ गायक गायिकादेखि लिएर अब कलाकारहरू पनि सुटिङहरू पनि हुन्छ, त्यो बेला आउँदा अझ रमाइलो हुन्छ है त भन्नुभएको छ.
1: ल, त्यो समयमा चाहिँ हामीलाई आर्यनजीले यसो जानकारी गराउनुहोस्, हामी समय मिलाएर आउने कोसिस गर्नेछौँ है. हुन्छ, एकदम हाँसिरहनुहुन्छ, खुसी लाग्छ. आज कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई?
3: एक लाइन छोटो गाउँछ है त.
1: ल हुन्छ, सुरु गर्नुहोस्.

0: ल यहाँले गीत मार्फत पनि भेटघाट घुम्न निमन्त्रणा गरिसक्नु भएको छ सबै साथीहरूलाई कति जाने गइसक्नु भएको छ आउनेहरू आउनुहुन्छ हामी पनि आउँछौ मिठो गीत गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अहिलेको लागि हामी छोड्छौँ है
1: नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आर्यन बगरजी सिन्धुलीको फिकलबाट उहाँले बीच भेटावर सम्बन्धी फिकलको गीत गाएर कार्यक्रमबाट छोड्नु भएको छ उहाँलाई विशेष धन्यवाद यति बेला चाहिँ हामी घामै छायाले जितेन्द्र राईको आवाजमा रहेको मिठो भाका राख्छौ त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा राख्यौं यो एकदमै मिठो भाका थियो घामै छायाले जितुन राईको आवाजमा रहेको यो भाका बजिसकेको छ। हामी कार्यक्रम उकाली बालीको बचाइमा छौ, 4:44 गइसकेको छ, अझै हामी के साथीको आवाजमा भाका सुन्नेछौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, हुनुहुन्छ भन्दै थिए, स्वागत गर्छु। हेलो, लासु फ्याफुल्ला, यहाँलाई लोक साङ्गीतिक अभिवादन छ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: नारायण तामाङ।
0: नारायणजी,
1: हजुर,
0: के छ खबर सुनाउनुहोस् न?
1: सबै ठिकै छ दिदी, अहिले भोकै जग्गा पानी परिरहेको थियो, फेरि अहिले मन त मन्द घाम लागिरहेको छ भन्ने पछि रामेसाबतिर सुनाउनुहोस् न।
0: रामेसाबतिर चाहिँ आज बिहानी पख 3-4 बजे चाहिँ पानी पर्यो होइन, तर दिउँसो त घाम पनि छैन पानी पनि छैन, मौसम त एकदम शीतल छ त नारायणजी। हजुर, अनि आज मैले खाएन, हेर्नुहोस् न, म आज भोकै छु नारायणजी, आज मलाई कसै साथीले पनि सम्झनु भएन भन्ने लागिरहेछ। होइन, म त्यस्तो व्रत बस्ने मान्छे त होइन, म व्रत बस्दिनँ, तीर्थ नै त्यति धेरै जाँदिन म, तर पनि आज किन किन खान मन लागेन मलाई। ठिक छ, नारायणजीले के खाजा बनाउनु भएको छ त?
1: मामुले बनाउँदै हुनुहुन्छ, एकदम मामुले बनाएको त जे बनाए नि एकदम मिठो हुन्छ नि।
0: मम्मीको हात भने मम्मीको जस्तो हात सायद कसैको हुँदैन, किनकि उहाँले बनाएको खाना नै मिठो हुन्छ।
1: हजुर, पक्कै पनि जस्तो बनाए पनि एकदम मिठो हुन्छ नि त मम्मीले बनाएको त।
0: पक्कै खान मन नलागे पनि अगाएको छु है, म बाहिर खाएर आएको छु भने पनि थोरै भए पनि खानै पर्छ।
1: पक्कै पनि भन्नै पर्छ।
0: ल, यो सबैलाई हुन्छ होला जस्तो लाग्छ, हाम्रो नारायणजीलाई मात्र होइन, मलाई मात्र होइन होइन, साथै अन्य साथीहरूलाई पनि सबैलाई हुन्छ यो।
1: पक्कै पनि सबैलाई हुन्छ है।
0: ल हुन्छ नि, हुनु पनि पर्यो किनकि मम्मी बाबा नै हो हाम्रो लागि होइन। पक्कै खान मन नलागे पनि अगाएको छु है, म बाहिर खाएर आएको छु भने पनि थोरै भए पनि खानै पर्छ।
1: पक्कै पनि भन्नै पर्छ।

0: व्याख्या गर्न सक्दैनौ, वर्णन गर्न सक्दैनौ, त्यही भएर मम्मी बाबा भनेको मम्मी बाबा नै हो भनेर बुझौँ अहिलेलाई।
1: पक्कै पनि
0: ल। अनि खासमा हाम्रो नारायणजी के गर्नुहुन्छ?
1: म त केही नै गर्दिन, त्यतिकै बसी बसाई मात्रै बस्ने
0: मात्रै हो र
1: बस्ने मात्रै बस्ने खाने घरे काम गर्ने घाँस काट्ने
0: भनेपछि गाई बस्तु बाख्राहरूले मिचो मिचो राम्रो राम्रो घाँस छाने सानी खान त आउँछ।
1: पक्कै पनि
0: यहाँले त्यही भन्नुभयो, त्यही भएर मैले भने है नारायणजी फेरि
1: त्यस्तै हुने। अब म घाँसहरू यता उता घरेसी काम मात्रै गर्ने हो नि त, सक्सुले त मिठो मिठो खाना पाइने भइहाल्यो।
0: त्यही त, फेरि यहाँको आवाज सुन्दा चाहिँ कहीँ कुनै कार्यले त्रिसु काम गर्नुहुन्छ जस्तो लाग्छ, तर यहाँले म घाँस काट्छु भन्नुभयो, दुई घर मात्रै भने है मैले फेरि।
1: होइन नि, म कतै पनि केही पनि काम गर्दिनँ, त्यतिकै घरेसी काम गर्ने बस्ने भन्नुपर्छ है।
0: ल ठिक छ, पक्कै पनि घरको काम गर्नु र घरको जिम्मेवार आफूले लिनु नै सबैभन्दा ठुलो कुरा हो। काम गरेर पैसा कमाएर मात्रै ठुलो हुनुपर्छ भन्ने छैन, होइन नारायणजी?
1: पक्कै पनि।
0: ल, यहाँले जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। आज चाहिँ हामीलाई कुन चाहिँ गीत सुनाउनुहुन्छ त?
1: म एउटा खासै मलाई भाका गाउनलाई चाहिँ आउँदैन, त्यही पनि कार्यक्रमको नियमको पालना गर्ने कोसिस चाहिँ गर्छु नि है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: ल हुन्छ।

0: निहु इक्री
1: ल नारायणजी बिर्सनीलाई बिर्सिदिने हो ठिक छ मैचकी बिगाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अनि बसाइमा पनि आउनुहोस् यहाँको फोन लाग्छ अब आगामी दिनमा हामी फेरि कुरा गर्छौँ अहिलेको लागि छुटौँ है त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नारायण तामाङजी उहाँले पनि मिठो गीत गाएर कार्यक्रमबाट सुनिसक्नु भएको छ अब सम्भवतः म एकजना साथीको आवाजमा भएका सुन्छौ समय केही समय मात्र बाँकी छ साथी आउनुहुन्छ भने हामी साथीको आवाजमा भएका सुन्छौ नभए तपाईँका कमेन्टहरू धेरै छन् वाचन गर्दै विदा हुनुपर्ने बेला भइसकेको छ यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ रामजी घिमिरेजी लेख्नुहुन्छ नमस्कार सुन्दैछु है मैता चितवनबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ बाबुराम मगरजीले पनि दिदी नमस्ते है नमस्कार म बाबुराम मगर ओखल ढुङ्गा पोकली घर भए हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु अब बज्ने भएका मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ शुक्रराज रसाली निर्दोषजीले पनि नमस्ते हजुर साथै सांगीतिक अभिवादनमा पाँच थर हिलिहाङ सात घर भइहाल्छ त्यो दिन चार डब्लुबाट शुक्रराज रसाय निर्दोष हो अब बस्ने भएका मलाई चिनी नचिने सबै साथीको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे त्यसै गरी देवेन किशोर अन्जानजी लेख्नुहुन्छ मृत्यु त जन्मदै तय भएर आएको हुन्छ आखिर यो जिन्दगी त हो केवल मलामीको खोजीमा मात्रै दौडिरहेको छ हाँस्नु हँसाउनु रुनु रुवाउनु जीवनको खेल हो भने त्यो निरन्तर आउँछ जान्छ वर्षायाम हो भेल हो जसलाई सम्हालेर लानु नै जीवनको मेल हो बुझ्नेहरू जतिलाई रमाइलो खेल हो भने नबुझ्नेहरूका लागि एउटा कठिन जेल हो भनेर लेख्नु भएको छ देवीन किशोर अन्जान दुहा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु पक्कै पनि जीवन जे हो त्यही हो जसरी हुन्छ त्यस्तै छ यहाँले जे लेख्नुभयो त्यही हुन्छ भने यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हरि नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ के बान्तवा
2: भन्नुभयो
1: अस्मिताजीको खबर के छ ल सुनाउनुहोस्
2: खबर एकदम ठिक ठाक छ भन्नुपर्छ है अनि तपाईँहरूको के छ
1: हाम्रो एकदम ठिक छ अनि त्यता उदयपुरतिर के छ के हुँदैछ भन्नुहोस् न
2: अहिलेमा सक्नु

0: मकै भाँच्ने त्यस्तै गोठालो गर्ने त्यस्तै कामहरू भइरहेछ भन्नुपर्छ है।
1: ल त्यस्तै त्यस्तै काम छ, व्यस्त हुनुहुन्छ, व्यस्त समयमा पनि हामीलाई सुनिदिनु भयो, आइदिनु भयो, खुसी लाग्यो। हाम्रो अस्मिताजीसँग धेरै कुराकानी गर्ने मन छ। खाजा खानुभयो कि बाँकी छ?
0: मेरो खाजा भइसक्यो भन्नुपर्छ, अनि तपाईँको भयो?
1: आज मेरो भएन नि अस्मिताजी, खोइ त सम्झनु भएको हामीलाई।
0: हजुर हजुर,
1: हामीलाई किन सम्झनु भएन त?
0: ए सम्झिरहेको थिएँ मनमा त।
1: यति बेला सम्झनु भयो?
0: हजुर।
1: ल ठिक छ, जति बेला भयो नि हामीलाई सम्झेर यो माया गरेर आइदिनु भएको छ, यो माया सधैँ गरिरहोस्। कार्यक्रमको अन्त्य अन्त्यतिर चाहिँ एउटा मिठो भाका सुनाउनुहोस् न।
0: ए आज भाका सुनाउने दिन हो
1: नि, भाका नसुनाउने र हामीलाई हाम्रो अस्मिताजीले
0: ए मलाई त थाहै थिएन म कसचोटि आउँदैछु, त्यही भएर
1: यहाँ पहिलोचोटि आउनु भएछ, खुसी लाग्यो। यहाँलाई धेरै धेरै स्वागत गर्दै भाका सुनाउँछु। तपाईँ एउटा कुन चाहिँ भाका सुनाउनुहुन्छ?
0: हुन्छ म थोरै सुनाउँछु नि ल।
1: ल हुन्छ
0: हुन्छ ल।

0: यतिकै गरेँ
1: ल एकदम मिठो गीत गाउनु भयो साथी हाम्रो अस्मिता जीको आवाज पनि एकदमै सुनिलो रहेछ खुसी लाग्यो भोलि भोलि फेरि हामी यो आवाज सुन्न पाउँछौ आशा गर्छु अहिलेको लागि छोटोमा आइदा
0: धन्यवाद
1: बाई बाई नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अस्मिता बान्तवाई उदयपुरदेखि हुनुहुन्थ्यो उहाँ पहिलोचोटि है कार्यक्रममा बन्दै हुनुहुन्थ्यो उहाँको भोलिदेखि फेरि फोन फटाफट लाग्छ आउनुहोला भन्दै म कार्यक्रममा कमेन्ट वाचन गर्नेतर्फै लाग्छु सिम्पल इच्छा थामीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ त्यसै गरी बुधवीर तामाङजीले पनि दर्शन नमस्कार धेरै दिनपछि आए है म काभ्रे पलाञ्चोकबाट प्रवीर तामाङ हो अब बस्ने भएका मलाई चिनी नचिनी सबैको लागि भन्दै हुनुहुन्छ आर्यन आर्यजीले पनि नमस्कार भन्दै हुनुहुन्छ त्यसै गरी जनक रजाली मगरजीले पनि गेट वेल सुन है भूमिका राईलाई भन्दै हुनुहुन्छ भूमिकाजीलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको हामीले पनि त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते गुड आफ्टरनुन म यता बागचोरो नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ धेरै साथीको कमेन्ट छ तपाईँको कमेन्ट तलमाथि भइरहेको छ हामीले तपाईँका कमेन्टलाई वाचन गर्ने प्रयत्न गरिरहेका छौं कार्यक्रमको अन्त्यन्त्यतिर छु यति बेला आउनुहुन्छ अर्को साथी सुजन ढुङ्गेलजी उहाँ पनि लेख्नुहुन्छ नमस्ते हजुर खाजा भयो त भन्दै हुनुहुन्छ यहाँलाई पनि विशेष धन्यवाद मैता दोलखा घर भइहाल्छ काठमाडौँबाट भन्दै हुनुहुन्छ गीता लिम्बुजीले पनि नमस्ते हजुर म प्याकुली गीता इलामबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बबिता मगरजीले पनि नमस्ते झोरले है दिदी खाजा खानुभयो त भन्दै हुनुहुन्छ म चाहिँ फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु त सिन्धुलीको विधिजहरूबाट भन्नुभएको छ धर्मराजजीले पनि दर्शन नमस्ते शुभ दिन ढकाल धर्मराज पेताबाट झापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु यस कार्यक्रम मार्फत सबै साथीलाई सम्झेको छु गई कसैलाई पनि बिर्सेको छैन भन्दै छुट्टिने भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको सबै सकिसकेको छ आजको कार्यक्रममा सहभागी जनाउने साथीहरू हुनुहुन्थ्यो रामकालीकोटे शर्मिला थापा मगर सन्देश तोलाङ्गेजी आर्यन मगर नारायण तामाङ अस्मिता बान्तव राईजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छ साथै उहाँहरूले आफ्नै आवाजमा हामीलाई मिठो भाका पनि सुनाउनु भएको छ भन्दै तपाईँ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु साथै कार्यक्रम उकाली उराली अवधि बर्बसीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा म पूजा गर्छु मायाको रामजी काँड अनि टिकापुनका आवाजमा रहेको भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उडारीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310, 98541498 र 98415597।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98514043230, 97765924,
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: कसर फाली रहा देश में संसार नगर पालिका गाड़ी
2: भाड़ा कता गयो अब जमा फायदा दुई रुपया पांची को हद दाम बस बसने
1: इसको भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया अलग
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पातो का कुरा
4: आलू धेरै हुन्छ मकई धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष को तरकारी खाने आलू तीन करोड़ को बिक्री भएको थियो एउटा कालो गुडारी आलू को बिउ भनिन्छ छ करोड़ को आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकार को जवाब
1: टमाटर साग सब्जी लिया बजार में बच्चे वजन करने मेरे काम तो किसान बजे लियान पड़े देश में किसान उम्र नलागो लेकिन देश को लगे
6: नियमित बजेट अंतर्गत 17 अरब सात 8 अरब को अर्क विशेष पैकेज आंत्री होस किसान को पक्ष मंत्री की तब अगर बढ़ु
0: समृद्ध नेपाल सार्थक बनाने कृषि को साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषि को विकास प्रबंधन र व्यवसायीकरण को पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवाल में यहाँहरुलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्केश्वर 90.9 मेगाहर्ज विदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामरसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतरी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतरी र बैतरीमै रहेको रेडियो बैतरी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ फागुन 21 गतेको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ कृषिका कुराहरू पनि हामीले विभिन्न संचार माध्यममा राखी पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ी नै राखेका थियौँ यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गर्नेछौँ आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका संचालक सुन्दर तामाङको चाहिँ सफलताको कथा मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृंखलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सञ्चार माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ छोटा तर बहुमूल्य अथवा बहुजानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ. हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ र आजको श्रृङ्खलामा पनि हामीले उहा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उहा धेरैलाई थाहा छ हाम्रो रैथाने बालीको कुरा रह्यो र हामीले उहा त्यसै गरी पोखरेलीको सान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ. हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ. हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु. शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ. त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु. त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउनेछौँ. हामीसँग रहनुहोला. जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ. विशेष गरी कास्कीको फेवाफात, कुलहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ. यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ. यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो. पौष्टिकता र गुणस्तरीय विशेषता. पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ. कोमलता. यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो. पाचन प्रणाली. यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यका लागि हितकर मानिन्छ. प्राकृतिक स्वाद. यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन. खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ. बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग. जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ. यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन. ब्रान्डिङ. हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ. बजार माग. काठमाडौँ, पोखरा जस्ता ठूला शहरका होटल, रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ. विशेष गरी तिहार, माघे संक्रान्ति र चाड पर्वमा यसको व्यापारिक कारोबार वात्तै बढ्ने गर्छ. अवसर र आर्थिक सम्भावना. जेठो बुढोको व्यावसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ. निर्यातको अवसर. नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दो छ. अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ. मूल्य वृद्धि. किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्. कृषि पर्यटन. पोखरामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ. अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो. यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ.
8: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ. मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन. यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो. छोटो छोटो तरिकाले भन्छौँ. हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ. जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु. पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ.
7: नेपाली युवाहरू वैदेशिक रोजगारको मृगत दृष्टमा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ. काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 2 मा स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका 9 आरु बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो, तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो, तर विलम्बमा 6 महिना नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, मौरीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड दिनु भएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 इन्च बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको सुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बचे मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अक्सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलताको अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूका लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यस्तो अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा बिचैमा छोड्ने बानीले कहिले सफल भइदैन, इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नु पर्छ र निरन्तर लागिरहनु पर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घार गोला र आवश्यक सामग्रीबाट उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नुभएको छ। व्यावसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवाहरूलाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुढी घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घार निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमानदारीता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँचखालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रालाई के प्रमाणित गर्छ भने यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस् फुलोस् र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउन्। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन तर गर्ने तरिका पनि व्यावसायिक हुनुपर्छ।
8: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु। यस्तै छ, प्रयास गर्दैछु। मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा केही गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुऱ्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने अब सोचेर मात्रै भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त्यो मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो। र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिन सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ। जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो। कोही कहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन होइन। हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण जिरै भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ, बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्क छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले छतरबाट लागे म पछि हट्नुपर्ने र म किन लागे भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ। मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ, ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने, चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा, मौरीलाई चाहिँ हामीले अक्सिजनमा चाहिँ बचाइदेऊ जोगाइदेऊ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन। त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिरहेका छौँ, घारहरू बनाउँछौँ, घारहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ ढेरथोर पुर्याइसकेका छौँ। लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने, मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ। हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ, त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामी चाहिँ भूगोल अनुसारको पनि यस्तै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 फ्रेम, 18 फ्रेम, 14 फ्रेम राखेर पनि हामीले काठको मोटाई चाहिँ 5 सेन्टी अर्थात् 2 इन्चसम्म मोटो राखेर पनि हामीले घारहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै, तर त्यो घारलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ। किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनु पर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ। अहिलेसम्म चाहिँ हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू, हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ। त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ। त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै त्यो रोसीमा पनि हामीले राखेका छौँ त्यही घरमा, किन ताकि यसलाई यहाँ पनि गर्न सकिँदै सकिँदैन, लागत बढ्छ होइन, लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ। हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ, तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है, मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई। मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइरहेका हुन्छौँ। यो चाहिँ महकक्ष भयो, महकक्षको फ्रेमहरू, यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्षको फ्रेमहरू भयो। घर मात्रै भनेर पनि हुँदैन, घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ। पार्टिसन बोर्ड, प्रत्येक घरमा चाहिँ एउटा पार्टिसन बोर्ड हुन्छ। मौरी पाल्नलाई घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि। अब एक दुई घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ। घर, खोपा होइन, मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने, मौरीले मात्रै पाल्ने होइन, मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा। हामीले धेरैजना साथीहरू चाहिँ के भन्नुहुन्छ, मौरी पाल्ने हो, मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ। कुनै पनि काममा चुनौती पनि छ, अवसर पनि छ, लागिरहनु पर्यो, मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो। हुन त हामीले नि बुझिसकेका छैनौँ, तैपनि कोसिस त गर्दैछौँ नि त। जान्न त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन, किनभने बान्न मिल्दैन, थुन्न मिल्दैन, छेक्न मिल्दैन होइन। उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने, कसरी चाहिँ यसलाई अड्याउने, जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ, हुल निर्यास हुने भयो भने त्यो अनुसार लक्षण दिन्छ, काम राम्रो चलेको छ भने त्यो अनुसारको लक्षणहरू दिन्छ। ती सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो, सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्नाको मतलब मैले त 15 गोलो किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्, त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस् होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला त्यहाँ जानुहोला बुझ्नुहोला उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन मौरीको चाहिँ तिन किसिमको मौरी हुन्छ एउटै घरमा तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्परस अर्थात् मह भयो त्यसपछि फुट पोलन यो बिचतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले खोस यसमा चाहिँ अन्डा प्युपा लार्वाको अवस्था छ भने प्युपा अवस्थामा गइसकेको भाले खोस भालेको चाहिँ यसरी ठुल्ठुलो हुन्छ हेर्दाखेरि सामान सबैले चिनिन्छ रानी कोष चाहिँ यसरी सुरु गर्न थाले भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ त्यो चाहिँ बिस्तारै अब यिनीहरूलाई आवश्यक भयो अब हामीले चाहिँ त्यसको गोला विभाजन गरेन भने ऊ आफै पनि विभाजन भएर चाहिँ घुल्ने रियास हुन सक्छ हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ गोला फुल निवेस भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ यो चाहिँ छाउरा कसैको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलिपछि खानको लागि भनेर यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन यसमा चाहिँ थोरै कुट कतै छ भने सबै चाहिँ मह पाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ
7: उवा अर्थात् बाबी कसैले यसलाई यसको विशेषताको कारण मुडुले चौक पनि भनेका छन् के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे यसको एउटै उत्तर हो उवा सामान्य जौको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जौ भनिएको हो तर यो केवल एउटा अन्न मात्र होइन यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उवा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ विशेष गरी कर्णाली र उच्च हिमालका ती अन्नकन्टा ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ त्यहाँ उवा अर्थात् मुरुले जौले शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ विज्ञानको आँखाबाट हेर्ने हो भने उवा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बोटुको रक्षा मात्र गर्दैन बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरुद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ म्याग्नेसियम सेलेनियम भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्छ यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो उहाँ कहिले थाकेर हार्दैन आज जब विश्व सुपर फुडको खोजीमा भौतारिरहेको छ हाम्रो आफ्नै आगमन फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन आउनुहोस् आयातित र रसायनिक युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं हाम्रो हिमालको माटोमा पसिनाले सिंचित यो रैथाले शक्तिलाई चिनौं उहाँ खानु भनेको केवल पेट भर्नु मात्र होइन यो हाम्रो स्वास्थ्य संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो उहाँ हाम्रो माटोको सुगन्ध हाम्रो स्वास्थ्यको भविष्य यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सकेको छ यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौं जसको लागि 98510 97192 98510 97192 टेलिफोन एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ भन्दै आजको श्रृंखलाबाट असीम सापरेहरूको माझबाट बिदा हुने अनुमति माग्छु स्वदेशमा रहौं कृषि कर्म गरौं नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9836295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9969265998।
2: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242444।
8: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
10: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 28 गते आइतबार।
10: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि तिनी गए त भइगयो नि मिठो पनि सस्तो पनि
12: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910
13: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
11: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर 3.51% अब 7000 मिटरका हिमाल नचढ़ी सगरमाथा र आरोहण गर्न नपाइने। झण्डै 3.5 करोड़ रूपियाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हरकत गर्ने शिक्षा अधिकृत पनि पक्राउ। भारतमा भारी वर्षाको कारण घर भत्किँदा पुरिएर 6 जनाको ज्यान गयो र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904660, 98692695998।
8: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा भएको आएको गिरावटका कारण समग्र वृद्धिदर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वटाको वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि वन तथा मत्स्य उपक्षेत्र भने 0.04% देखुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 27 अर्बबाट 64 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। शिक्षा नियमावली 10 संशोधन राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउने तयारीमा छ। शिक्षा ऐन 2028 दफा 19 दिएको अधिकार प्रयोग गरेर शिक्षा नियमावली 2059 10 पटक संशोधन भएको हो। स्वीकृत शिक्षा नियमावली 10 संशोधित अनुसार माध्यमिक तहको विद्यालय खोल्न 10,00,000 रूपियाँ धरोटी राख्नुपर्ने भएको छ। यस्तै संस्थागत विद्यालय खोल्न अनुमति लिँदा विद्यालय सञ्चालनको सुरक्षण बापत आधारभूत तहको विद्यालय खोल्न 5,00,000 रूपियाँ धरोटी राख्नुपर्नेछ। नियमावली अनुसार स्थानीय तहको शिक्षा हेर्ने शाखाले गाउँ वा नगर गाउँ समितिको सचिवालयको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ। गाउँ वा नगर शिक्षा समितिको बैठक 3 महिनामा कम्तीमा एक पटक बस्ने नियमावलीमा उल्लेख गरिएको छ। आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि परीक्षण गर्नका लागि स्थानीय तहमा सिकाइ उपलब्धि परीक्षण समिति रहनेछ। समितिको अध्यक्ष स्थानीय तहभित्रको माध्यमिक विद्यालयको प्रधानाध्यापक मध्ये स्थानीय तहले तोकेको प्रधानाध्यापक अध्यक्ष रहनेछन्, जसको सदस्यहरूमा स्थानीय तह अन्तर्गतका विद्यालयका आधारभूत र माध्यमिक तहका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तीमा 1 महिलासहित प्रमुख प्रशासकीय अधिकृतले मनोनित गरेको 2 शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधिहरू रहनेछन्। 7,000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्का राज पौडेलले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको बताउनु भएको छ। आज राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै मन्त्री पौडेलले 7,000 मिटरको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताउनु भएको छ। पर्यटन सम्बन्धी नयाँ ऐन नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढ़ाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राखिने उहाँको भनाई छ। अर्थमन्त्री डाक्टर सोनिङ वागले र एसियाली विकास ब्याङ्क एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डाक्टर वागले नेपालको विकासका लागि एडीबीको तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगको लागि आग्रह गर्नुभयो। अर्थमन्त्री डाक्टर वागलेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि सहकार्य गर्न आफूहरूको उच्च प्राथमिकतामा रहेको बताउनु भएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ। नवलपरासीको पालहीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनको क्रममा गुप्ता र उहाँको परिवारको कुल आए 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र 2 श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। वर्षाको कारण निर्माणमा समस्या आउने भएकोले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातिको समयमा यातायात सेवा बन्द नहुने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। सड़क खण्डमा पहिलो चरणको कालोपत्री गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 7 बजेसम्म बन्द भएको थियो। केही दिनको वर्षाको कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नु पर्ने भएको इन्जिनियर सीताराम बुढा थोकीले बताउनु भएको छ। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको छ। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेको क्यान्टिन संचालकहरूले हिजो वा आजसम्म खाना दिएका छन्। सरकारले होल्डिङ सेन्टर छोडेर सो व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असार 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय थपिएको थियो। सरकारले सो व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँको दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्ममा खर्च बुझ्न भनेको छ। त्यसका लागि निवेदन दिन समय आज अन्तिम दिन हो। तपाईँतिबेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
9: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
10: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
11: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
13: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
13: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। काठमाडौँ ललितपुर महालक्ष्मी नगरपालिका 2 इमाडोलमा सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हरकत गर्ने शिक्षा अधिकृत पक्रो परेका छन्। पक्रो पर्नेमा बैतडीको पाटन नगरपालिका 7 घर भएर ललितपुर बस्ने 55 वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ। पीड़ित महिलाले ती व्यक्तिको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वित्त साध बाटोको टोलीले पक्रो गरेको छ। भट्टसिंह दरबारमा रहेको रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी वित्त साध बाटोले जनाएको छ। यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुख सहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले चासो व्यक्त गरेको छ। लाइसेन्स बनाउने कामका लागि आएका एक सेवाग्राहीसँग वाद विवाद भएपछि कार्यालय प्रमुख चिन्तन आचार्य सहितका कर्मचारीहरू कुटपिटमा उत्रिएका हुन्। कार्यालय प्रमुखको कार्यकक्षभित्रै सेवाग्राही कुटिएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने माग समेत गरिरहेका छन्। भारतको राजधानी मुम्बईमा मनसुनी भारी वर्षाको कारण एउटा जीर्ण आवासीय भवन भत्कदा पाँचजना बालबालिका सहित छजनाको ज्यान गएको छ। लगातारको वर्षाले सड़क जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। मुम्बईकी मेयर रितु तावडेका अनुसार शहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए। उद्धार टोलीले घटनास्थलबाट यो शवहरू निकालेको बताएको छ। भारत मौसम विज्ञान विभागले 24 घण्टामा 200 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन गरेको बताउँदै मुम्बईका लागि रेड अलर्ट जारी गरेको छ। निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ। मुम्बईमा लामो समयदेखिको प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा भइरहेको अधिकारीहरूले बताएका छन्। श्रीलंकाको राजधानी कोलम्बो नजिकैको एक कारागारभित्र झडप हुँदा कम्तीमा 19 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यमहरूका अनुसार यो झडपमा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। राजधानी कोलम्बोबाट करिब 35 किलोमिटर उत्तरमा पर्ने नोगोम्बो कारागारमा आइतबारदेखि शुरू भएको झडप सोमबार आजसम्म पनि जारी रहेको थियो। नोगोम्बो अस्पतालकी निर्देशक पुष्पा गमनाथले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार अस्पतालमा 4 जना सुरक्षाकर्मी र 15 जना कैदी गरी कुल 19 जनाको शव ल्याइएको छ। अस्पतालमा 100 जना भन्दा बढ़ी घाइते कैदीबन्दीहरूलाई उपचारको लागि भर्ना गरिएको बताइएको छ। कड़ा सुरक्षा घेराभित्र रहने कारागारमा यति ठूलो झडप के कारणले भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। र अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेन र स्ट्रियालाई 3-0 हराउँदै अन्तिम 16 पुगेको छ। पोर्चुगल समूह केको उपजेता र स्पेन समूह एचको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपका यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि सन् 2010 स्पेन पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा रोकिएको थियो। यो खेल क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 41 पटक भेट भएकोमा स्पेन 18 र पोर्चुगल 7 खेलमा विजयी भएको छ भने 16 खेल बराबरीमा सकिएको छ। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताको खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यमाल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यमाल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताको रूपमा नकआउटमा पुगेको हो। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको छ। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजय भएको थियो। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 7 पटक भेट भएकोमा बेल्जियम 6 र अमेरिका 1 खेलमा विजय भएका छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदाजाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%। अब 7000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने। झण्डै 3.5 करोड़ रूपियाँको स्रोत नखुलेपछि गाउँपालिका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हरकत गर्ने शिक्षा अधिकृत पक्राउ। भारतमा भारी वर्षाको कारण घर भत्किँदा पुरिएर 6 जनाको ज्यान गयो। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। अवस्था हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौं, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ।
6: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: सावधान, वन जंगल नजिक आगो नबालौ। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
8: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौ, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर। हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540402349 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
13: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98630423422।
14: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
14: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
14: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
14: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
13: आवश्यक कागजातहरू
14: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका पृतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रणसार्दुल गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गणका निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 का वड़ाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुर गढ़ी गाउँपालिका 1 हरिहरपुर गढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि सञ्चालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनाथ काली बहादुरगढ़ र सुरक्षा पोस्ट सिन्चुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनाथ कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वाटर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीम बारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका 1 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्यूडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक माइल थिवोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङगिल अस्पताल पुर्याएको हो। महोत्तरी जिल्लास्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। शार्दुलजंग गुल्म र रणभैरव गढ़ले अन्य सरकारवाला निकायसँगको सहकार्यमा काठमाडौँ महानगरपालिका 24 स्थित हनुमान ढोकामा असार 14 गते विपद व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गढ़ले काठमाडौँ महानगर प्रहरी हनुमान ढोका दरबार हेरचाह अड्डा नेपाल स्काउट नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सरकारवाला निकायसँगको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजंगढ़की प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक सहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी 60 केजी तौल समूहमा शिव दलगढ़का प्युठ नितेश नेपाली 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युठ गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसाद गढ़का सुबेदार दीपक श्रेष्ठ 90 केजी तौल समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सोहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गढ़की प्युठ आरती बमजन 54 केजी तौल समूहमा रूरू भैरव दल गढ़की प्युठ वर्षा श्रेष्ठ 60 केजी तौल समूहमा नम्बर 1 राजदल गढ़की हुद्दा पूनम रावल 65 केजी तौल समूहमा जगदल गढ़की अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गढ़की जम्मदार निरु गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गढ़की प्युठ वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम फोन नम्बर इमेल ठेगाना संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू
3: राष्ट्रिय एकता
2: परम्परागत तथा अपरम्परागत सुरक्षा
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध
2: नवीनतम प्रविधि
3: राष्ट्रिय सुरक्षा
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास
3: नेपालको मौलिक पहिचान मूल्य मान्यता संस्कृति र परम्परा
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति
3: पुरस्कार राशि
2: प्रथम हुनेलाई ₹2,00,000
3: द्वितीय हुनेलाई ₹1,50,000
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री। नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनात रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा सैनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
4: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
5: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेशनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेकै स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छ। छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रवर्धन हुने गर्दछ, त्यसै गरी खानेपानीको ट्याङ्की अथवा खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पार्टी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
0: थोरै बजेट, छिटो काम, ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आआफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जनअपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनात युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
6: नुवाकोटको वडा पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुगाडदेखि गिरकुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तहसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुगाड गिरकुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरे गइसकेको थियो, सेना बाटो पुजिएको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। असाध्यै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिएको छ। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर
7: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोगमाई गाउँपालिका चार स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका पाँच विप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
8: मेरो नाम चाहिँ सरोज लिम्बू हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असहज भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, वर्षमा मात्र पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, यो चाहिँ उदाहरणीय एउटा काम हो।
7: हरेक पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी पृतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका दुई जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
9: पद्रो ध्वज वाइब हरिहरपुर गढी गाउँपालिका अध्यक्ष, सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईँमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौं, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
4: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य पृतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिंढी, मकवानपुरको ढुङ्गे गढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र थाक्रेमा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा

0: विद्यालय स्तरोन्नति पछि भएको सहजताबारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
1: विद्यालयको सानो विद्यालय तिनको छानाले छाएको कोठा पनि होचो होचो भएको कारणले गर्दाखेरि गर्मीमा असाध्यै गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एक हातले चाहिँ त्यो पसिना पुस्ने अनि अर्को हातले पुस्तक जमाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले सात कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्दामा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ, अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
2: मेरो नाम त्रिशक्तिवेदी हो, म चार कक्षामा पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षा कोठामा फलसिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेना प्रति विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
3: अन्य प्रीतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम प्रीतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दंगीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोड़िएको धार्मिक स्थल भुयारथान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
4: रोशन जङ्गसा दङ्गिसन गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष। भुयाथान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर, उहाँहरूले प्रत्येक सोमबार धार लगाउनेदेखि लिएर होइन गाउँ ठाउँको सबको भलो होस् भनेर दसैँ तिहार माघीमा चाहिँ नि पूजा पाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुयाथान जीर्ण थियो, अब अहिले चाहिँ नि अब समुदायको माग भए हुनाले र अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा शिविर अन्तर्गत उहाँ जो काम गरिदिनु भएको छ त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले बिस्तै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने विषयको अवस्थामा यसले चाहिँ सबैलाई झल्काइरहेको छ।
0: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी प्रीतना तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
5: अनिता प्रधान, इलाम, देवीथान धाराको खाने पानीको सदस्य, पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनेरि बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ अनि त्यहाँनेरि एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनेरि लुगा सुगा धुन, नुहाउन, त्यहाँ जान ओर्न सजिलो छ, पूजाहरू गर्न, त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ अनि खाने पानीको त दुःख दुःखै थियो नि अस्ति नै त। एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
6: मेरो नाम युवराज दहाल हो, महेश सन्यास आश्रममा व्यवस्थापकको भूमिकामा सेवा गर्दैछ। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ। आश्रममा लगभग नेपालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 जना विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ

0: प्रयोग गरेर आफ्नो जीवनलाई धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले देखेका छौँ।
1: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक पृतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम पृतना अन्तर्गत मनाङको स्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
2: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदानचुली गाउँपालिका 5 अध्यक्ष श्री मोहन विक्रम सिंह,
3: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गर्नु गराउन ल्यान्ड गराउनु गाह्रो थियो। उहाँहरूले यहाँको अवस्था र आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसङ्ख्या र बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्कालकै रेस्क्यू गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो। यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो। एक खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भयो।
1: सामान्यतया 3-6 महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत शीघ्र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
2: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पृतना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 2 ट्रस्ट घर, डोटीको दिपायल सिलगढ़ी स्थित ऐतिहासिक तिखागढ़ीमा कुवा मरमत, ढुङ्गा बिछ्याउने र गढ़ीसम्म जाने बाटो मरमत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुसी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट,
4: 400-500 अगाडिको पिपलको वृक्ष हो, त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा आजा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो। र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनु भयो। गाउँले यति आभारी छौँ कि यति ऋणी छौँ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, ए कोले बनायो यो चौतारो, राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
1: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुनागढीमा दुगुनागढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका 5 स्थित मुलाकोटमा श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शाहको शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचो गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको इचंगु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ।
5: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिरबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामाचो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ अर्को स्तुपाहरू पनि छ होइन त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ नि। वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामाचो क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको आवत जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
2: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अंग बन्दै आएका छन्। हालसम्म 28 वटा मठ मन्दिर स्तरोन्नति, 34 वटा ऐतिहासिक गढ़ी किल्ला तथा धरोहर संरक्षण, 36 वटा विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 वटा हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 वटा र सार्वजनिक हितका 94 वटा कार्य गरी कुल 240 वटा आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
6: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinखबर.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसले उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी, यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
3: त्यस्तो कुरा त अब भोगे आउनलाई धेरै, त्यतिखेर त अब यो तरकारी लगे के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन, तर थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ। अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त, समस्या त धेरै छ त। अझ हामी हेर्नेखातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, तर हामीलाई यो बाटो नराम्रो हो। पहिला प्रथम पुरुषले माथि आम्नु, खुट्टो माथि गर्ने, आफू माथि हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले। आफूले भने जस्तै गरिकन यी थोरै भए पनि त बेच्न पाए पनि होइहाल्थ्यो अनि के हेर्ने भनेर, त्यो भनेपछि पुरुषहरूले थोरै कहाँ हुन्छ त, आफ्नो मूल्य त पाउनु पर्यो भनेर अब घर रासल्लो हुन्छ।
2: मुगु मात्र होइन, कर्णालीका अधिकांश ग्रामीण क्षेत्रमा कृषि उत्पादनको मुख्य आधार महिला हुन्, तर उनीहरूले गर्ने श्रमको मूल्यांकन भने अझै पर्याप्त हुन सकेको छैन। खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
4: बढी मात्रामा त महिलाहरू नै हुन्छन् है, पुलिसहरूले कहिले कसो हामीले सहयोग गर्ने भन्दाखेरि हामीले अब तपाईँहरूले यस्तो गर्नु पर्यो भने हलोसलो जोत्ने काम, यस्तो कहिले काहीँ खेतमा खन्ने काम, त्यस्तो गरे पनि बढी मात्रामा बिहानदेखि बेलुकासम्म खटिएर अब जतिसम्म सकिन्छ जतिसम्म गर्छ त्यहाँभन्दा पुरुषभन्दा त डबल त्रिबल नै धेरै महिलाहरूले नै गर्ने अहिलेसम्म हामीले पनि गरिरहेछौँ है, हाम्रो गाउँमा पनि गरेको हामीले देखेको पनि छौँ, हामीले आफै गरेका कुरा पनि हो। कहिले कसो अलिकति हो हलोसलो जोत्दाखेरि खन्दाखेरि केही हामीले गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्, पुलिस अलिकति हो पुरुषले गर्ने, अलिकति अलिकति कहिले काहीँ सहयोग गर्दाखेरि त हो त्यो होइन, अनि खन्दाखेरि जोत्दाखेरि मात्र, नत्र त गोडमेल हामीले गर्नुपर्छ त्यो उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा
2: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेखनीय रूपमा बढी छ तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ
5: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो अहिले गाह्रो छ अब केही यता पर्वजोलतिर हालम भनेपछि को अख्तियारले के गर्छन् भन्छन् कर्मचारी अन्नहरू यहाँ जग्गा सग्गा हेरी जान्छन् कहीँ पानीको ऊ छैन रोजगार छैन भन्ने भयो कोही के भन्ने भयो अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ अध राति हाँट्छौँ पुरुष दाजुभाइले कोहीले केही नभने त हामी कन ढोलको डर छ पहिरोको डर छ बाटो नराम्रो छ हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त कृषि पेसा गर्नलाई त त्यस्तो अब गरिए अब दुई पैसा जागिरी हुन त जागिरी बाटी ल्याउने भयो अब हामी जागिरी नहुने त यही कृषि काम नगर्यो भने त हामी कन टपक्कै हो जाने अक्का दिनभरि लेबरी काम गर्दाखेरि 1000 रुपियाँ मर्छ भने आफ्नो कृषकमा काम गर्यो भने 2000-3000 मर्छ त्यही भएर पनि केही आम्ना झान्कन पाली जाने के आम्ना बाल बच्चा पढी जाने अनि केही आफ्नो खानालाई पनि सुविधा भइजाने अनि त्यही भएर हामीले जति कृषकमा हामीले घाटा नमानेर पनि हामीले जति दुःख भएर पनि मेहनत खटिएर पनि हामीले गर्नु जरुरी छ निरन्तर गरिया अब हाम्रो घर कोही रोजगार पनि छैन आफूले कसैको हात थाम्नु पनि गएको छैन आफ्नो कृषि पेसा गरेर छोराछोरी पढायौ अब हुन्न जागिरी आफ्नो बाल बच्चाले पढाएछौ आफ्नो घरमा धुनी पानी गरेर खाया छौ
2: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायम छन् यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन् तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ
6: हामीलाई त के छ भनेपछि हामी तरकारी हेर्नेकालमा धेरै गर्दछौँ अनि एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो रोड आएको थियो गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाएको छैन हामीलाई अहिले बजार नजिक छ र हामी नजिकै छौँ र त्यति अप्ठ्यारो पढाएको छैन अब टाढा टाढा किसानहरू गर्नु होला हामी पनि ज्यास ठिकै छ बढी भाग महिलैले गर्छौँ अब घर छैन नि त अब के गर्ने अब एक्लै गर्नु परिहाल्यो अब सबै जान भयो भने सजिलो हुने भयो एक्लै त अलिक
2: कृषि क्षेत्रमा समान कामको समान जेलाको व्यवस्था कानूनमै भए पनि व्यवहारमा धेरै ठाउँमा महिला अझै विभेदको सामना गरिरहेका छन् महिला र पुरुष दुवैको समान सहभागिता र सम्मानले मात्रै कृषि क्षेत्र बलियो बन्ने किसान चल्लिसरा बुढाको भनाइ छ
7: हाम्रो विचारमा त पुरुष महिला हाम्रो उन्ति ठाउँ त हामी जान्दैनौँ हाम्रो गाउँ हेर्नेगर गाउँ त पुरुष महिला एउटै किसानी छौँ विश्वास त अब भन्दैछ अब पुरुषले बुन जाने महिलाले घर धान्ने भने थियो भन्दैछ अब त्यस्तो छैन महिला पुरुष बराबरी हुनुपर्ने छ अब कोही अब कर्मचारी छन् कोही बेरोजगारी पनि बेरोजगारीले आफ्नो धन्दा चलिया छन् अनि कर्मचारीले आफ्नो ममा चलिया छन्
2: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन् तर उनीहरूको श्रमलाई उचित समान निर्णय प्रक्रियामा सहभागिता सम्पत्ति माथिको अधिकार कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन खड्का सुनार CIN रेडियो मुगु गमगरी

0: कर्णालीको कृषि महिलाको श्रममा उभिएको प्रश्न छ, तर उनीहरूको मेहनतलाई सम्मान अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म खेतमा काम गर्छन्, त्यसपछि घरको सम्पूर्ण काम पनि महिलाहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन।
1: अहिले पनि कतिपय ठाउँमा किसान भनेको पुरूष हो, महिलाको काम घरभित्र, महिलाले बजार जानु हुँदैन जस्ता सोच जीवित छन्।
0: यस्तो सोच परिवर्तन र महिला किसानका लागि सहज वातावरण बनाउन स्थानीय सरकारको भूमिका के होला? महिला किसानको भनाई सुनौ।
2: मेरो नाम रिता कुमारी थारू हो। हाम्रो लागि अब यहाँ लगाउन पनि दिए छैन, हाम्रो लागि यो त छुट्टै ठाउँ व्यवस्थित रूपमा बनाइदिए राम्रो हुन्थ्यो। एउटा हामी बरु भारै थियौँ दिन दैनिक, अब हाम्रो लागि त भन्छौँ, हाम्रो लागि एउटा त्यो सरकारी लाउनेको मन्डी जस्तै बनाइदिए राम्रो हुन्थ्यो। बरु हामी दैनिक दिनकै बैठकी पनि तिर्छौँ, अलि राम्रो बनाइदिए। पानी पानी पर्यो भने फेरि दुःख हुन्छ, हामीलाई सम्मान गर्नु पर्यो महिलाहरूलाई, अनि महिलालाई पनि ऊ गर्नु पर्यो समान, अनि महिलालाई छुट्टै ऊ दिनुपर्छ।
3: मेरो नाम विष्णु साई ठकुरी। हामीलाई त अब तरकारी बेच्न कहिले यता सारा भन्छ, नगरपालिकाले कहिले उता सारा भन्छ। हामीलाई ठाउँ बनाइदिए, व्यवस्थित गराइदिएपछि बरु हल्का न्यूनतम रकम उठाएर त्यहाँको व्यवस्थापन गरेको अनुसार अब बरु रकम उठाएर ऊ गर्दा हामीलाई राम्रो हुन्थ्यो। अनि यत्रो मास छ, लगभग 300 जना छौँ हामी, 300 जना नै एक ठाउँ बनाइदियो भने हामीलाई राम्रो हुन्थ्यो, सुविधा हुन्थ्यो। अनि यस्तो पानीमा छ, अनि घाम छ, त्यही पनि रोडमा छौँ, सुरक्षा त अब कुरै छैन। अब हामीलाई एक ठाउँ दियोस्, अनि ठाउँ बनाइदियोस् अनि भन्ने लाग्छ हामीलाई। हामी 6 बजेबाट 9 बजेसम्म, अनि त्यसपछि त कुहिने हो। अब जति छ फेरि भोलि बिहान आउन दियोस् भेट्ने हो, नत्र नगरपालिका आयो भने भेट लखेट्यो भने डगुर्ने हो। यस्तै हो अहिलेसम्म मात्रै हामीलाई अब केही गर्ने कुरा छैन के र नगरपालिकाले, अब उठो भन्ने मात्रै छ, हामी कहाँ जाने भन्ने मात्रै। अन्ड्यालमा छौँ अब धेरैजना, अब केही दिनसम्म कहीँ ठाउँ बनाउँछु भन्ने कुरा भयो। अहिले त अब केही छैन त्यस्तो हामीलाई राख्ने यता भन्ने केही छैन। दुःख त छ हामीलाई, यस्तो अब रोडमा छौँ, अनि कमसेकम नगरपालिकाले अलिकति व्यवस्थापन गरिदियो भने राम्रो होला भन्ने हो। अब नगरेपछि त अब के गर्नु, यस्तै दुःख छ सबै दिदी बहिनीलाई, यस्तै दुःख छ। त्यसलाई नियन्त्रण गर्नलाई त अब समाजमा अब अलिकति अब परिवर्तन गर्नलाई त अब सबै दिदी बहिनीहरू एकजुट भएर अब काम गर्नुपर्छ, अनि गाउँ समाजमा त्यही त भन्नु।
1: उहाँहरूको अनुभवले पनि महिला किसानलाई कृषि व्यवसाय गर्न केही कठिन रहेको देखाउँछ। महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ।
0: महिला किसानलाई किसानकै रूपमा चिन्ने, जग्गामाथिको अधिकार सुनिश्चित गर्ने, कृषि तालिम, प्रविधि, ऋण र बजारमा समान पहुँच दिने हो भने कृषि उत्पादन मात्रै होइन ग्रामीण अर्थतन्त्र पनि बलियो बन्न सक्छ।
1: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ? नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने? अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ व्यावसायिक महिला किसान। उहाँसँग हामीले महिला किसानमाथि हुने विभेद, अदृश्य हिंसा, बजार पहुँच सुधार्न सबैभन्दा प्रभावकारी उपायसँगै महिला किसानको निर्णय क्षमता बढाउन परिवारको भूमिका कस्तो हुनुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम चाहिँ अस्मिता थी, म शंकरपुर 8 मनेडाँडा महिला कृषक समूहको सचिव।
5: तपाईँ व्यवसायी किसान पनि हुनुहुन्छ, अहिले कति गरिरहनु भएको छ इस्कुस खेती?
4: अहिले चाहिँ हाम्रो महिला एकता समाजबाट दिएका हाम्रो टनेल र नगरपालिकाबाट दिनुभएको हाम्रो बजेटबाट हामीले 3 टनेल गरेर लगभग हाम्रो 4 टनेल छ। अनि त्यसमा हामीले
5: हाम्रो भन्नाले तपाईँको समूहको,
4: हजुर समूहको महिला,
5: तपाईँले व्यक्तिगत रूपमा चाहिँ व्यवसाय गर्नु भएको छ कि छैन?
4: छ, मेरो पनि व्यक्तिगत रूपमा टनेल 2 छ अहिले चाहिँ मेरो चाहिँ, अनि म अरू जस्तो कि बारीमा मकै कोदो त्यस्तोहरू पनि गर्छु।
5: बेच्ने पनि गर्नु भएको छ?
4: बेच्ने पनि, हजुर।
5: इस्कुस खेती चाहिँ कति छ?
4: इस्कुस खेती हाम्रो 2 रोपनी समथिङ त्यति छ,
5: 2 रोपनीमा गरिरहनु भएको छ,
4: हजुर।
5: कति कारोबार हुन्छ वार्षिक रूपमा, वर्षमा कतिको बेच्नुहुन्छ?
4: वर्षमा हामीले त्यस्तो नै 1-1.5 लाखसम्म बेच्नुहुन्छ
5: है,
4: हजुर।
5: कतिको सजिलो हुँदो रहेछ, जस्तो पुरुष किसानले पनि काम गरिरहेछ होइन, महिला किसानले पनि काम गरिरहनु भएको हुन्छ, पुरुषको तुलनामा महिला किसानलाई काम गर्न चाहिँ कतिको सजिलो, गाह्रो, अप्ठ्यारो के हुँदो रहेछ तपाईँको अनुभवमा?
4: महिला र पुरुषको दाजुभाइ हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तै कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म आफै स्वयंले हजुर स्वयंले नै भोगेका छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
5: अहिले अब भारी बोकेर जानु परेन। साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
4: हजुर, त्यस्तै यहाँबाट इस्किस बोकेर त हामी एक घण्टा डेढ घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
5: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउनु जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
4: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै हजुर बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खान दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो, जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
5: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्ने छ, बजारसम्म पनि पुर्याउनु पर्ने छ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
4: पहिला चाहिँ अहिलेको तुलनामा भन्दाखेरि पहिलाको तुलनामा चाहिँ अलिक गाह्रो नै भन्दाखेरि चाहिँ पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
5: काम भन्नाले कस्तो
4: मतलब कि उहाँले एउटा जस कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न। तर
5: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो हो नि त बजार, होइन र?
4: हजुर,
5: हामी त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
4: त्यो पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
5: त्यो कारणले
4: पनि होला।
5: अब अहिले चाहिँ अलिक कस्तो छ?
4: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गएर आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
5: अहिले पनि त्यो क्रम जारी नै छ।
4: हजुर, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
5: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
4: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ, जस पुरुष र महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो, त्यही हो।
5: महिला अगाडि बढ्नुपर्छ भन्दै गर्दाखेरि त अहिले अब धेरै माने राणाकै कुरा गर्दाखेरि धेरै महिलाहरू व्यावसायिक रूपमा खेती गरिरहनु भएको छ, अब उहाँहरूले घरको काम पनि गर्नु परेको छ, अनि व्यावसायिक रूपमा खेती पनि यता खेतीपातीको काम पनि गर्नु पर्यो, बजारसम्म पनि पुर्याउनु पर्यो, झन् दोहोरो मार पर्या जस्तो, दोहोरो भार पर्या जस्तो पनि लाग्दो रहेछ नि, देखिँदो रहेछ, यसलाई चाहिँ कसरी घटाउने त त्यसो भए?
4: अब कतिपय पुरुषहरू त आफ्नै काममा गइराखेको हुन्छ, उहाँ त छैन, तर घरमा भएको पुरुषहरूले चाहिँ महिला नै सघाइदिनु पर्यो। अहिले मने डाँडामा अहिले हाम्रो इस्कुस डाय सेन्टर भइरहेछ, त्यो माथि हाम्रो कृषि टनेल पनि गरिरहेछ हामीले, तर त्यति सजिलो चाहिँ छैन। हामी त अब तरकारी नबिके पनि हामी गाउँ गाउँ डुलेर बिकाउनु पर्ने हुन्छ, अब यति बेच्न पायो भने यति हुन्छ भन्ने हुन्छ भने पुरुषहरूमा चाहिँ तिनीहरू गरिहाल्छ नि हे भन्ने जस्तो, मोबाइल हेरेर बस्ने, अब घरदेखि यताउति घुम्न जाने, फुटबल भन्ने के भन्ने, तर हामी महिलाहरू चाहिँ घरमै अझैसम्म पनि फुत्किन पाएको छैन, जस घर धन्दा यताउति यता भाग्ने उता भाग्ने त्यतिमै
5: थप सहयोग घरको मान्छेले दियो भने अझै प्रगति गर्न सकिन्थ्यो है?
4: हजुर, घरबाट सहयोग पुरुषले गरिदिनु भयो भने त हामी त महिलाहरू त अझै थप अगाडि बढ्न सक्थ्यौ, टाइम पनि हुन्थ्यो, यस हाम्रो महिलाहरू चाहिँ केही हदसम्म अगाडि बढ्न सक्थ्यो? पहिलाको तुलनामा चाहिँ अहिले चाहिँ अलि अगाडि नै बढ्नु भएको छ महिलाहरू
5: आफ्नै हिम्मतले आफ्नै साहसले।
4: हजुर,
5: अब के गर्नुपर्छ स्थानीय सरकारले ताकि तपाईँहरूलाई अझै सजिलो हो?
4: स्थानीय सरकारले चेतनामूलक कार्यक्रमहरू ल्याउनु पर्यो, अनि हाम्रो दाजुभाइहरूमा चाहिँ के को विकास गर्नु पर्यो भन्दाखेरि महिला पुरुष एक हो, उसले गर्नुपर्ने काम मैले सघाइदिए अलि हामी दुईजनामै बाँडफाँड भयो भने हाम्रै दुईजनाको जीवनमा सहज हुन्थ्यो। एक रथले मात्रै एक पाङ्राले मात्रै रथ चल्दैन, दुईजनै मिल्यो भने जस्तो सुकै गाह्रो पनि सहज हुन्थ्यो।
5: अहिले त अब जस्तो घरको मान्छेहरूले पनि तपाईँहरूले पनि दुई पैसा कमाएर दिनुहुन्छ, घर खर्च चलाउनुहुन्छ, उहाँहरूसँग सबै कुरामा निर्भर पर्नु परेको छैन नि त, बुझ्नुभयो कि? अलि के भन्नुहुन्छ यसमा चाहिँ तिमीहरू पनि गर्न सक्ने रहेछौ, तिमीहरूले पनि यसरी गरिरहेछ, मलाई यसरी सबै सहयोग गरिरहेछ भन्ने कुरा बुझ्नुहुन्छ कि नै?
4: अहिले त बुझ्यो भन्नु, पहिला तुलनामा अहिले चाहिँ हाम्रो महिलाहरू चाहिँ आफै कमाउन थाल्नु भएको छ। प्रायले आफ्नो टनेलहरू प्रायको टनेल नै भइसक्यो, रक्सी पार्ने अथवा केही न केही गरेर कमाइराख्नु भएको छ। श्रीमानसँग चाहिँ त्यस्तो मागी राखिराख्नु पर्ने चाहिँ छैन, अब ठुलो ठुलो कामको लागि केही भए त हो,
5: तर तपाईँहरूले भन्नुहुन्न हामीले पनि यसरी गरिरहेछौ, तपाईँहरूले पनि यो काम चाहिँ सघाइदिनु भयो भने यसरी सजिलो हुन्छ भनेर भन्दा चाहिँ के भन्नुहुन्छ नि उहाँहरूले?
4: गर्नु त गरिराख्नु भएको छ, गर्नु राम्रो भन्नुहुन्छ, कुनै
5: मैले यो गर्छु मैले यसरी सघाउँछु चाहिँ भन्नुहुन्न त्यसो भए?
4: हजुर, तर सघाउँछु भन्दा नि त्यति मात्रमा चाहिँ हुँदैन, सघाउने चाहिँ केही हदसम्म चाहिँ सघाउनु भएको छ, अझै बुझ्दिए राम्रो हुन्छ,
5: धेरै बुझ्दिएदेखि।
4: हजुर,
5: अनि तपाईँहरू त बुझ्दै बुझ्नुहुन्न यसरी सघाइदिनु न भन्दा चाहिँ के भन्नुहुन्छ नि?
4: हे म मोबाइल हेरे बेलामा डिस्टर्ब नगर, अहिले पछि गरिदिन्छु भन्नुहुन्छ, टाइम त्यतिकै जाने कि? अनि हाम्रो चाहिँ काम यता नि थाती हुने उता नि, अब भागदौडमै जस दिन गइरहेछ हाम्रो चाहिँ।
5: जस्तो अब घर छोडेर हिँड्दै गर्दा बाहिर निस्किँदा, बजारसम्म पुग्दा, अथवा खेतीपाती गर्नको लागि 10 जना मान्छेसँग भेट हुँदाखेरि उहाँहरूको प्रतिक्रिया चाहिँ के आउँछ? कहिले कहिले बजारबाट फर्किन ढिला होला, होइन अबेर होला, त्यस्तो बेलामा बुझ्नुहुन्छ कि किन ढिला गरिस् भन्नुहुन्छ कि के छ?
4: त्यस्तो बुझ्नु त हुन्छ के कामले यस्तो ढिलो भयो भनेर भन्नुहुन्छ, तर यो कामले भनेपछि अहिले त हाम्रो महिलाहरू सबैजना सँगै हिँड्ने ग्रुप भएपछि, अनि हामी एक्लै एक्लै त्यति हिँड्न पनि हिँड्दैन, प्राय साथीहरू कामकै कारणले हिँड्ने हुन्छ, त्यस्तोबाट घरबाट त्यस्तो चाहिँ अहिले चाहिँ छैन।
5: अघि निर्मला दिदीले भन्दै हुनुहुन्थ्यो कि बजारबाट हिजो भर्खरै मात्रै दुईजना 8 बजे राति आउँदाखेरि घर आएर फेरि खाना पकाउनु पर्यो अरे, घरमा श्रीमान हुनुहुन्छ,
4: हजुर,
5: अनि आएर बजार जा, बजारमा आफ्नो काम सक्का, अनि राति आएर खाना बनाएर फेरि उहाँलाई खुवाउँदा त्यो त हत्ते जस्तो भयो, गाह्रो भइरहेछ भन्ने कुरा गर्दै हुन्छ कि? त्यस्तो अनुभव चाहिँ सके छैन यहाँ?
4: छ त्यो, किन भन्दाखेरि अहिले पुरुषहरू के भइरहेछ भन्दाखेरि टाइम त्यस्तै लस गरिरहनु भएको छ कि, अनि श्रीमतीलाई सघाउँछु भन्ने त्यति किन सोच नभएको जस्तो लाग्छ मलाई, त्यस्तो फिलिङ आउँछ। किन भन्दाखेरि अब गोलबेडा अहिले हाम्रो पाकिरहेछ टनेलमा, अब भाव पनि अलिक थोरै नै छ, अब मान्छेहरू त लिन त एउटा दुइटा मात्रै आउँछ लिनलाई, उसको घरमा छ भनेर एउटा दुइटा लिन आउँछ, अरू त सबै त आउँदैन नि, अब त्यो हाम्रो आफ्नै सामान भएपछि बिकाउनु पर्यो, त्यो बिकाउनलाई त हामी त अहिले त हामी गाउँहरू डुल्नुपर्ने हुन्छ, गाउँ डुल्दाखेरि त आफ्नो काम पनि गर्नुपर्ने हुन्छ, प्लस घरको धन्दा पनि गर्नुपर्ने हुन्छ, त्यो पनि बिगाउनु पर्ने हुन्छ, अनि घरमा फर्किँदाखेरि पुरुषहरू पसलतिरै आफ्नै तालमा बिजी हुनुहुन्छ, तर उहाँलाई खाना बनाउनु पर्छ, बच्चालाई दिनुपर्छ भन्ने चाहिँ सोच छैन कि के हो, जस उहाँलाई
5: जिम्मेवारी बोध भएकै छैन,
4: जिम्मेवारी
5: अझै पनि तिमीहरूकै काम हो,
4: हजुर,
5: तिमीहरूले नै गर्नुपर्छ भन्ने खालको अझै पनि छ?
4: अझै पनि छ, त्यस्तो उयो चाहिँ हटेकै चाहिँ छैन पुरै, तर केही हदसम्म चाहिँ अलिकति भए पनि परिवर्तन भएको छ, तर पुरै चाहिँ छैन। पुरुष र महिलामा अहिले पनि डिफेन्स त डिफेन्स नै छ भनौँ, त्यस्तो सहज चाहिँ भएको छैन महिलालाई।
5: अझै अघि पनि आइसक्यो हामीले कुरा गरिसक्यौँ, यदि घरका मान्छेले सब सहयोग गर्ने हो भने त व्यावसायिक रूपमा अझै उछाल नै हुने रहेछ,
4: केही छैन गर्यो भने, मेहनत गर्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो हामी। दुःख चाहिँ
5: गरे परिवर्तनको कुरा यो त अहिले देखेको कुरा होइन नि त
4: हजुर
5: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला होइन कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ के कारण होला जस्तो लाग्छ हजुरलाई
4: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न तिमी यो पढेर बस तिमी काम गर्नु पर्दैन भने
5: काम नगर
4: नगर भन्ने उयो हो कि
5: बहिनीलाई
4: त्यस्तो चलनले पनि हो कि आज समय पनि परिवर्तन गर्न नसकेको जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म दबिरहेछ
5: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो
4: त्यो फरक नै पर्ने भयो अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो
5: तपाईले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त
4: मैले चाहिँ मेरो छोरालाई मेरो 7 वर्ष भयो मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले
5: गर्न लाउनु
4: हजुर मेरो चाहिँ एउटै छोरा भए पनि हरेक काम छोरी छोरा बराबर नै हुनुपर्छ
5: अहिले नेपालमा धेरै महिला किसान हुन त सरकारी डेटा पनि आएको छ नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन् ती मध्ये 70% चाहिँ किसान महिला छन् कि महिला किसानले काम गरिरहेछन् तर उनीहरूको नपरिचय छ महिला किसान भनेर अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन राहत लिने ठाउँमा पनि पुरुषै बढी छन् सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ यसलाई घटाउन चाहिँ के गर्ने
4: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन विभिन्न सिपमूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन महिलालाई अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ
5: एउटा अब अन्तिम प्रश्न अहिले सरकारले किसानको परिचय पत्र बाँडिरहेको छ नि त यहाँले किसानको परिचय पत्र प्राप्त गर्नुभयो पाउनुभयो
4: प्राप्त चाहिँ गरेको छैन जस मेरो कृषिमा चाहिँ मेरो नाम दिएको छ
5: नाम चाहिँ के कहाँनिर
4: जस नगरपालिकाबाट टिप्न आउनु भएको थियो
5: ए परिचय पत्रकै लागि भन्नुभयो
4: हजुर
5: के गर्नुपर्ने रहेछ त्यसमा चाहिँ
4: नाम अनि आफ्नो जग्गाहरू कति छ त्यो खुलाउनु पर्ने रहेछ कति रोपनीमा जस खेती गरिरहनु भएको छ
5: कहिले आउँछ कार्ड चाहिँ भन्नुभएको छ
4: त्यो चाहिँ थाहा भएन
5: यति समय आउँछ भन्ने थाहा छैन
4: छैन
5: तपाईँ के भन्नुहुन्छ अन्तिममा महिला किसान जसले तपाईँहरू जस्तै एकदमै मेहनत गरेर काम गरिरहनु भएको छ छोटकरीमा
4: म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आफ्नो परिवारबाट महिलालाई सहयोग गरौँ महिलाबाट नै परिवर्तन हुने आफ्नो सन्तान पनि सन्तान राम्रो हुनको लागि आमा सक्षम हुनुपर्छ र आमा सक्षम महिला सक्षम भए पनि हाम्रो समाज पनि सक्षम हुन सक्छ सबैजना एकजुट भएर चाहिँ काम गर्नुपर्छ अनि नयाँ सोच नयाँ विचार र सबै महिलाहरू चाहिँ एकजुट हुनुपर्छ
1: महिला किसान अस्मिता खातीसँगको यो कुराकानीले पनि महिला किसानको समस्या क्षमता नभएर होइन अवसरको असमानता रहेको देखाउँछ जब महिलाले जग्गामाथि अधिकार पाउँछन् किसानको परिचय पाउँछन् तालिम प्रविधि ऋण र बजारमा समान पहुँच पाउँछन् तब उनीहरू केवल राम्रो किसान मात्र होइन सफल उद्यमी पनि बन्न सक्छन्
0: कृषिको भविष्य बलियो बनाउन महिलाको श्रमलाई सम्मान निर्णयमा सहभागिता र अवसरमा समानता आवश्यक छ महिलाको पसिना खेतमा मात्रै होइन नीतिमा पनि देखिनुपर्छ
1: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुन्छ त्यसका लागि हाम्रो इमेल ठेगाना हो saajakhabar@gmail.com आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुन्छ हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन खबरमा पनि मेन्शन गर्न सक्नुहुनेछ
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौं। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारत र राजेन्द्र रिजाललाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौं।
1: नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz
1: को मौसम वेदको भनाई
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखि
1: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी
3: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा पख्रु जनतापारू हामीसँग जानु होला आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको
1: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै
0: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ।
4: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 385,933 हेक्टर खेतयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुरासैनीले भन्नुभयो,
2: मधेसको लागि कुरा चाहिँ अब आज र भोलिको लागि वर्षाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँको पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हुने, केही स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
4: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
5: र सुन्ने समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
4: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
6: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
4: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
7: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौ भन्छौ नेतृत्व तहकै, उहाँहरू पनि आफू सहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
4: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लड्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खुलेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रु त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
4: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताहरूले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति पौने एक बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ी प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
1: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरेको जोखिम बढ्दो।
8: पानी पाइँदैन भने के गर्छन्? बाल लाउने भयो,
9: केही केही केही छैन, सुकेको खैरे के दुमुखा चामल, त्यो भन्दा पिने पानी पनि छैन।
1: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
13: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढेको छ।
14: पहिला बारी गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्रिनु बेला भइसक्यो होइन, अब नेरी पछि अब कोदो काउनी रोप्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य रोप्दा छिउ सर्दै, अब के गर्नु? अब अहिले केही मेगाया नै अठक खाने पानी पाइँदैन, के गर्छन्? बाली लाउने भयो।
13: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन। यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो, मकै, चिनो, कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ले धामी बताउनु।
14: समस्या भन्नु त केही छैन, समस्या बाली नाली भन्ने सामु अहिले ताती कार्तिकीय बाली पनि भयो न, जेठाजी 3 बाली जेठाजी भयो, 2 बाली कार्तिकीय भयो, अहिले मान्छेको राम्रो गरेको नि मर्नु भयो, केही छैन, सुकेको खैले के दुमुखा चामल, त्यो भन्दा पिने पानी पनि छैन, गोरु बाछा पनि मन नआठी गयो, केही पनि मान्छे पनि त्यस्तै छ, रात पनि यही धारन्ती बहिनी, दिन पनि यही धारन्ती बहिनी छन्, पानीको पानी अरू खानुभन्दा त पानीको पनि पाउन आँटिन।
13: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत त कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे। तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
14: खेती मुले हुकी गया, खेती बाँझा बोया, सिम बोया, काई मास बोया, त्यही न बोटोमा त उमारे हो क्या केही कोही पो लाग्यो नै ओपन त्यही राखे तलाउँदो अब खडेर पढ्यो भने खर एकजना आउँदो खान एकजना लिएर बस खाने एकजना भया भयो कसरी हो एकजना म दिआ खाँदा ओमी ठेका लिन आएर बैकिन गर्नु बैकिन नआउन बैकिन ठाउँको ठाउँ लाइदा हामी कन् यस्तो सर खडेर पढ्यो चामल चाहिँ निशुल्क चामल कोही दिने होइन
15: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेर पढेको अब पोहोर पनि गाउँ भएन अहिले पोहोर कात्तिकै पनि भएन अनि अहिले पनि कात्तिकै पनि छैन हुने छैन पुरो गाउँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ त्यहाँ मारा मार लुच्छा चुर मात्रै छ केही छैन तिन चार घन्टा बस्नु सक्यो रातभरि बस्नु सक्यो दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामीको रात केही न केहीको रात गरिदिएले हामी आभारी हुने छौँ।
13: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ। मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ। यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोर गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ।
16: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर त्यो वारी हाम्रो सोर बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हामीले वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो।
13: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल जालमा फस्दै महिला श्रमिक
17: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
13: वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन

0: सँगको विस्तृत संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन्। यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं।
5: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ। त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु।
6: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने एकातिर छ डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपयकै अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋण पान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त त्यस्तो नहोस् भन्नका लागि पनि केही सावधानी त अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
5: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नु पर्ने होला ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ तर त्यसको साथसाथै एकदम चुनौती पनि छ
6: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो।

0: छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त. विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने, यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो, हिंसा हो, के विषयमा ख्याल गर्ने त?
1: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो. र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहे भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
0: मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
1: हामीलाई इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौ. विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई.
0: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
1: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ. त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ.
0: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने, मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौ?
1: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ. त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ.
0: विदेशमा हुँदा जस्तो विदेशमा
1: हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ होइन, त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ.
2: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ. आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्. तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन छ. देशभर 32% मात्रै धान रोपाई मध्येमा सबैभन्दा कमजोर अवस्था छ. किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ. सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ. नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ. संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ. गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ. र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: आयोजित रात को 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
4: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767625429,
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: तीर्थ कोरेलज्यू म तपाईलाई कार्यक्रम रेडियो बारमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब सरकारको 100 दिनको समीक्षा, अब खाल खालको मान्छेलाई ल्यायो, खाल खालको तर्क हुन्छ, पत्रकार चाहिँ सधैँको प्रतिपक्ष भन्ने मान्यता छ, त्यसर्थमा भौकोणबाट आजको कार्यक्रममा मेरो संवाद हुनेछ तपाईँसँग। यो सरकारको 100 दिनको तपाईँले कसरी समीक्षा गर्नुहुन्छ, कस्तो देख्नुभयो?
2: अब यो 100 दिन यसरी हेरौँ।
1: हजुर,
2: पहिले त तपाईँले पुष्प बैङ्कको प्रतिपक्ष भन्नुभयो, प्रतिपक्ष हो पनि होइन पनि, पत्रकार भनेको यथार्थमा आधारित भएर गर्नुपर्छ, सबै प्रतिपक्ष मात्रै पनि हुँदैन, होइन? तर एउटा प्रतिपक्षीको रोल पनि यसले खेल्छ। अब यो
1: आफैमा पत्रकारिता निष्पक्ष छ, यो बिचको छ भन्ने त रहँदै रहने, यसले त पक्षधरतै लिन्छ नि?
2: होइन, पक्षधरता दिए पनि राम्रोलाई राम्रो भन्ने, नराम्रोलाई नराम्रो भन्ने,
1: तर यसले त पक्षधरता एउटा न एउटाको पक्षधरता त ल्याउँछ, माइनोरिटीको पक्षधरता लिन्छ, होइन? हो,
2: अलिकति सड़कको आवाज बोल्छ, होइन, आवाज विहीनहरूको आवाज बोल्छ भन्ने मान्यता राखिन्छ। तर अचेलको पत्रकारिता धेरै अर्थमा बढी चाहिँ नि शक्तिको आवाज बोल्ने जस्तो देख्छ।
1: हजुर,
2: हजुर, त्यो पनि देखिन्छ।
1: हजुर,
2: जे सुरु हजुर, जुन सरकारको 100 दिनको कुरा गर्दाखेरि यसको सफलता असफलता जाँच्नका लागि यो सरकार बनिनुको पूर्वाधार होइन के थियो त्यसलाई हेरौँ, त्यसपछि यो सरकार बनिनुको उद्देश्य के थियो त्यसलाई हेरौँ, र यो सरकार के को तागतमा बनियो त्यो हेरौँ, होइन? सँगै यो सरकारले लिएका नीतिहरू के थिए अथवा के नीतिमा आधारित भएर यो सरकार अगाडि आयो त्यो हेरौँ, त्यसपछि यसले राष्ट्रिय कानून अथवा संविधान त्यस नियम त्यसलाई पालना कसरी गर्यो त्यो हेरौँ, होइन? र त्यसमा आधारित भएर यसले काम कति के काम गर्यो त, होइन, ती नियममा टेकेर गर्यो कि नियममा नटेकी गर्यो कि अथवा कसरी काम गर्यो त्यो हेरौँ, र त्यसको परिणाम के आयो र जनतालाई अथवा राष्ट्रलाई के फरक पर्यो भनेर हेऱ्यौँ भने अझ सजिलो सहज होला।
1: अनि तपाईँले भनेका यी आधार तत्त्व आधारका आधारमा चाहिँ कस्तो छ
2: यो बनिनुको पूर्वाधार भनौँ न?
1: जस्तै
2: 46 सालको आन्दोलनको पूर्वाधारमा काङ्ग्रेस एमाले लगायतका केही दलहरू आए, होइन, एउटा सशस्त्र द्वन्द्वको आधारमा चाहिँ नि माओवादी आयो। यो चाहिँ नि जेएनजी मुभमेन्ट भने पनि 24 गतेको विध्वंस मालाई त्यसलाई आधार बनाएर अथवा 23 गतेको चाहिँ एउटा हत्या हिंसा जुन बालकहरू मरे त्यसलाई आधार बनाएर त्यसको जगमा यो सरकार बनियो,
1: होइन?
2: अब यसको उद्देश्य चाहिँ नि के देखिन्छ भने त्यो हत्या अथवा त्यो विध्वंस त्यो दुईटा जोडिन्छ, त्यसलाई छुट्याएर हेर्न मिल्छ जस्तो मलाई लाग्दैन, होइन? त्यो त्यसको कारवाहीको विषय चाहिँ नि प्रमुख हो यो सरकारको जिम्मेवारी मेरो विचारमा,
1: होइन?
2: तर अब त्यो सरकार त्यसपछि कार्की आयोग बन्यो, त्यसले पनि त्यसलाई चाहिँ जोड्न सकेन। पछि 24 गतेको पनि हेर्ने भनेर अरू कामहरू त्यहाँ अगाडि बढाइयो, त्यो पनि हुन सकेन, त्यो अधुरो र अपुरो नै रह्यो, 23 गतेमै मात्रै अड्क्यो एउटा कुरा। दोस्रो कुरा, हामी अलिकति काङ्ग्रेस एमाले अथवा यो विगत 10 वर्ष 72-73 पछि 20 वर्षको मात्रै होइन 47-48 विकृति विसङ्गति भ्रष्टाचार तिनीहरूलाई चाहिँ नि त्यसको विरुद्धमा जुन जनआक्रोश थियो, जनताको असन्तुष्टि थियो, त्यसको चाहिँ नि जगमा उभिएको हो त्यो पार्टमा चाहिँ नि यो सरकारले धेरै काम गरेर देखिन्छ,
1: होइन?
2: त्यो त्यसलाई त्यो आक्रोशलाई सम्बोधन गर्ने काम चाहिँ नि सरकारले गरेको छ। अब तपाईँ भन्नुहोस् यो सरकारी अफिसहरूमा जाँदा काम राम्रै अहिले हुन थालेको छ, कर्मचारीहरू
1: सुशासनको अनुभूति नागरिकलाई हुन थालेको, सरकारी कर्मचारीमा
2: हुन थालेको छ, यसले प्रशस्तै आइटीको उपयोग गरेका छ, होइन? धेरै कुराहरू चाहिँ नै पोजिटिभ छन्, धेरै कुरा
1: होइन, आशा जगायो तपाईँको तपाईँले भन्नुको अर्थ, तर भरोसा कति यसले दिन सकेको छ?
2: अब यसो छ, अहिले अब भरोसा चाहिँ नि सबै आम मानिसहरूको अथवा मतदाता जति थिए, होइन,
1: हजुर,
2: सबै मतदाताको यसो सडकमा हिँड्दा के सुनिन्छ भने आशावादी छन्, किनभने विगतमा चाहिँ नि जे जस्तो चाहिँ नि निष्क्रियता अथवा चाहिँ भ्रष्टाचारको कुरा अथवा यो अब हुँदैन केही पनि उहाँ छोड्यो भन्ने जुन भाष्य थियो त्यसलाई चाहिँ यसले तोड्न चाहिँ सफल भएको छ। तर अब भरोसाका लागि त पर्खिनु पर्छ किनभने टेक अफ भर्खर भएको छ, अब ल्यान्डिङ कसरी हुन्छ होइन अथवा यसको उडानको गति कस्तो हुन्छ, उडान कति सुरक्षित हुन्छ त्यो चाहिँ नि अझै पनि भन्न सकिन्न।
1: तर पक्ष दर्ता देखिएको छ यो सरकारसँग पनि भन्ने आलोचनाको आलोकबाट पनि यसका टिप्पणीहरू सुरु भएका छन्। जस्तो कि अब तपाईँले 23 र 24 छुट्याउनु मिल्दैन भन्नुभयो, 24 चाहिँ कसरी हुन्छ जोगाउने, 24 संलग्न जोगाउने गरीका गतिविधि यसले गर्यो त्यो चाहिँ अहिले कालान्तरमा 100 दिनको अन्तिम अन्तिमतिर आएर उसले के गर्यो मुद्दा फिर्ता लिने प्रक्रिया सुनवाई प्रक्रियालाई नै रोक्न सम्मको पत्र लेखेर पठायो। देशव्यापी रूपमा सरकारी वकिल कार्यक्रममा परिपत्र आएको छ हेर्नुहोस्,
2: यसलाई यसरी हेर
1: राजनीति नियुक्तिहरूमा तपाईँ गन्ध देखिन थाल्यो, विगतमा झोले भन्थे अहिले घन्टे भन्न थाले, यो त उही खालको प्रवृत्ति दोहोरिन थालो भन्ने आलोचना त सँगसँगै सुरु भएको छ।
2: यसरी हेरौँ, यसलाई कसरी हेरौँ भने अब विगतलाई अलिकति म कोट्याउन चाहन्छु। हामीले 47-48 पछि पनि एउटा नयाँ आवास पायौं, अलि पछाडि गएर त्यहाँ पनि अहिलेहरू पलायो, आलोचना सुन्नै नसक्ने होइन, प्रतिवाद गर्नै नमिल्ने, पत्रकारहरूलाई चाहिँ छड्के नजरले हेर्ने क्रम रह्यो। माओवादी द्वन्द्वको बेला त पत्रकार कति माओवादी विद्रोही बले पनि मार्यो, राज्यबाट पनि मार्यो, त्यो बेलाको द्वन्द्वको त तपाईँ हामीलाई प्रष्टै छ होइन। माओवादी सरकारमा आउने बित्तिकै तपाईँको ठुलै क्रान्ति भएको र आए जस्तो पनि महसुस भएको थियो होइन। नेपालमा हरेक परिवर्तन पछि एउटा नयाँ चाहिँ आशाको चाहिँ किरण झुल्किन्छ र क्रमशः मधुरो हुँदै जान्छ। जब यो सरकार अथवा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि म पछाडि आउने थिएँ, तपाईँले त्यो कुरा ल्याउनुभयो, अलिकति के देखिन्छ भने कम्युनिकेसन ग्याप चाहिँ एकदमै धेरै छ होइन। हामी जनतासँग पनि कम्युनिकेसन ग्याप छ, कर्मचारी र सरकार अथवा राजनीतिक नेतृत्व बीचमा पनि कम्युनिकेसन ग्याप छ, इभन प्रधानमन्त्री कार्यालय र मन्त्रालय का मन्त्रीहरू बीचमै पनि ग्याप भएको मैले बुझेको छु होइन
1: हजुर।
2: र यो कम्युनिकेसन ग्याप हुने बित्तिकै ठुलो समस्या हुन्छ उहाँ, किनभने हामी त कम्युनिकेसनको विद्यार्थी भएको नाताले पनि कम्युनिकेसन ग्याप हुने बित्तिकै त्यहाँ भ्रम, त्यहाँ चाहिँ अफवाह, त्यहाँ चाहिँ गलत कुराको सञ्चार हुन थाल्छ, अनि त्यो कुरा मिडियामा आउन थाल्यो भने अनि त्यसको प्रतिवादमा जब सरकार उत्रिन थाल्छ अनि ती हलमा लिन्छ है, ती कुराहरू रूमा लिन्छ। त्यसैले यो चाहिँ नि अहिलेको दुईटा कुरा चाहिँ एकदमै याद गर्नुपर्ने कुरा के छ, एउटा कम्युनिकेसन ग्याप, अर्को प्रक्रिया र कानून र परम्पराहरूको चाहिँ नि उल्लङ्घन। किनभने सबै ठाउँमा कानूनले गर्दैन, कति ठाउँमा इन्स्टिट्युसनल मेमोरी अथवा परम्पराहरूले पनि काम गर्छ, त्यसमा पनि ग्याप छ। अब ती भयो भने पनि होइन, त्यो ग्याप हुँदा हुँदै पनि राम्रा कामहरू भयो भने त्यो क्षम्य पनि हुन्छ कहिले पनि, तर सधैँ प्रक्रिया मिचेर जान मिल्दैन। जस्तै तपाईँ भन्नु न, अख्तियारको पदाधिकारीहरूलाई ल्याएर चाहिँ कति घन्टा
1: प्रधानमन्त्री
2: कार्यालयमा राख्यो भन्ने सुन्यो होइन, सुन्नमा आयो त्यो, त्यसले चाहिँ नि एउटा के भने शक्ति पृथकीकरणको सिद्धान्त समीर संवैधानिक,
1: तर यो चाहिँ विगतमा चाहिँ थाहा नपाइकन हुन्थ्यो त्यस्तो, अहिले चाहिँ यो चाहिँ त्यही केपी ओली प्रधानमन्त्री हुँदाखेरि तत्कालीन बेला रको प्रमुखलाई भेटेको जस्तो सार्वजनिक गरेको भन्ने टिप्पणी सुनिन्छ नि।
2: उहाँहरू त त्योभन्दा पृथक हुन खोज्नु भयो हो नि, उहाँहरू चाहिँ
1: आखिर अख्तियारका प्रमुखहरू त प्रधानमन्त्री कार्यालय आउँथे अरे विगतमा पनि, लुकी छिपी हुन्थ्यो त्यो भनिन्छ कि।
2: अब त्यो हुन्थ्यो भने अब थाहा भएन,
1: तर मसँग पुष्टि गर्ने आधार छैन, त्यो हुन्थ्यो अरे, सल्लै हुन्थ्यो अरे, कसलाई पक्रने, कसलाई डाम्ने, कसलाई नडाम्ने सम्म।
2: तर त्यो पनि गलत हो, त्यो पनि गलत हो, उहाँहरूले त त्यसलाई करेक्सन गर्ने भनेर आउनु भएको हो नि त
1: हजुर
2: होइन, र त्यही घटनाहरू मिसाएर।
1: तर प्रधानमन्त्रीको जवाफ तपाईँले चितवनबाट त सुन्नुभयो, फेरि
2: 9 घण्टा 5 घण्टा
1: होइन, 5 वर्ष पनि सल्लाह गर्न सकिन्छ कतिपय विषयमा बोलाएरै भन्नुभयो उहाँले
2: होइन। सल्लाह एउटा कुरा भयो, प्रक्रियामा जाने कुरा अर्को कुरा भयो, किनभने ती संवैधानिक निकाय पनि राज्यकै एउटा निकाय हुन्, तिनीहरू पनि राज्यले लिएको नीति संविधान उद्देश्य भन्दा बाहिर जान मिल्दैन, तर सरकारले त्यहाँ गर्न मिल्छ कि मिल्दैन त्यसरी होइन। जस्तै तपाईँ भन्नु न, अख्तियारको साटो अरू कुनै निकाय सरकार मार्फतै निकाय भयो भने मिल्थ्यो होला. भोलि सर्वोच्चको प्रधान न्यायाधीशलाई पनि बोलाइदिनु भयो भने के गर्नु होइन. कतिवटा कुरा अलिकति एउटा मर्यादामा बस्नुको आवश्यक पनि हुन्छ. अब भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुपर्छ. होइन भने त्यतिको हो भने त ती अख्तियारका पदाधिकारीले त माओवादी लाएरै हटाउन सक्छ नि सरकारले.
1: हजुर,
2: संसदमा ल्याउन सक्छ. त्यो प्रक्रियामा जानुपर्छ. तर ह्यारेस गर्नु हुँदैन. अहिले अहिले आम नागरिकमा पनि एक खालको एउटा पत्रकारिताको जगतको अघि तपाईँले कुरा टच गर्नुभएको थियो. पत्रकारिता जगत पनि अ काइन्ड अफ सेल्फ सेन्सरसिप जस्तो कता कता के हुने हो. अब जेएनजी मुभमेन्टको कुरा आउँदाखेरि मान्छेका घरहरू ताकि ताकि हान्ने छ भने ए के हो लेख्ने कि नलेख्ने गर्ने कि नगर्ने त्यो खालको एउटा दमित मानसिकता एउटा चाहिँ सेल्फ सेन्सरसिप अहिले सोसाइटी नै छ. सोसाइटी नै छ होइन. मान्छे नदेखिने होइन. माओवादी द्वन्दको बेला पनि त थियो नि त. त्यो खालको एउटा असुरक्षाको वातावरण चाहिँ देख्न सकिन्छ.
1: अब कर्मचारीकै विषयमा पनि एक साथ यो एउटा त कर्मचारी हटाइयो, अर्को नियुक्तिको सवाल, अर्को फेरि 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि. कोही 30 वर्षमा सरकारी जारी खायो भने 15 वर्ष भन्दा बढी सेवा नगर्ने भयो. अहिले उमेर औसत आयु बढेको छ. यो नियम लागू भइसक्ने बित्तिकै कम्तीमा 45 अर्ब जति व्यवहार बढ्ने पूर्वानुमान शुरू भएका छन्. यदि यही कायम रह्यो भने धेरैले यो बेला स्मरण गराएर छन् 49 गिरिजाले जसरी कर्मचारी चलाए पछि सचिव शुद्ध तपाईँ यो चाहिँ करारमा नियुक्त गर्नुपर्ने अवस्था देशमा आइलाग्यो भन्ने खालका सम्मका टिप्पणी हुँदा रहेछन्। यो के बाटो हो? यो बाटो
2: अब यसो हो. अघि मैले अघि भनेकै प्रसङ्गमा जान्छु. यो अहिलेको सरकारमा हुनेहरू धेरै समस्या के छ भने नियम कानूनको पालनाको कुरा एउटा समस्या हो होइन. अर्को चाहिँ नि इन्स्टिट्युसनल मेमोरीको चाहिँ नि कुरो भएन. किनभने पुरानो भनेको त मान्छे भएन उहाँहरूको हिसाबले.
1: त्यो हुने बित्तिकै त कार्यालयको आनी बानी मानिसहरू अरू साना तिनाको आनी बानी थाहा नहुने भयो. संस्थागत स्थिति सिद्धो.
2: हिजो के भएको थियो, के गर्दा के हुन्छ, कुनै पनि कुरा बिना कारण गरिएको हुँदैन. हिजो पनि कुनै कारणले गरे हुन्छ होइन. उहाँहरूले गर्ने पनि कुनै कारण हुन्छ भने उहाँहरूले इन्स्टिट्युसनल मेमोरी अथवा इतिहासमा के कारणले के भएको थियो भन्ने कुरा चाहिँ नि हेर्न पर्यो. अनि अब गर्ने कुरा के किन गरिँदैछ भन्ने कुराहरू पनि प्रश्न हुनु पर्यो र त्यसको इम्प्याक्ट के हुन्छ भन्ने कुरा पनि हेर्नु पर्यो. जस्तै हामीले समाचार लेख्नु अगाडि समाचार त्यो त्यसको उठान के कारणले भएको छ होइन, त्यो लेख्दाखेरि त्यसको इम्प्याक्ट के हुन्छ, कसरी लेख्दाखेरि त्यसको समाचारको प्रभाव के पर्छ भन्ने हामी पनि विचार गर्छौँ होइन. त्यसैले सरकार चलाउनेले त अझ बढी विचार गर्नुपर्ने हो होइन. एउटा तपाईँलाई घटना सुनाउन चाहन्छु.
1: हजुर,
2: एमालेको अल्पमतको सरकार आएको बेलामा यो मन्त्रीहरूले झण्डा हाल्ने गाडीमा झण्डा हालेर हिँड्ने चलन हटाउने भन्ने विषय पनि आयो है. अनि किन झण्डा त सामान्य गाडीमा हिँड्ने भयो होइन. भन्दै जाँदाखेरि त्यो के हुँदो रहेछ भने मन्त्री त कहिले कहीँ त मन्त्री त्यो झण्डा नभएको गाडीमा हिँड्दा त भट्टीतिर भेटिन थाले अरे क्या है. खाए हुनु लुसुक्क कहाँ पस्छ कता भेटिन्छ. अब त्यसले गर्दा उसलाई बाँच्छ पनि नि त
1: होइन.
2: अनि दुई रङको गाडीको नम्बर प्लेट पनि दुई रङको राख्ने चिनिने त्यो मन्त्री आयो. त्यो मन्त्रीले त्यो त्यसलाई मर्यादित बनाउनका लागि पनि गरिन्छ. कति कुरा चाहिँ नि मर्यादा क्रम हुन्छ. मर्यादामा राज्य भनेको त एउटा मर्यादाको श्रृङ्खला पनि हो नि
1: हजुर
2: होइन. त्यसलाई चाहिँ नि अलिकति विचार गर्नुपर्ने हो. अब अहिले कतिपय मन्त्रीहरूको अब यो सरकारले उद्योगपतिहरू आतंकित छन् होइन. बिचको धरपकड भयो के भयो होला, उनीहरूको गल्ती थियो होला, तर के कारणले हो भन्ने कुरा पहिले पक्रिने अनि त्यहाँबाट पछि उपजन गर्ने. कति ठाउँमा सरकारलाई नै पनि अप्ठ्यारो परेको बुझिन्छ होइन. त्यो उहाँहरू पनि सिक्दै जानुहुन्छ. तर यो सरकारको इन टोटल यो सरकारको के देख्छु भने उहाँहरूले एउटा नयाँ एउटा गतिमा होइन नयाँ भावनाका साथ होइन एकदम हामी चाहिँ नै अरूभन्दा फरक हुन्छौ है भनेर युवा जोस लिएर काम गर्नुभएको छ. त्यो चाहिँ नि प्रशंसनीय छ. तर त्यो क्रममा उहाँहरूले गर्नुभएको अलिकति कानूनमा चाहिँ टेक्नुपर्ने कुरामा टेक्नले भोलि उहाँहरूलाई नै अप्ठ्यारो पर्छ होइन इन्स्टिट्युसनल मेमोरी नलिनाले त्यो उहाँहरूलाई नै अप्ठ्यारो पर्छ उहाँहरू अप्ठ्यारो नपरिकन होइन जुन स्पिरिटका साथ जानुभयो भने चाहिँ यसरी नै जानुभयो भने राम्रो छ तर अब कर्मचारीहरू आतंकितै मात्रै भयो भने पनि काम हुँदैन
1: राजीनामा दिनेको लर्को आइसक्यो
2: दुई महिना चार महिना काम हुन्छ तर के हुन्छ भने सबै यसरी चल्दैन विश्वासमा लिएर काम गर्ने
1: समग्रतामा चाहिँ म टुङ्ग्याउँछु जस्तो क्रमभङ्गताको जो चर्चा हुने गर्छ त्यो क्रमभङ्गता उहाँहरूले गर्नुभएको छ कि विगतकै जस्तो भन्ने हो यसलाई के हो
2: क्रमभङ्गता अहिले त क्रमभङ्गतै गरेकै हो त्यसमा दुई मात्रै छैन हामीले त यस्तो नि क्रमभङ्ग गरे त सात सालमा बिपी कोइराला पनि त युवा आउनुभएको थियो उहाँहरूको नेतृत्वले पनि क्रमभङ्ग गर्यो कति गर्यो होइन
1: अनि परिणामको क्रमभङ्गता सोधेको मैले राजनीतिक क्रमभङ्गता मात्र होइन सरकारको चाहिँ पर्फर्मेन्सको क्रमभङ्गता
2: अब अहिले सुरुवात ठिकै छ राम्रै सुरुवात राम्रै छ तर अब यसको अघि भने ल्यान्डिङ भन्छु नि यसको सधैँ पाँचै वर्ष यसै गरी काम हुन्छ अहिले तपाईँ गृहमन्त्री कहाँको दौडिराख्नु भएको छ पाँच वर्षै दौडिराख्नुहुन्छ त्यसरी नै काम हुन्छ होइन उहाँले उहाँ पनि सिक्दै हुनुहुन्छ होला उहाँहरूले उहाँहरूको सिकाइ उहाँहरूको अभ्यास उहाँहरूको दृष्टिकोणमा पनि परिवर्तन आउँछ भन्ने आशा लाग्छ तर उहाँहरूले जुन उद्देश्य राख्नु भएको छ यो चाहिँ ठिक छ अब कतिपय विषयमा तपाईँको अलिकति आग्रही कारवाही भयो कि पूर्वाग्रही भयो कि भन्ने पनि आवाज सुनिन्छ होइन अब उहाँहरूको कारवाहीसँगै प्रतिपक्षले पनि आवाज उठाउला भोलि जनताले पनि भने जस्तो भएन भने चाहिँ बोल्ला होइन त्यो त्यो पार्ट सधैँ छ तर उहाँहरूले जे गर्नु भएको छ र गर्छु भन्नुभएको छ त्यो ठिक छ उहाँहरूले दिएको सय दिनको सयवटा बुँदा चाहिँ मा टेकेर उहाँहरूले काम गरिराख्नु भएको छ त्यो सय बुँदालाई नराम्रो भन्न मिल्दैन होइन तर काम र परिणाम सँगै हेर्न पर्छ त्यसले पर्ने इम्प्याक्ट अहिले महँगी कति बढेको छ महँगी बढेको त्यो कुरा कोही बोल्नै सके अहिले प्रतिपक्ष विहीन जस्तो देखिन्छ संसद पनि होइन किन त्यस्तो लाचारी होस् संसदको म बुझ्दिनँ होइन तर संसद पनि सधैँ त्यसै गरी रह्यो भने उहाँहरूलाई जति फ्री छोड्न प्रतिपक्षले छोड्छ त्यति बिग्रिन्छ भन्ने लाग्छ मिडियामा आलोचनात्मक आउनुपर्छ र संसदमा प्रतिपक्षी सशक्त हुनुपर्छ
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
0: र
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगा
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्. नाभिछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हकी प्रश्न र बहस गरौं. तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हकी राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं. सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप. कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप. जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप. छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ.
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
6: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू:
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप.
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845041106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध:
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं.
8: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं.
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं.
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ.
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं.
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं.
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ.
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली. फोन नम्बर 0447-5213.

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुने
1: हजुर को रेडियो 102.1 मेगा
2: काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
10: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी।
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर। फोन 0485-40-239 0485-40-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
13: सूचना
14: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
13: जिल्ला अस्पताल रामेछाप।
1: हजुरको रेडियो 102

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खै फल्दो गर्छौँ।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टाभन्दा बढ़ी समयपछि पनि उद्धारकर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा दुई दिनसम्म चलेको दंगामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा
3: संघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो

0: संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
2: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रस्तममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
3: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्मानीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिक जाने ठूला गफ हान्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय। उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यसबाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
4: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि आए पनि हुन्छ भनेको छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
5: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
4: यसो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडामा लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
5: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
4: अब भर्खरै निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोरेको परिवार पनि सबै गइसक्नु भएको छ, 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
5: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्ग

0: कता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
1: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार पनि शिर सरसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौ, त्यो अति विपन्न शारीरिक अशक्तता भएका, अपाङ्ग, प्यारालाइसिस भएका, एकदम वृद्ध, औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने, राखिराख्नु भनेको छ हामीले, अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजेको त्यो पनि होइन।
0: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
1: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ, उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै फेरि छलफल गर्छौँ।
0: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउँ न त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन्, यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
1: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या, एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुडिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छु।
0: खानाको पनि व्यवस्था हुन्छ?
1: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जग गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियवमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
0: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस् सक्छ। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिथापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात,
5: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क,
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
4: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
5: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता,
5: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
4: आर्थिक निमन्त्रणा।
3: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
4: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
3: सीता थापा,
4: प्रकाश कटवाल,
3: राजेन्द्र कुमार कार्की,
4: कुमार कार्की,
3: अमृत सुनवार,
4: उत्त गौतम पौडेल,
7: सन्ध्या सानु,
4: रामकुमार पौडेल,
7: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
4: कार्यक्रम हुने मिति, समय र स्थान।
7: मिति 2083 साल असार 26 गते।
4: समय दिउँसो 1 बजे।
7: स्थान मन्थली पार्क इन रामेछाप।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
7: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।
8: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
8: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845441106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486743। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
12: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
13: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चारी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
14: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
15: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
14: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
16: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
17: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
18: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
14: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
17: सम्पर्क नम्बर 0447-590-466, 9896-92-99-8।
1: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा
1: सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला

0: कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। शिक्षा नियमावली 10 औं संशोधन राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउने तयारीमा छ। शिक्षा ऐन 2028 को दफा 19 दिएको अधिकार प्रयोग गरी शिक्षा नियमावली 2059 10 औं पटक संशोधन भएको। स्वीकृत शिक्षा नियमावली 10 औं संशोधन अनुसार माध्यमिक तहको विद्यालय खोल्न 10 लाख रूपियाँ धरोटी राख्नुपर्ने भएको, यस्तै संस्थागत विद्यालय खोल्न अनुमति लिँदा विद्यालय सञ्चालनको संरक्षण बापत आधारभूत तहको विद्यालय खोल्न 5 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। नियमावली अनुसार स्थानीय तहको शिक्षा हेर्ने शाखाले गाउँ वा नगर शिक्षा समितिको सचिवालयको रूपमा कार्य गर्ने व्यवस्था छ। गाउँ वा नगर शिक्षा समितिको बैठक 3 महिनामा कम्तीमा एकपटक बस्ने नियमावलीमा उल्लेख छ। आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गर्नका लागि स्थानीय तहमा सिकाइ उपलब्धि परीक्षण समेत समिति रहनेछ। 7,000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनमु वाग्ले र एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो काण्डबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको विकासका लागि एडिबीका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको छ। नवलपरासीको पाल्ही नन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,79,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको। अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 79 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रसभामा आज विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाब दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनु भएको, यसलाई सामाजिक न्याय जोखिम बाँडफाँड र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि संसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको छ। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावासवटा खण्डमा रातको समयमा यातायात सेवा बन्द नहुने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाइने निर्णय भएको थियो। सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द भएको थियो। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बडाथुकीले बताउनु भएको छ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको, यस्तै सरकारले लजमा राखेका सुकुम्बा

मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ। यातायात व्यवस्था कार्यालय बाह्र परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुख सहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले चासो व्यक्त गरेको छ। लाइसेन्स बनाउने कामका लागि आएका एक सेवाग्राहीसँग वाद विवाद भएपछि कार्यालय प्रमुख चिन्तन आचार्य सहितका कर्मचारीहरू कुटपिटमा उत्रिएका हुन्। कार्यालय प्रमुखको कार्यकक्षभित्र सेवाग्राही कुटिएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने माग समेत गरिरहेका छन्। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यसको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ट्ज। नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मिठोको ढुकढुकी बखर 14-15 लागेको ह्यान्डसम ठुटो श्रीराज महत आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि अपलाज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ भने साथमा तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। मेसेज गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय 10:15 गइसकेको छ। मिठा रमाइला कुराकानी हुनेछन् है। सुनेर साथ दिनुहोला भन्न चाहे कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको एफएम 95 मेगाहर्ज, अनलाइनका माध्यमको हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्नुहुनुहुन्छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भने त्यस्तै गरेर यति बेला प्रत्यक्ष रूपमा टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, हेरेर पनि साथ दिन सक्नुहुन्छ। कार्यक्रममा सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै लेख रचनाहरू पनि पठाएर साथ दिनुहोला पनि भन्न चाहन्छु यो रातको समयमा पनि भन्न चाहे। अनि साथसाथै अब विभिन्न भाकाहरू त राख्ने नै छु भन्दै ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि म अन्य कुराहरू गर्नको लागि उपस्थित हुने नै छु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत होइन, सकभर पुराना गीतहरू बच्छन् होइन कार्यक्रमको सुरुवातमा, नयाँ गीतहरू पनि राख्नेछु होइन, नयाँ पुराना सबै मैले प्रायः जसो राखिरहेको हुन्छु कार्यक्रममा। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एकदम मिठो रमाइलो लोकदोहोरी भाका, त्यसपछि म आउँछु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि, तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि, त्यस्तै गरेर तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू तपाईँकै माझमा राख्नको लागि यति बेलाको समयमा चाहिँ तपाईँको माझबाट होइन तपाईँको माझमा राख्न चाहन्छु दिलबाट निस्केर किन जाँदिनौ यो गीत रहेको छ। यसमा आवाज दिनुभएको छ विष्णु माझी अनि त्यस्तै गरेर सुरेश रमन अधिकारीको आवाज रहेको छ भने शब्द सुरेश रमन अधिकारी, सङ्गीत पनि सुरेश रमन अधिकारीकै रहेको छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु गीत, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, फोन मेसेज फोनभन्दा पनि मेसेजहरू पठाउँदै गर्नलाई त

तपाईँ अम्सिया रहेछ, तपाईँले बिहा गर्ने साथी पनि अम्सिया नै खोज्नुपर्छ, अन्य अरूसँग बिहा गर्नुभयो भने उसलाई हानि हुन्छ राम्रो हुन्छ।

र किन जाँदिनँ यो गीत तपाईँको माझमा राखे र कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म सुरुराजन छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको न्युज, होइन त्यस्तै गरेर सामाजिक सञ्जाल फेसबुक लगायत अनि टिकटक लाइभ मार्फत पनि यति बेला हेर्दै हुनुहुन्छ। एउटा साथ दिनुहोला पनि भन्न चाहन्छु। सेन्टिमेन्टल गीत सुरुमै राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। होइन कहिलेकाहीँ के हुन्छ थाहा छ, कहिलेकाहीँ माया जब उसलाई बिर्सने कोसिस यस्तो कि तिमीलाई बिर्सने कोसिस त दिनहुँ गर्छु म, तर हरेक कोसिसले तिम्रो याद बढाएर लान्छ। जब जब कसैलाई बिर्सन होइन बिर्सने कोसिस गरिन्छ अनि त्यस्तै गरेर होइन झन्झन झन्झन झन्झन उसको याद भनौ न बढेर आउँछ कि तिमी त मेरो भाग्यबाट कहिल्यै होइन नआउने गरी गयो, तर मेरो दिलबाट निस्केर किन जाँदैन, यस्तै यस्तै रहेको थियो। अचम्म लाग्छ होइन यो मनको बनोट पनि, आँखाबाट आँसु बनेर कति पटक बगिसक्यौ तिमी, शब्द बनेर कति पानाहरूमा कोरिसक्यौ तिमी, तैपनि यो दिलभित्र तिम्रो उपस्थिति उस्तै छ। तिमीले त मलाई भुलेर नयाँ संसार बसाल्यौ होला, तर मेरो संसार आज पनि तिम्रो यादको वरिपरि घुमिरहन्छ। यस्तै यस्तै कुराहरू हुन्छन्, ठिक छ, यी कुराहरूतिर नजाउ। मन रुन सक्छौ, रुन सक्छ होइन। कार्यक्रममा एसएमएस दोहोरी अनि अरू भइराखेको छ, त्यसलाई म म्यासेज वाचन गर्न चाहन्छु। केही म्यासेजहरू छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ माधव ढुङ्गेल हुनुहुन्छ। गुड इभिनिङ हजुर, दर्श नमस्कार। माधव ढुङ्गेल भन्नुहुन्छ बिर्तामोडबाट भन्नुहुन्छ, आज सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल बुनु अस्मे सोताङ रमिला राई शान्ति विश्व राई अनिता कालीभूमिका त्यस्तै गरेर गीता लिम्बू रञ्जित राई घाला बिरमान सुनार पूर्वली आकाश राई मुना कोइन्सिबी मुना मुखिया कमला मुखिया हजारमान राई त्यस्तै गरेर राई अनिता जेन लिम्बू निशा बान्तव राई अनि लवली मेलिना श्रेष्ठ कल्पना साम्पाङ कुमारी लाउती दिलु सामु आम्फू भावना चामिङ राई रमिला बान्तवा राई दुखी बिनालुलाम हिक्मत राई पूर्णबहादुर ठुलो लगा सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाह्यो। त्यस्तै गरेर हिरा बहादुर लकाई हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, नमस्कार शुभरात्रि सर भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु है र हेर्दै पनि छु पुटलबाट भन्नुहुन्छ। आज अहिलेसम्मको मौसम सामान्य सफा छ भन्नुहुन्छ। यो प्रकृतिले पूर्ण रूपले कसैलाई केही दिएको छैन, सुनलाई चमक दियो तर बास्ना दिएन, बास्ना चन्द्रलाई दियो तर फूल दिएन, विद्वानलाई ज्ञान दियो तर धन दिएन, कोइलीलाई स्वर दियो तर रूप दिएन, रूप मयूरलाई दियो तर आवाज दिएन। यदि कोही पनि सबै कुरामा परिपूर्ण भयो भने ऊ घमण्ड होइन घमण्ड हुने थियो। त्यसैले प्रकृतिले कुनै न कुनै कुरामा अपूर्ण छोड्यो ताकि व्यक्ति केही न केही कुरामा झुकोस्। यही अधुरोपनले सृष्टिलाई ब्यालेन्समा राखेको छ। त्यसैले जिन्दगीमा आफ्नो कमजोरीलाई हेरेर नरुनुहोस्, जीवनमा सबै कुरादेखि परिपूर्ण कोही पनि छैन भन्नुहुन्छ। पक्कै पनि हो भन्ने हुन चाहन्छ होइन र के भन्दाखेरिमा जीवन सबैको जीवन होइन एकै किसिमको पनि हुँदैन। मान्छे धनी छन् तर त्यहाँनिर सुख छैन अरे, मान्छे गरिब छन् त्यहाँ सुख छ अरे होइन, भनौँ न खुसी मनमा सन्तोष होइन। अनि अब यो कोही रूपले धनी हुन्छन् होइन, कोहीको रूप हुँदैन तर मनले धनी हुन्छन्, कोही धनी हुन्छन् तर मन हुँदैन, कोही गरिब हुन्छन् तर धनी हुँदैनन्, यी कुराहरू पनि रहेका छन् होइन। त्यही भएर मान्छेमा विभिन्न खालको होइन गुण हुन्छ क्या, मैले सधैँ भन्ने गरेको छु एडभान्टेज डिसएडभान्टेजेसहरू मानिसमा जेमा पनि हुन्छ जस्तो लाग्छ, जस्तै पोजिटिभ साइड नेगेटिभ साइड सबैमा हुन्छ। मसँग केही राम्रा पक्ष होला नि
होइन केही नराम्रो पक्ष पनि होला नि, मैले नराम्रो पक्षहरू देखेको छैन होला, अथवा राम्रो पक्षलाई मात्र नियालिराखेको छु होला, अथवा होइन विभिन्न हुन सक्छ नि त कुराहरू। त्यही भएर सबैसँग केही न केही हुन्छ, मान्छे पूर्ण रूपमा सम्पन्न सबै होइन हुन्छ भन्ने छैन कि, फेरि त त्यो भइसकेपछि त हो भन्ने हुन्छ नि, यहाँ हल्का फुल्का ऊ हुँदा त हो भन्ने हुन्छ। प्रकाश किशन दाई कार्यक्रम सुन्दैछ है, कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको दाई भन्नुहुन्छ, रोजे गीत राख्दैन होला है भन्नुहुन्छ, हिजो रोजेको गीत भन्नुहुन्छ, बोल भन्नु भएन फेरि प्रकाशजीले है, ठिक छ म राख्ने कोसिस गर्छु। सम्झना सबैमा भन्नुहुन्छ, तुलसी रिया आउनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, दैलेखबाट तुलसी के हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सम्झना छ ल भन्नुहुन्छ। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सन्चन हुन्छ, प्यारो मान्छे दिलपाली शर्मिलालाई, शर्मिला राईलाई चाहिँ ढिलाइ भए पनि जन्मदिनको शुभकामना भन्नुहुन्छ, अनि शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। म मञ्जना त्रिपाठी साम्पाङ, सोचिनु सुवर्ण राई, मनमुटुको मान्छे सिर्जना राई सिर्जु राई चाहिँ गेटवेल छु भन्नुहुन्छ, भन्नुहुन्छ भने बाबा विनोद साम्पाङ, अनि मनिष बान्तुवा, रञ्जित राई, त्यस्तै रमला साम्पाङ, स्ना चामिङ, अल्का बान्तुवा, भूमिका राई, त्यस्तै गरेर सोना कन्दङमा राई ऋतु, घाला बिरमान सुनार, विवास कुलुङ, त्यस्तै गरेर योगेन लिम्बू, तीर्थ राई, लवली किरात, अर्पल रोशनी, रिता राई, अन्जान थुलुङ, हजारमान राई, सुदीप बान्तुवा, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा माधव ढुङ्गेल, दादा इट्राम चौधरी, नाना उमा ढुङ्गेल, नाना विमलायम फू, दादा युक्त प्रसाद श्रेष्ठ लगायत सबैमा सञ्चना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला चन्द्र राई हुनुहुन्छ खोटाङबाट सुन्दैछ है, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तामाङ हुनुहुन्छ नरेश बाई रोमानियाबाट हेर्दैछु, घर सिन्धुली गोलन्जर छ भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ तामाङ नरेश वाइबा, सरी है वाइइबिए रहेछ मैले भन्न जानिन्छ, तामाङ नरेश भाइबा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हाल चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुजन ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट हो, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। घरमा रहनुभएको मम्मी बाबा छोरा सक्षम ढुङ्गेल अनि जीवन साथी शर्मिला ढुङ्गेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। मिल्छ भने क्याम्पस पढ्न आउने भन्ने गीत राखिदिनुहोस् ल भन्ने हुनुहुन्छ, क्याम्पस पढ्न आउने सरले त पढाउने हामीले आँखा जुदाउने चित्त बुझाउने के गर्नु है, पढाइ त छैन भाइ। ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला हेर्दै हुनुहुन्छ मलाई विनिता छेत्री बिनु हुनुहुन्छ, निरुज सेवासर हुनुहुन्छ, शिला अधिकारी हुनुहुन्छ, हिरबहादुर लकाईजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर उर्मिला थापा मगर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सुनिता सुनार हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ दाजु दर्शन हुनुहुन्छ उर्मिला थापा मगरजीले, दर्शन हजुर स्वागत छ हजुरलाई कार्यक्रममा। त्यस्तै गरेर सबिना पोखरेल हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई मेसेज पठाउनु भएको छैन, नमस्ते भन्नुहुन्छ सुनिताजीले, नमस्कार हजुर स्वागत छ यहाँलाई पनि मलाई चाहे, ठिक छ। त्यस्तै आर्यन मगर फिकल आइडिरहेको छ, सिन्धुलीबाट सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, सबैलाई सम्झना छ है भन्नुहुन्छ सबिना पोखरेलजीले। त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारी पनि गर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्न चाहन्छु, आयुषा पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछु पुरानो गाउँ सिन्धुबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे। यति बेला एउटा गीत राख्छु ल, त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा क्याम्पस पढ्न आउने पशुपति शर्मा अनि राधिका हमालको सुमधुर आवाजमा गीत राख्न चाहन्छु, रमाइलो गीत छ भनौँ न, अब आँखा जुदाउने भन्दै हुनुहुन्छ, शब्द सङ्गीत पशुपति शर्माकै रहेको छ। यति बेला तपाईँको माझमा राख्छु, त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुदाउने चित्त बुझाउने शब्दालय पशुपति शर्माको रहेको थियो भने स्वर पशुपति शर्मा र राधिका हुमालको रहेको थियो। यो गीत तपाईँको माझमा राखे कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रोताजमा छु, साथमा तपाईँ हुनुहुन्छ। तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सेनेटर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन्, वाचन गर्छु पनि हुन चाहन्छु। होइन मान्छेहरू भन्छन् समयले हरेक आउनेको पार्छ, तर जति जति समय बित्दैछ होइन बित्दै जान्छ अथवा बित्दैछ तिम्रो अभाव झन्गाड आउँदै गइरहेको छ। तिमी मेरो वर्तमान होइनौ, भविष्य पनि होइनौ, तर मेरो हरेक सोचाइमा तिमी नै छौ। यदि मेरो जिन्दगीमा तिम्रो कुनै अधिकार छैन भने मेरो यो मनमा तिम्रो यति धेरै राज किन भनेर भन्न मन लाग्छ मलाई। होइन कहिलेकाहीँ कहिलेकाहीँ मध्यरातमा ऐना हेर्दा आफैलाई सोध्न मन लाग्छ कि आखिर कहिलेसम्म यो आखिर कहिलेसम्म। उसको तस्बिर अगाडि राखेर मनले भन्छ कि तिमीले त बडो सजिलै पनि देऊ, अब मलाई बिर्सिदेऊ, आफ्नो बाटो लाग, होइन छुट्यौँ टाढाहौँ। मैले तिम्रो कुरा मानेर तिम्रो हात त छोडिदिए, तर यो मनलाई कसरी बुझाऊ? तिमी मेरो यो सहरबाट गयौ, मेरो जीवनको पानाबाट गयौ, मेरो हातबाट तिम्रो हात पनि छुट्यो, तर यो दिलको ढोका त सधैँका लागि बन्द गरेर गयौ जहाँ तिमी भित्रै थुनिएकी छौ। सक्छौ भने आफ्ना ती मिठा मुस्कानहरू, ती पुराना गफहरू र तिमीले दिएका ती झुटा कसमहरू पनि फिर्ता लिएर जाऊ। मलाई यो यादको जेलबाट मुक्त गरिदेऊ। यदि तिमी मेरो हुन सक्दैनौ भने मेरो दिलबाट निस्केर किन जाँदैनौ? होइन मेरो हुनु नै छैन, तिमी हुन नै चाहदिनौ, मेरो हुन सक्दिनौ भने किन दिललाई दिल कब्जा गरेर बस्ने? होइन जाउन, मेरो दिलबाट निस्केर किन जाँदैन? किन यो दिललाई होइन यो मुटुलाई चाहिँ गाह्रो पार्छु भन्न मन लाग्छ। होइन ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक्सप्लेक्स अनि अनलाइनका अन्य माध्यमबाट यति बेला सुन्नुहुन्छ। लेख रचनाहरू छन् भने पठाउन सक्नुहुन्छ। यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई। यति बेला धाइ नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, रमेश छापतिर चाहिँ छैन, अन्त सायद परेको हुनसक्छ प्रकाशजी। त्यस्तै गरेर हाम्रो सम्बन्ध चिनाउने श्रम कुशल बलवासीको गीत भन्नुहुन्छ, ठिक छ राख्ने कोसिस गर्छु म भेटेसम्म है। फेरि भाइ मलाई तिजको गीत बजाइदिनु, म सुन्न मन लागेको थियो भन्नुहुन्छ प्रकाशजी। यसको बारेमा चाहिँ मैले केही पनि भनेन ल, गीत चाहिँ म अन्य गीत चाहिँ राख्ने कोसिस गर्छु। तिजको बारेमा म के भन्न चाहन्नु, निर्देश चाहिँ भन्नुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ। आराम हुनुहुन्छ, पाँच थरको मिकलाग्जुङ दुई घर भई आज सात समुद्र पारी बिरानो देश कतारबाट छेम निर्देश हो, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना छ है भन्नुहुन्छ पनि, साथीहरू सम्झनु भएको छ उहाँले। समीक्षा जोशी, अङ्किता सुनवार, लुम्बिनी पविना, सुनिता चामलिङ राई, खुसी संस्कृति लामा, प्यारो मान्छे तिमी, दिलदुखिरिया, अभाग सृजना, कमला उनी, माया राई, रुबिना थामी, कल्पना छेत्री, कनुषा सुनवार, राय अनिता, श्रीता याक्थमा, पूर्वली खुसी, ममता पया, त्यस्तै गरेर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। पाल्पा पालिङ घर भई हाल भने साउदी अरेबियाबाट मिल्छ भने विष्णु माझी र केशव बस्नेतको आवाजमा रहेको स्वार्थी नयाँ बोली गीत राखिदिनुहोस् है भन्नुहुन्छ। भजन गीत मार्फत सम्झनु पर्दा सर्वप्रथम त हजुरलाई, प्राविधिक मित्रलाई र रेडियो परिवारलाई, साथै यति बेला कार्यक्रम सुनेर बस्नुभएका लोकपारखी श्रोता मनहरू सम्पूर्णलाई सम्झिँदै विदा हुन्छु। नमस्ते, शुभरात्री, शुभ सपनी भन्नुहुन्छ। त्यस्तै गरेर धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि।
शुभरात्री शुभ सपनीको कामना दुवैबाट कार्यक्रम मजाले सुन्दैछु। आज जन्मदिन मनाउने मीडिया प्रेमी भाइ निमा शेर्पा र साथी पूजा लकान्द्रीलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ। श्रीधर हुनुहुन्छ होइन, श्रीधर पौडेल इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ। नेपाल घर अर्घ खाँच्यो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। प्रमोद मोक्तान तामाङ हुनुहुन्छ, फुल्ला भोजपुरी जयन्ती भोजपुर कारबाई आज सात समुद्र पारीबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सम्झनु पर्दाखेरि भोजपुरमा हुने घर परिवारमा धेरै सम्झना माया भन्नुहुन्छ। मन्त्री आखा राई, आकाश राई, सुरज राई तुम्सा, राजविराई काइला, एक्सन विराज राई, वरुण चञ्चल राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ, भाउजी कल्पना तामाङ, भूमिका राई, फुचेल हेमकला कुलुङ, सुषमा फलेज, सुवा लिम्बु, सानु कमला, सरस्वता पोखरेल, त्यस्तै गरेर रञ्जना बहिनी राई, अनिता गोदाल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म मेसेजहरू वाचन गर्न चाहन्छु। टिकटकमा केही मेसेजहरू पठाउनु भएको छ। सुजन लभ शर्मिला एट द रेट सक्षमा हेरिरहेको छ। हेलो, के छ न्यू खबर भन्नुहुन्छ। ठिक छ, सम्झना सबैमा है भन्नुहुन्छ। अमेश कार्की हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, के छ खबर भन्नुहुन्छ। अमेशहरू ठिक छ, राम्रो छ, रमाइलो छ, तपाईँको के छ, कसरी बित्दैछ जिन्दगी। त्यस्तै गरेर मित्र डबिन तामाङलाई पनि स्वागत छ पनि भन्न चाहे। विनोद हुनुहुन्छ, नमस्कार हजुर, सम्झना सबैमा है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर उर्मिला थापा मगर हुनुहुन्छ, हाम्रो बजाइ नै बजाउनु मिल्छ भन्नुहुन्छ। मिल्छ नि, तर समयले साथ दिएसम्म ल, 10:44 भइसकेको छ। गीतहरू थुप्रै छन् रोजाइमा पार्नुभएको। स्याडो बुवाई हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद होइन। त्यस्तै गरेर यति बेला ठिक छ, म म्यासेज तर्फ भन्दा पनि गीततर्फ लागे होइन, कुराकानी आफै गरिराख्नु भएको छ, सो त्यो भएर मैले म्यासेज भन्दा पनि गीतलाई निरन्तरता दिने कोसिस गरेँ। यति बेला एउटा गीत राख्न चाहन्छु, औठी कुसाईको बोल गीत तपाईँको माझमा राख्न चाहन्छु। छोटो मिठोमा बिमल राज छेत्री विष्णु माझीको आवाजमा गीत छ, त्यसपछि म आउँछु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पनि पठाउँदै गर्नुहोला। यति बेलाको समयमा

0: नर्वै राखेको छ। आवाज नमस्ते राज महचु, तपाईँले नै पठाउनुभएको म्यासेजहरू वाचन गरिरहेको छु अनि साथमा लेख रचनाहरू होइन रमाइला माया प्रेमका कुराकानीहरू पनि जोडिरहेको छु पनि मलाई चाहे सम्भव भएसम्म होइन रोजाइका गीतहरू म सबै राख्ने कोसिस गरिरहेको छु पनि मलाई चाहे स्वार्थी माया ठिक छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, म्यासेज पठाउनु भएको छ मलाई यति बेलाको समयमा हेर्दनुहुन्छ कसले भन्दाखेरिमा मलाई म्यासेज पठाउनु भएको छ सिम रोका मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ भन्दनुहुन्छ सुन छहारी रोल्पाको सुन छहारी एक सेरम रोल्पाको मान्छे हाल्छ दुबईदेखि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ है भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर ठिक छ प्राप्त म्यासेजहरू मैले सबै धनुगजनर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ हेर्दै पनि हुनुहुन्छ ओखलढुङ्गाको खिची फलाटीबाट धनुगजनर हो भन्नुहुन्छ समाज भाषण गर्दैन है भन्नुहुन्छ। साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राजघले मगर राजु भुजेल रामकुमार लिम्बू त्यस्तै गरेर सञ्जय बस्नेत शुक्रराज रसाइली ईश्वर बस्नेत निशालामा मौसम छानी अनि अविनाश मगर त्यस्तै गरेर शिला अधिकारी केशव सेन्चुरी माली छेत्री सुना कन्दुङमा अनु मगर बेली अछामी सम्पाली शेर्पा रमेश गजमेरी निशा मोक्तान तामाङ चेनिसा श्रेष्ठ कविता कथानी निशा श्रेष्ठ अभिषेक कुमार धनुकी अमिना आर्यन आले दुर्गा मगर छेत्री कल्प शंकर मंगोलियन रोज लामा रमेश कतानी रिया योगी दिपा बस्ने त्यस्तै गरेर विनिता छेत्री बिनु सबैलाई सुनाउन चाहन्छु। दादा रविन तामाङ नरगी सिंह सिंह तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिदी कविता मगरलाई पनि सम्झेको छ है भन्नुहुन्छ। प्रकाश केसीले पनि सुनाइछु भनेर म्यासेज पठाइराख्नु भएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद। अनि सा केसी हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ। यति बेला एउटा म छोटो मिठोमा गीत राख्न चाहन्छु, स्वार्थी माया कृष्ण बस्नेत आवाजमा गीत छ, भर्खर बजारमा उपलब्ध भएको रहेछ छ दिन अगाडि, होइन गीत राख्न मन लाग्यो मलाई, भर्खरै भन्दा पनि पुरानो गीत छ जस्तो छ है ठिक छ, तर मैले भर्खरै बजारमा उपलब्ध भएको भन्ने चाहिँ भेटेँ, सो त्यो भएर म भर्खरै बजारमा उपलब्ध भएको गीत राख्छु। यति बेला म्यासेजहरू केही प्राप्त भइरहेका छन्, म्यासेजहरू वाचन गर्ने कोसिस पनि गरिरहेको छु पनि भन्न चाहन्छु, त्यसपछि अन्य कुराहरू त छँदैछन् होइन ठिक छ, म्यासेजहरूलाई अहिले किचनमा राख्ने कोसिस गर्छु म यति बेलाको समयमा।
1: हेलो,
2: आज आफै फोन गरेर किन बोलायो त,
1: मेरो इङ्गेजमेन्ट हुँदैछ अबदेखि मलाई बिर्सिदेऊ।

स्वार्थीमा हजुर तपाईँको माझमा राखेर लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ होइन के म्यासेजहरू छन् म वाचन गरिहाल्छु विष्णु माझी अनि केशव बस्नेतको सुमधुर आवाजमा तपाईँको माझमा राखेँ यसमा लय हरि छेत्रीको रहेको थियो भने संगीत ऋषि खड्काको रहेको थियो यति बेलाको समयमा केही म्यासेजहरू छन् म म्यासेजहरू वाचन गरिहाल्छु यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सफल पौडेल हुनुहुन्छ उदयपुरबाट गफाडी भाइ भन्नुहुन्छ सफल पौडेल अब स्वीट ड्रिम्स ईसा पौडेल सृजना दाहाल विनिता कार्की लगायत सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे दाई आज पनि मैले रोजै गीत राखिदिनु भएन किन हो भन्नुहुन्छ प्रकाशजी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु आधुनिक गीत बज्यो त भन्नुहुन्छ आधुनिक गीत मिस्टेकले बज्छ कहिले काहीँ प्राविधिक गडबडीले गर्दाखेरि बज्यो त्यसमा माफी माग्न चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेलाको समयमा अर्को म्यासेज पनि बाँकी छ जस्तो लागिरहेको छ म म्यासेज वाचन गर्छु प्रकाशजीलाई विशेष रूपमा धन्यवाद गुनासो पोखिराख्नु भएको छ उहाँको उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे मैले एउटा म्यासेज वाचन गरेको छैन जस्तो लाग्यो पूर्वेली आकाश राई हुनुहुन्छ धरानबाट सुन्दैछु भन्नुहुन्छ भूमिका राई कमला मुखिया आशिष नन बस्नेत रमन मुक्तन तामाङ निमा शेर्पा अमित किरात राई पूजा युहाङ बिहानी अनुष्का अपागी सुनिता कुमिङ अनिसा सुनार चुना लिम्बू सुनिम शेर्पा योगनी मेहाङ लिम्बू एक्सन विराज राई तिया लिम्बू आङ महाङ गालो बिरमान सुनवार कमला उनेम लिम्बू मिडिया प्रेम निर्मला उनेम वसन्त श्रेष्ठ माधव ढुङ्गेल हर्पल रोस्ने लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे लगभग प्राप्त म्यासेजहरू सबै वाचन गरिसकेको छ भन्दै अब चाहिँ छुट्नुपर्छ जस्तो लाग्यो तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मैलेदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0848 40 0026 साथसाथ म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु मौसममा फेरबदल भइराखेको छ लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा मौसममा होइन पनि फेरबदल भइराखेको छ त्यसमा पनि यसो ख्याल गर्नलाई पनि मलाई चाहे म म्यासेजहरू पनि हेर्दैछु केही छ कि वाचन गर्नुपर्ने भनेर ओके अन्तिममा तपाईँको माझमा आज मुठु दुखेनस् किन होइन मुठु मुठु मुठु मुठु आज मुठु दुखेनस् किन विष्णु माझी अनि बलराम विश्वकर्माको आवाज नहेको गीत हो जस्तो लाग्छ यो गीत तपाईँको माझमा अन्तिममा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु पनि मलाई चाहे हेरेर सुनेर म्यासेज गरेर साथी म विशेष रूपमा धन्यवाद दिन चाहन्छु कहिले काहीँ वर्ड फम्बल हुन सक्छ त्यसमा चाहिँ माफी माग्न चाहन्छु तल माथि भयो होला अनि प्रकाश केसीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि गुनासोको लागि पनि विशेष रूपमा धन्यवाद है पनि मन साए भन्दै अन्तिममा तपाईँको माझमा विष्णुमाझी अनि बलराम विश्वकर्माको सुमधुर आवाजमा रहेको गीत लय संगीत शिव मालको रहेको छ यति बेला यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टै 11 बजिसकेको छ टाइम चेक राखेमा अन्तिममा यो गीत राख्दै आजको पछिबाट छुट्टी हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे त

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान, सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आज विक्रम सम्वत 2083 साल असार 23 गते मंगलबार असार कृष्ण पक्ष सप्तमी सन् 2026 7 जुलाई नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बागभण्डा नबिल्दारा सुपामा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा अलमल, संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग, एक वर्षमा 151 कानून बनाउन प्रस्ताव, संविधानसँग बाँझियो संसद नियमावली, तंग्रिएन अर्थतन्त्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको बागलुङ नगरमा उत्पादनसँग जोड्न एक बोर्ड सहायकको नोट शीर्षकको शुभ समाचार।
0: बागलुङ नगरपालिकाले खाली जमीनलाई उत्पादनमा लगाउन एक बोट सयको नोट कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाको आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम बुधबार 19 नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पर्यावरणको रक्षा गर्दै बाँझो जमीनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा पर्यावरण मैत्री नव प्रवर्तन नीतिका रूपमा एक बोट सयको नोट कार्यक्रम ल्याएको बताए। यो नीति अन्तर्गत बागलुङ नगरपालिकाभित्रका बाँझा र खाली जमीनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जड़ीबुटीका बिरूवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति जीवित बोट बराबर पहिलो वर्ष 100 रूपैयाँ सिधै अनुदान दिने उनले बताए। यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष 100 रूपैयाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा 75 रूपैयाँ, तेस्रो वर्ष 50 रूपैयाँ र चौथो वर्ष 25 रूपैयाँ सिधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ। कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ़दै गएको बसाई सराई र बाँझो जमीनको चुनौती रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ। यही कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधार वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: थ्री ए आई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सत्तारूढ़ रासोपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिए काठमाडौँ फर्किएर कार्यभार सम्हाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले 17 असारमा केन्द्रीय कार्यालय घण्टीघरमा शपथ गराए तर मनोनयनमा भागभण्डा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ जबकि महाधिवेशन स्थलमै मनोनितको टुंगो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो राष्ट्रपतिका सभापति र 99 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए उनीहरू निर्वाचित भएको घोषणा राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो राष्ट्रपाको विधान अनुसार पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा 158 केन्द्रीय सदस्य र 7 प्रदेश सभापति पदेन केन्द्रीय सदस्य र 1 पार्टी सभापति समेत सदस्य रहनेछ पार्टी सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यको सीट भने अझैसम्म खाली रहेको छ सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने भन्ने टुंगो नलाग्दा शाहपक्षले नाम दिन सकेको छैन कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ तर सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने व्यवस्था रहेको छ बागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिको स्रोतको खोजी भएको छ सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको शुरूआत प्रधानमन्त्री बालेन्द्र शाह र आफूबाट गर्न चुनौती दिनुभएको हो सरकारको 100 दिनको कार्यकाल समीक्षा गर्दै आङदेम्बेले भन्नुभयो हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको शुरूआत म विपक्षी नेता भीष्मराज आङदेम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस् पाँच थरको उल्लाबुङ स्थित 3 घरे सिलौटी र फुङसिङको पोखरीको छानबिन होस् प्रधानमन्त्रीजीको झण्डै 200 तोला सुनको पनि छानबिन होस् संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई रूलिङ गर्नुभएको हो यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन चेतावनी दिनुभएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै अहिले संविधान संशोधनका नाममा संहिता खारिज गर्न खोजेको आरोप समेत लगाउनुभयो यसैबीच विपक्षी दल नेकपा एमाले बालेन्द्र नेतृत्वको वर्तमान सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएको छ कंग्रेस संसदीय दलका नेता आङदेम्बेले संशोधनका नाममा संविधानको आधारभूत मर्म लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेड़खानी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ नेता आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताउनुभयो आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको टिप्पणी समेत गर्नुभएको थियो संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन माग आङदेम्बेको प्रश्न झण्डै 200 तोला सुनको स्रोत के शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
2: संविधान संविधान संशोधनका लागि संघीय संसदका दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई बहुमत चाहिन्छ तर यससँग बाँझिने गरी प्रतिनिधि सभा नियमावली 2083 बनेको दावी विपक्षी दलहरूले गर्दै आएका छन्। 17 जेठ 2083 विपक्षीहरूको नाराबाजीका बीच प्रतिनिधि सभा नियमावली पारित भएको थियो। उक्त नियमावलीको उपनियम 11 संविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद निलम्बन नहुने गरी विशेषाधिकारको प्रावधान पनि विवादित रहेको छ। नियमावलीको नियम 259 नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानसँग बाजिएको प्रतिनिधि सभा नियमावलीका प्रावधान उप अदालती व्याख्या खोज्दै आएको छ। संविधान संशोधनमा राष्ट्रिय सभाको मत सभामुखले गन्ने अधिकार, सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बन नहुने प्रावधान, विधायकी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार खुम्च्याउने प्रयास लगायतका प्रावधानमा प्रश्न उठेका छन्। प्रतिनिधि सभालाई आफ्नो सभामा भएको मत गर्ने अधिकार रहेको छ भने यसको नेतृत्व सभामुखले गर्ने हो, तर संविधान संशोधनको हकमा सभामुखले राष्ट्रिय सभामा व्यक्त भएको मत समेत गर्न पाउने भनिएपछि यसबारे संवैधानिक रूपमा प्रश्न उठेको छ। संविधानसँग बाजियो संसद नियमावली खोजिँदै अदालती व्याख्या शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
3: एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकता क्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्। सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्। केही नयाँ विधेयक बनाउनुपर्ने देखिएको छ। उनले भने विधायन ऐनको दफा 3 नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची मागिएको थियो। यस्तै दफा 3-2 सम्बन्धित मन्त्रालयसँग छलफल गरी प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने र दफा 3-3 वार्षिक कार्यतालिका असार मसान्तभित्र संघीय संसदमा पठाउनुपर्ने उल्लेख छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले गठन गरेको संविधान संशोधन भजपत्र कार्यदल 2082 असार मसान्तभित्रै प्रतिवेदन बुझाउने भने पनि विपक्षी 7 दलीय असहमति जनाएका छन्। भजपत्रको मोडलप्रति नै असहमति जनाउँदै पुराना दलहरूले आगामी बैठकमा सहभागी नहुने लिखित जानकारी गराएका हुन्। प्रधानमन्त्री बालिन्द शाह बालिनका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको छ। कांग्रेसले शुरूबाटै आफ्नो प्रतिनिधि पठाएको थिएन भने एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको हो। सोमबार नेपाली कम्युनिष्ट पार्टी, रोसपा, जसपा, राजमो सहित 4 दलले लिखित असहमति जनाएको नेकपा नेता देव गुरूङले बताएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी नहुने बताएको छ। त्यस्तै कांग्रेसले संविधान संशोधनबारे सरकारले धारणा सार्वजनिक नगरेको भन्दै कार्यदलमा प्रतिनिधि नपठाउने बताएको छ। कांग्रेसको उपसभापति तथा पार्टीकी तर्फबाट गठित संविधान संशोधनका लागि सुझाव समितिकी संयोजक पुष्पा भूषालले भनिन्, संविधान संशोधनका लागि पार्टीका तर्फबाट हामीले सुझाव संकलन गरिरहेका छौं। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि आफै सार्वजनिक गर्नेछौ। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि सार्वजनिक गरी सरकारी कार्यदललाई सुझाव दिनुको औचित्य नरहेको उनको भनाई थियो भने संविधान रक्षा गर्ने अंग सरकारले नै संविधानका सबै दफा र धाराको व्याख्या गर्न खोज्दा कुरा नमिलेको हुनाले छलफलमा सहभागी नहुने लिखित जानकारी गराएको देव गुरूङले बताएका छन्। सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै कांग्रेस एमाले सहित 7 दल असन्तुष्ट छन्। कार्यदलमा पनि नबस्ने उनीहरूको अडान रहेको छ। अड्कियो संविधान संशोधन बहसपत्र शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
3: तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाई छ।
2: नेपाली कांग्रेसभित्र विगत छ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष र विवाद समानान्तर गतिविधिको तहमा पुगेको छ। पार्टीको संस्थापन पक्ष र असन्तुष्ट इतर पक्षबीच लामो समयदेखि चल्दै आएको विवादले निकास नपाएपछि कांग्रेस गम्भीर संकटमा फँसेको हो। पार्टी नेतृत्वले असन्तुष्ट पक्षका मागहरू सम्बोधन गर्न नसकेको र एकताका लागि सार्थक पहल नगरेको भन्दै संस्थापन इतर पक्षले सोमबारदेखि काठमाण्डुको महाराजगंज स्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। यसलाई 15 महाधिवेशनको समानान्तर तयारीका रूपमा हेरिएको छ। चुनदेवीमा स्थापना गरिएको सो कार्यालयको नाम 15 महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिएको छ। सोमबार 14 महाधिवेशनबाट निर्वाचित तर हाल पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरूको सक्रियतामा कार्यालय उद्घाटनसँगै औपचारिक रूपमा बैठक समेत प्रारम्भ भएको छ। समानान्तर अभ्यास र अलग बाटो तय गर्ने चेतावनी सहित देखावटी नभई साँचो मनले संवाद गर्ने डाक्टर महतको भनाइ छ भने शेखर कोइरालाको मध्यमार्गी प्रयासमा खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकमा पूर्व सभापति शेरबहादुर देउवा र खड्का पक्षमा रहेका तत्कालीन केन्द्रीय पदाधिकारी तथा संस्थापन इतर पक्षका नेताहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आफ्ना मागहरू पूरा नभए छुट्टै महाधिवेशन गर्ने वा राष्ट्रिय भेला बोलाएर कठोर निर्णय लिने चेतावनी दिएका छन्। सोमबारको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र संस्थापन समूहसँग भएका पछिल्ला छलफल सात बुधे प्रस्ताव र केन्द्रीय कार्य समितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले मुलुकको वर्तमान राजनैतिक परिस्थितिको सामना गर्न कांग्रेसभित्र मजबूत एकता आवश्यक रहे पनि वर्तमान नेतृत्वले त्यसलाई व्यवस्था गरेको आरोप लगाएका छन्। अर्का नेता विमलेन्द्र निधिले पनि अहिलेसम्मका प्रत्यक्ष र अप्रत्यक्ष संवादका आधारमा पार्टी एकताको कुनै सम्भावना नदेखिएको प्रश्न पारेका छन्।
3: राष्ट्रिय सभामा नौ मन्त्रीको जवाब बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकमा गोर्खापत्र खबर लेख्छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि नौवटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाब दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाब सम्बन्धित मन्त्रीहरूले मंगलबार दिनुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको भनाई छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मस्यौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौ। महावीर पुन भन्नुहुन्छ, युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्न हुटहुटी रहन जरूरी छ। यसैगरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सड़क बाल बालिका मुक्त देश बनाउने सरकारको लक्ष्य छ। प्रतिभा रावल भन्नुहुन्छ, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको भनाई छ, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका रूपमा राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलको भनाई छ, आर्थिक अवस्था सुधार हुँदै जाँदा शिक्षा क्षेत्रको बजेट समेत वृद्धि गर्ने सरकारको नीति छ। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेल भन्नुहुन्छ, 7,000 मीटर माथिको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको भनाई छ, सरकारले 2083 दशकलाई रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरेर आवश्यक अग्रसरता लिएको छ। राष्ट्रिय सभामा 9 मन्त्रीको जवाब, बजेट अनुसार काम गर्ने प्रतिबद्धता, गोर्खापत्रमा छापिएको खबर हो।